Thank you.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्.
3: शर्तहरू लागू हुनेछन्.
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
3: कार्यक्रममा अब खबरको सिलसिला शुरूमा मुख्य सड़क र मौसम सम्बन्धी खबर. लगातारको वर्षापछि आएको पहिरो र सम्भावित बाढ़ीको जोखिमका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रनी गाड़ीहरू चल्न सकेका छैनन्. काठमाडौँ उपत्यका ट्राफिक प्रहरीकाले अनुसार संघीय राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मुख्य राजमार्गमा अवरोधपछि गाड़ी चल्न नसकेका हुन्. धादिङको बेनीघाट रोराङ गाउँपालिका 10 क्षेत्रमा गैराती पहिरो खसेपछि काठमाडौँ चितवन पोखरा जोड्ने सड़क पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरीकारले धादिङले जनाएको छ. गैराती 10 बजेदेखि आज बिहान 5 बजेसम्मका लागि रातमा सड़क बन्द गरिएको भए पनि त्यसपछि थप पहिरो खसेकाले गाड़ी चलेका छैनन्. रातीदेखि नै गाड़ी आवागमन रोकेकोले सड़कमा जाम भने नभएको धादिङ प्रहरीले जनाएको छ. यद्यपि काठमाडौँ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू प्रभावित भएका छन्. चितवन खण्डमा भने अहिलेसम्म सड़क अवरूद्ध नभएको तर सावधानी अपनाउनु पर्ने अवस्था रहेको चितवन प्रहरीले जनाएको छ. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने अहिले भट्टे डाँडा हेटौँडा खण्डमा मात्र सञ्चालनमा छ. अरू प्रमुख मार्गमा जोखिम उच्च रहेकोले गाड़ी चल्न सकेका छैनन्. पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन्. काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा बीपी राजमार्ग रोशी खोलामा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यो राजमार्गमा गाड़ी चलाउन रोक लगाएको छ. बीपी राजमार्ग मनसूनका बेला रातमा बन्द हुँदै आएको छ. जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशको धेरै ठाउँमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ. विशेष गरी सिन्धुपाल्चोक काभ्रे ललितपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा हुने सम्भावना कायम छ. मौसम पूर्वानुमान महाशाखाले नदी खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ. स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र मौसम सम्बन्धी अध्यावधिक सूचना पछ्याउन सबैलाई आग्रह गरेको छ. मौसम विज्ञान विभागका अनुसार आज र भोलिसम्मै देशभर वर्षाको सम्भावना कायमै छ. त्यसमा पनि कोशी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी र तराई भागका थोरै तथा मधेश बागमती र गण्डकीका तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ. कोशी बागमती र गण्डकीका 23 जिल्लामा रेड अलर्ट रहेको छ. कोशीको झापा मोरङ इलाम पाँचथर तेह्रथम धनकुटा सङ्खुवासभा भोजपुर खोटाङ त्यसै गरी बागमतीको सिन्धुली काभ्रे सिन्धुपाल्चोक नुवाकोट भाडिङ र चितवन त्यसै गरी गण्डकीको गोर्खा लमजुङ तनहुँ कास्की स्याङ्जा पर्वत बागलुङ र मेघदीमा रेड अलर्ट जारी भएको हो.
6: यसैबीच देशभर मनसून गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ. जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि शुरू भएको वर्षा रातभर निरन्तर रहँदा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन भएको छ. मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै भएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ. ठूलो वर्षाको सम्भावना पनि छ. महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक जिल्लाको 12 विशेष क्षेत्रमा मापन गरिएको छ. त्यहाँ 102 मिलिमिटर वर्षा भएको छ. बागमती प्रदेशका अन्य जिल्ला सहित कोशी प्रदेशका विभिन्न ठाउँमा पनि निरन्तर वर्षा भइरहेको छ. गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसम विभागले बताएका छन्. निरन्तर वर्षाका कारण नदी खोला तथा साना खोलसीहरूमा पानीको सतह तीव्र रूपमा बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ. यस्तै पहाड़ी जिल्लाका भिरालो तथा कमजोर भूभागमा पहिरो जान सक्ने जोखिम रहेकाले यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई अनावश्यक आवत जावत नगर्न तथा आवश्यक सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ. मुसलधारे र आधिघट्टी वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढ़ी सड़क नलमग्न हुने सड़क अवरूद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै छ. ग्रामीण सड़क तथा राजमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक र ललितपुर जिल्ला आसपासका साना नदी तथा खोलामा बहाव बढ़न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप वर्षा भएमा साना खोलामा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। विशेष गरी नदी तथा खोलाको किनार तटीय बस्ती डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँका वासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
3: यसैबीच कास्की पोखरा बजारको बीचभाग भएर बहने सेती नदी ठेलिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 15 र 17 सिमानामा पर्ने रातो पहिरो क्षेत्रमा गएको वैशाखमा आएको सुक्खा पहिरोका कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि झण्डै 35-40 मिटर माथिबाट पानी बगेको हो। सेती बहने सतहमा अवरोध भएपछि नदीको झण्डै आधा पानी नदीको सतहबाट बगेको छ भने आधा पानी झण्डै 35-40 मिटर माथिबाट झरना जस्तै गरी बगेको छ। पोखरा 10 रामघाटबाट भूमिगत खोच अर्ध भूमिगत हुँदै करिब 7 किलोमिटरको दूरी पार गर्दै रातो पहिरो क्षेत्रमा सेती निस्केको छ। भूमिगत स्थान पार गर्दै खुल्ला क्षेत्रमा निस्कने ठाउँमा झण्डै 35-40 मिटर अग्लो सतहमा सेतीको झण्डै आधा पानी बगेपछि झण्डै 7 किलोमिटर क्षेत्रमा पानी रोकिएको छ। रातो पहिरो क्षेत्रमा पानीको बहाव रोकिएका कारण रामघाटमा समेत सेतीको सतह बढ़ेको छ, जसले गर्दा रातो पहिरोसम्मको क्षेत्रमा समेत भित्र ताल बनेको देखिन्छ। लगातार वर्षा भइरहने र ठेलिएको पानी त्यही अवस्थामा अबको दुई तीन दिन रहे त्यसले ठूलो जोखिम निम्त्याउन सक्ने पूर्वानुमान गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले पानी ठेलिएको विषयमा विज्ञ नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल लगायत सरकारवाला निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भएको छ। पोखराको रातो पहिरो क्षेत्रमा थुनियो सेती झण्डै 40 मिटर माथिबाट बग्यो पानी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरममा 100 दिन पार गरेको सरकारले आउँदा दिनमा कार्यशैली सुधार्ने गरी काम गर्ला भन्ने बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो त्रैमासिक कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
7: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन, संचालन कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
7: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्रसंघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपाल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
7: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ।
9: Ooh, he's celebrating. It's so cool. हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनेरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 25% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक सबै लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
10: हिमस्टार फर अ कम्प्लिट वर्ल्ड
9: बेटर अप्लायंसेस का एसी कूलर फ्रीज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य खर्चले सामान घर ल्याएर त हेर्नुहोस् तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ बेटर अप्लायंसेस बेटरको पानी लाग्छ
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ नितिन्जेल हामीले काठमाडौँबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाड़ी ठप्प नारायणगढ़ मुगलिन काठमाडौँ सड़क खण्ड गैरातीदेखि अनिश्चितकालका लागि बन्द आज पनि मुसलधारे वर्षाको सम्भावना 23 जिल्लामा जोखिमको चेतावनी पोखराको रातो पहिरो क्षेत्रमा सेती थुनिएर झण्डै 40 मिटर माथिबाट पानी बग्न थाल्यो लगायत खबर प्रस्तुत
6: गरौं स्थानीय तह प्रदेशसभा र राज्यसभामा गरी 96 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपचुनाव नहुने भएको छ यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो यद्यपि समय अघाउँदै प्रदेशसभा र राज्यसभाको रिक्त पदको उपचुनाव हुन सकेको छैन चुनाव निर्वाचन आयुक्त शगुन शमशेर जबराले विभिन्न समयमा रिक्त रहेका पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य चुनावमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन नयाँ सरकार गठन हुँदा भने ऐनअनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो गएको चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो जति बेला स्थानीय तहका प्राधिकारीको पदावधि एक वर्षभन्दा कम समय मात्रै बाँकी थियो स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनुअघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपचुनाव गर्न सकिने व्यवस्था छ यस्तो अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले तोकेको मितिमा यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने निर्वाचन ऐनमा उल्लेख छ तर एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने ऐनमा स्पष्ट व्यवस्था छ निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश निरूपानेका अनुसार स्थानीय तहमा 15 जना पालिकाका प्रमुख तथा अध्यक्ष 4 जना उपाध्यक्ष तथा उपप्रमुख 54 वटा अध्यक्ष र 2 जिल्ला समन्वय समितिका प्रमुख गरी 75 पद रिक्त छन् 2079 वैशाखमा 5 वर्ष कार्यकालका लागि निर्वाचित स्थानीय तहको पदावधि 2084 वैशाखमा सकिँदैछ ऐनले स्थानीय तहका सदस्यको निर्वाचन ग्रामसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा 2 महिना अगाडि हुने व्यवस्था गरेको छ जनप्रतिनिधिका 96 पद रिक्त स्थानीय तहको उपनिर्वाचन नहुने आजको गोर्खा पत्रमा खबर छ
3: सुशासन पारदर्शिता र नागरिकको आवाज सुन्ने वाचा गर्दै बनेको झण्डै 2 तिहाई बहुमतको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन बालेन्द्र शाह प्रधानमन्त्री बने यता असार मसान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाडौँमा मात्र भएका छन् डाक्टरदेखि बलात्कार पीड़ितसम्म मिटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीगढ़ र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन् अनुगमन निरीक्षणका क्रममा सांसदहरूले प्रस्तुत गर्ने कार्यशैलीमाथि पनि आलोचना हुन थालेको छ कर्मचारीलाई हक्कीदक्की गर्ने क्षेत्राधिकार ख्याल नगरी फाइल माग्ने जस्ता गतिविधिका कारण सांसदहरूको आलोचना बढ़दो छ संसदीय मर्यादाका जानकारहरूले यसलाई सामाजिक सञ्जालमा भाइरल हुने चाहना र आफ्नो पदीय जिम्मेवारी नबुझेका सांसद अनुगमनमा जाँदा विवाद उत्पन्न हुने गरेको टिप्पणी गरेका छन् रासपाका सचेतक प्रकाश चन्द्र परियारले अनुगमनमा जाँदा सांसदहरूलाई पदीय गरिमा कायम राख्दै कार्यदेश अनुसार आग्रह गरिरहेको बताउनु भएको छ सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर अनि अनुगमनका नाममा सांसदहरूबाट हत्कीबत्की शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ यसैबीच सत्तारूढ रासपाका सभापति रवि लामिछानेले सरकारका निर्णयले नागरिकलाई लाभ नभई हानि गर्ने देखिएमा परिवर्तन गरिने बताउनु भएको छ सरकारको अभिभावक पार्टी भएकाले त्यो जिम्मेवारी लिनबाट कहिले पनि पछि नहट्ने सभापति लामिछानेले बताउनुभयो रौतहट जिल्लामा विभिन्न पार्टीमा रहेर काम गरेका नेताहरूलाई अस्ति शुक्रबार राष्ट्रपतिमा प्रवेश गराउने क्रममा पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा सभापति लामिछानेले सरकारको नियत सही रहेको भन्दै काम गर्दै जाँदा गलत निर्णय भएमा परिवर्तन गरिने बताउनु भएको छ।
6: झण्डै दुई तिहाईको शक्तिशाली राष्ट्रपा सरकारले 100 दिन पार गर्दै गर्दा जनस्तरमा मात्र नभई आफ्नै पार्टीभित्रबाट सीमित प्रश्न उठ्न थालेका छन्। सुकुम्बासीमाथि राज्यको व्यवहार, प्रश्न गर्ने संचार माध्यममाथिको दबाव, नागरिकमाथि करको बोझ, सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय जस्ता विषयमा सरकारको आलोचना भइरहेको छ। 100 दिन पार गरिसकेको सरकारले अबको कार्यशैली सुधार्ने गरी काम गर्छ भन्ने आधार के छ? सरकारलाई जवाबदेही बनाउन राष्ट्रपाको भूमिका कस्तो होला? थप टिप्पणी अबको पालोमा।
11: पछिल्लो दिनमा सरकारको कार्यशैलीमाथि विपक्षी दलले मात्रै होइन परिवर्तनको पक्षमा उभिएका नवयुवा, नागरिक समाज र स्वयं राष्ट्रपाकै नेता कार्यकर्ताबाट पनि प्रश्न उठ्न थालेका छन्। सरकार 100 दिन पार गर्दै गर्दा अब सबैभन्दा ठूलो प्रश्न यही छ, यी आलोचनालाई सरकारले आत्मसमीक्षाको अवसर बनाउँछ कि व्यवस्था गरेर अघि बढ्छ? आफ्नै सांसदले उठाएका प्रश्न र नागरिकको बढ्दो असन्तुष्टिको जवाब के छ त? राष्ट्रपा संसदीय दलका संयोजक प्रकाश चन्द्र परियार,
12: नेपाली नागरिक प्रति सीएम निवरा र म अपील गर्दछु कि हामीले सब प्रयास गरिरहेका छौं। प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर, मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। हामीलाई काम गर्न उद्धरण गरिदिनुहोस्, होस्टेमा हैसे गरिदिनुहोस्।
11: सरकार सञ्चालनका केही विषयमा पार्टी र सरकार बीच मतभेद बढ़ेको चर्चा पनि चलिरहेको छ, तर सचेतक परियार भने यस्ता चर्चा अतिरञ्जित भएको दावी गर्दै सरकार र पार्टी बीच आवश्यक समन्वय र सन्तुलन कायम रहेको बताउनुहुन्छ।
12: सर्वसभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस क्युरी नै हो, संसदको एमिकस क्युरी नै हो, अहिलेकै भूमिका गर्ने हो। सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, प्रणाममुखी बनाउने, जनताका कुराहरू संविधान, ऐन, कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको बाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र बाचापत्रमा उल्लेख गरेको नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो। त्यसका लागि कुरो सेन्टिमिटरमा, काम किलोमिटरमा गर्नुपर्छ। त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिनु भएको छ।
11: झण्डै दुई तिहाई समर्थन सहित बनेको सरकारबाट नागरिकले स्थिरता, सुशासन र परिणाममुखी कामको अपेक्षा गरेका छन्, तर 100 दिन नपुग्दै सरकारकै केही निर्णय र कार्यशैलीले नागरिकमा आशाभन्दा बढ़ी प्रश्न र निराशा जन्माउन थालेको देखिन्छ। अब 5 वर्षपछि यही सरकारलाई सफल सरकारका रूपमा सम्झिने आधार के हो? नागरिक ढुक्क हुने गरी सरकारसँग कस्तो स्पष्ट प्रतिबद्धता छ त? राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
12: कन्फर्म ढुक्क भन्छ। कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सब प्रयास गरिरहेका छौं त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, एकदम सिक्ने उत्कर्षणा छ, काम गर्ने उत्कर्षणा छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ। त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो।
3: सरकारका काम र अबको अपेक्षाका विषयमा राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
16: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
17: खुशी को खोजो विश्व सबको हर क्षण रोमांच करो फुटबल को महामेला है नदी खेल को मजा खिचाऊ गीतो विशा करो पंद्रह दिन देखि तीन महीना सम्म संपूर्ण सानो पैकेज बोनस भरपूर मनोरंजन सहित मात्र 979 में बीस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा बीस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सर्लाहीको चुरेभेका विकट व्यक्तिबाट बिरामीलाई अस्पतालसम्म ल्याउनु पर्दा झोलुङमा बग्नुपर्ने बाध्यता छ। हिउँमा खोलाको बगरबाट गाड़ी संचालन हुने गरे पनि वर्षा लागेपछि यातायातका साधन ठप्प हुँदा चुरेवर्ती गाउँका स्थानीय बिरामी पर्दा झोलुङ्गो वा स्ट्रेचरमा बोकेर ल्याउनुपर्ने बाध्यता शुरू भएको छ। ईश्वरपुर, लालबुन्दी, हरिबन्द र बागमती नगरपालिकाको चुरेभेकमा यस्तो समस्या छ। चुरेवर्ती क्षेत्रको अन्य बस्तीको तुलनामा लालबुन्दी नगरपालिका 14, नारायण खोला लालबुन्दी नगरपालिका 15, सिर कालिङजोर र ईश्वरपुर नगरपालिका 12 पिपल दमार क्षेत्रमा सबैभन्दा बढ़ी समस्या रहेको स्थानीयको गुनासो छ। खोलामा बाढ़ी आउन थालेपछि गाड़ी संचालन हुन छाडेसँगै नारायण खोला लगायत क्षेत्रका स्थानीय बिरामी पर्दा झोलुङमा बोकेर ल्याउन थालेको छ। लालबन्दी नगरपालिका 14 नारायण खोलाका स्थानीय उमेश तामाङले गाउँका गर्भवती र गम्भीर अवस्थाका बिरामीलाई अस्पतालसम्म ल्याउँदा दुई घण्टा भन्दा धेरै समय लाग्ने र त्यो पनि स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो। पत्थरकोट छेडा गाउँदेखि मोटर दोभान नजिकसम्म कच्ची ट्रयाक सड़क पुगेपछि स्ट्रेचरमा बिरामी बोक्न सहज भए पनि अन्य ठाउँमा भने बाढ़ीमै हेलिएर बिरामी बोक्नुपर्ने बाध्यता रहेको तामाङको भनाइ छ। झोलुङमा बिरामी बोक्नुपर्ने बाध्यता आजको गोर्खा पत्रमा खबर छ।
0: अब विदेशको खबर। अमेरिकाका ग्रामीण क्षेत्रहरूमा आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईका लागि निर्माण भइरहेका डेटा सेन्टर विरूद्ध नागरिक स्तरमा तीव्र विरोध देखिएको छ। पछिल्लो समय प्रविधि कम्पनीहरूले शहरी क्षेत्रभन्दा अमेरिकाका गाउँतर्फ डेटा सेन्टर विस्तार गर्न थालेपछि स्थानीय बासिन्दा आफ्ना प्राकृतिक स्रोतहरू जोगाउन आन्दोलित हुन थालेका हुन्। विशेष गरी विद्युत महसुलमा हुने वृद्धि, कृषियोग्य जमीनको विनाश र पानीको अत्याधिक प्रयोगलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ता देखिएको छ। फोर्सले उल्लेख गरेको ग्यालप सर्वेक्षण अनुसार अहिले 71% अमेरिकी आफ्नै क्षेत्रमा डेटा सेन्टर बनाउने कुराको विपक्षमा छन्। युटाह, मिसौरी, जर्जिया, ओहायो, इण्डियामा, ओरेगन लगायत अमेरिकाका दर्जनौं राज्यमा डेटा सेन्टर विरूद्ध विरोधका स्वर फैलिएको देखिन्छ। युटाहमा म्यानहट्टन शहरभन्दा दुई गुणा ठूलो क्षेत्रफलमा डेटा सेन्टर बनाउन लागि भन्दै स्थानीय बासिन्दाले कड़ा प्रतिवाद गरिरहेका छन्। मौसरीको फ्युस्टस नामक सानो शहरमा पनि 6 अर्ब डलर लगानीको डेटा सेन्टर परियोजना स्वीकृत गरेको भन्दै आक्रोशित नागरिकले शहर काउन्सिलका आधा सदस्यलाई चुनावबाटै हराइदिएको पोलिटिकोमा समाचार रहेको छ। अमेरिकाका झण्डै 14 राज्यमा डेटा सेन्टर निर्माण रोक्न वा नियमन गर्न विभिन्न किसिमका कानून र प्रतिबन्ध ल्याउने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप फुटबल सन् 2026मा फ्रान्सलाई हराउँदै इंल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई 6-4 गोलले हराउँदै इंल्याण्ड तेस्रो बनेको हो। इंल्याण्डका बुकायो साकाले ह्याट्रिक गोल गरेका छन्। खेलको तेस्रो मिनटमा नै राइसले गोल गर्दै शुरूआतमा अग्रता लिएको इंल्याण्डले लगातार त्यसपछि गोल गर्यो। 18 मिनटमा कोन्साले गोल थपे। साकाले 37 पहिलो हाफको इन्जुरी समय र 87 मिनटमा गोल गरे। यस्तै जुट बेलिङ्गहामले अन्तिम इन्जुरी समयमा गोल गरेका छन्। फ्रान्सले 4 गोल गर्दा कप्तान केलिन एम्बापेले 2 गोल गरे। उनले 48 र 66 मिनटमा गोल गरेसँगै यो विश्वकपमा उनको गोल संख्या सर्वाधिक 10 पुगेको छ। ब्रान्डली बारकोलाले 54 मिनटमा र दोस्रो हाफ इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गरेका छन्। विश्वकप फुटबलको उपाधिका लागि आज राति 1 बजे साबिक विजेता अर्जेन्टिना र 2010 विजेता स्पेनले खेल्दैछन्।
0: अब केही खबर संक्षेपमा। 2081 पुस भित्र सक्ने गरी सेनाको नेतृत्वमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ तराई मधेश द्रतमार्ग अर्थात फास्ट ट्र्याक थपेको म्याच समेत 1.5 वर्ष बितिसक्दा पनि 48% मात्रै सम्पन्न भएको छ। म्याच थपिएको 84 चैतसम्म पनि निर्माण नसकिने निश्चित भएपछि अरू 2 वर्ष अर्थात 85 चैतसम्म म्याच थपका लागि सेनाले प्रस्ताव गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: अर्थ मन्त्रालयले विदेशी मुद्राको कारोबार संचित र व्यवस्थापनलाई समयसापेक्ष बनाउन विदेशी विनिमय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको भिडियोको मस्यौदा तयार पारेको खबर आजको नयाँ पत्रिकामा छ।
0: अब पालो उखानको
1: खाँचो टर्यो दुःख बिर्सियो
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: काठमाडौँबाट बाहिरिने र भित्रिने मुख्य सबै नाकामा गाड़ी बन्द। आज पनि मुसलधारे वर्षाको सम्भावना। 23 जिल्लामा जोखिमको गरे तापनि
0: पालिका प्रदेश सभा र राष्ट्रिय सभामा गरी जनप्रतिनिधिका 96 पद रिक्त स्थानीय तहको उपचुनाव नहुने
1: सड़कमा रोकिने असन्तुष्टिका स्वर अनुगमनका नाममा सांसदहरूबाट हत्की दत्की बढ़्दो पदीय गरिमा कायम राख्न राजपा सचेतक परिवारको आग्रह
0: डेटा सेन्टर विरूद्ध अमेरिकामा विरोध बढ़्दै विद्युत कृषि योग्य जमीन र पानीको प्रयोगलाई लिएर ठूलो चिन्ता
1: र विश्वकप फुटबलमा फ्रान्सले हराउँदै इंग्ल्याण्ड तेस्रो उपाधिका लागि आज अर्जेन्टिना र स्पेन खेल्दै
0: अन्त्यमा आजको कार्टुन नयाँ पत्रिकामा रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन विशेष गरी रेबिज विरूद्धको खोपको अभाव र बर्ड फ्लू संक्रमणसँग सम्बन्धित छ यहाँ पत्रिकामा पाङ्री अर्थात कुकुरले खोप अभावको अनि कुखुराले बर्ड फ्लू फैलिएको विषय बारेका खबर हेर्दैछन् अनि कुखुराले भन्दैछन् हामी पनि संयम अपनाउनु पर्ने भयो पाङ्री भाइ सरकारको त भर भएन आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी फर्गुल श्रेष्ठसँगै हामी पनि विदा माग्छौं घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे

0: Infatora proszę widza. Udziału Radio Network.
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104
1: र विपद व्यवस्थापनका लागि 1177।
2: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सिजन आयो, अब एक्साइटमेंट सिजन ना मात्र होइन हर भित्र महसुस हुन्छ।
4: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एयर टिभी पाउनुहोस् साउन्ड बाई मात्र 9,999 र 12 महिनासम्मको

0: 시속이 아주 가능하고 앞으로
1: आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा काट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुनेरहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिल्दैन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन।
5: जत्न पाछैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउनु सक्छ किन्न छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन भन्दाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने तिनीहरू छँदै छ नि।
5: तिमीलाई कहाँ किन्न पाइन्छ? अनि पासको साइज कहाँ कहाँ उपलब्ध छ नि?
6: यो नेपाल घर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनिल सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, झुलो बनाउन समेत यही चिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिचर्पोज सर्भिस प्रणाली, सिद्धि चरण नब्बे पालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0337-590-222, 98528-80-222, साथै 98010-20-895 मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
8: आया भनेर पो बसेछ त।
9: बिरामी हो क्या हो?
8: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
9: कति पीर मानेको? के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
8: हो र, के डेन्टल रे?
10: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
9: हाम्रा सेवाहरू
10: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, मधुकै दाँत निकाल्ने दुखेको दाँतलाई मधुकै गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोप्राइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
13: आज मेरो जन्मदिन हो याद त छ नि
14: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भन्नुभयो र ल आँखा बन्द गर त
13: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
14: ल अब आँखा खोल त
13: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधानसी उपाधि पसलबाट हो नि विधानसी उपाधि उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867006020 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुन भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलो
15: बालक बालिकालाई कानमा लगाउन कानु अनुसार खोला खाँदै
16: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
17: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगरौँ न हजुर
18: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
10: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847 87 35 19 08 5 20 243
11: नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरल कुमार श्रेष्ठ 9862 82 13 87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862 83 46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा फेर बौद्ध सुनिखुम्बु
20: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नि आई
21: होइन
20: यतिकै जाने मन लागेन
21: यतिकै पनि हुन्छ
20: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
21: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
20: नमस्ते कति टाइमले पाल्नु भयो
21: आज रिनाले एक्जाम भन्नु साइन्सको कन्ट गर्न सकिन अरे सरले टिप्नुहुन्छ भनेदेखि
20: ओहो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउनु कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न हस् म्याडम
11: नेपाल सरकार विज्ञापन बोर्ड
22: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको छेक्का फुकियो
23: दौडिदिएको
22: हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारे
23: थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
11: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ छुक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो पनि भएन न विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइरहेको हुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भावदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंड नगरपालिक पांच चमड़ी सुनखुंडो विगत देखि ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब सुंद हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गी सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्चा वाल मिक्सचर मनी सागर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुको साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सिलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203399 0385203060 मोबाइल नम्बर 9860324426 र 9841905450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सन्दी सुनो
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त होइन सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टो जन्ती जाने भोज खाने अनि पक्राउ परिन् न त
1: तिनकै बाबुआमालाई पक्रिन् न सर हामीलाई छाड्दैनौ
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भयो सर अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानुनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको उत पन्नहरूको हजुरआमा त बोक्सियो अरे नि मिलेन त्यस्तो त
5: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिजेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: निरुपाधका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
7: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य हुने।
9: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास श्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोड, स्वस्थ जीवन बाँच।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
7: निरुपाधका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग।

0: किन गोजिरहेमा दिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् त है यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैमा जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नि हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाउ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन
0: आज हामी के विषयमा छलफल गर्छौ
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानुअघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानुअघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबदास अति राम्रो र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ
6: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु पर्ने
0: खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
6: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
3: नेपाल सरकार विज्ञापन
7: नमस्कार सुनसुनिका दिदी
8: नमस्कार नमस्कार बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त

0: तुमने बच्चा को नाम समझ जिराई सकू नी दीदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
2: नेपाल सरकार विज्ञापन
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मदद पुर्याउँछ
3: शल्य क्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
5: यता नआऊ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
6: 3 दिन भयो
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै त घरभित्रै फरक व्यवहार गरिन्छ
6: केही हुनु छुनु नहुने होइन कि सफा गरी भइहाल्यो नि
5: जेसुकै भन म छाउँदै चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
6: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विधि हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ त्यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुने एफएम 101.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अञ्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। गार्मा ओडामा 42 विकास योजना सार्वजनिक। पुल निर्माणमा सबैभन्दा बढ़ी बजेट। सुलकुममा 57% धान रोपाई सम्पन्न। लिखोपेकेमा 7% गाउँपालिकाद्वारा स्वदेश स्तरीय राष्ट्रपति रनिङ सुलमा सहभागी खेलाड़ीलाई सम्मान तथा प्रोत्साहन। सुलकुममा हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि। आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना। उच्च सतर्कता अपनाउन आग्रह। उच्च सतर्कता अपनाउन खुम्बुका सुमलामु गाउँपालिकाको अपील। नेकपाका कोषित भेष सदस्य कार्की घर नजिकैको खोस्तीमा मृतक खुला। र इंग्ल्याण्ड विश्वकपमा तेस्रो एम्बाप्पे गोल्डन बुटको दौड़मा शीर्ष स्थानमा। अब समाचार विस्तारमा। सोलु दुतकुण्डा नगरपालिका वडा नम्बर 7 गार्मालाई आगामी आर्थिक वर्ष चालू आर्थिक वर्ष 2083-84 कार्यान्वयन गर्ने गरी नगर तथा वडा स्तरीय विकास योजनाको विवरण सार्वजनिक गरेको छ। वडा कार्यालयले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा पर्यटन प्रबन्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर 42 योजना छनौट गरी सार्वजनिक गरेको जनाएको छ। सार्वजनिक विवरण अनुसार यस वर्षको सबैभन्दा ठूलो योजना पित्ताखर्क सोलुखोला सड़क खण्डमा पुल निर्माण रहेको छ, जुन नगरपालिका र प्रदेश सरकारको 70 लाख रूपियाँको लागत साझेदारीमा 1,40,00,000 रूपियाँको लागत साझेदारीमा सम्पन्न गरिनेछ। यसै गरी वडा नम्बर 7 कोडाकाले साझेदारी गार्मा माध्यमिक विद्यालयको भवन साझेदारीका लागि 50,50,00,000 रूपियाँ विनियोजन गरिएको छ। स्थानीय युवालाई सिपमूलक बनाउन नम्बर भोकेशनल तालिम केन्द्र संचालन साझेदारीका लागि 30,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासतर्फ सड़क स्तर उन्नतिका कामलाई विशेष प्राथमिकतामा राख कट्टे खोला सड़क र 12 नै सड़क स्तर उन्नतिका लागि 12,12,00,000 रूपियाँ विनियोजन गर्दा वडा कार्य हुँदै लुम्से खोला सड़क, चालसा सलेरी सड़क, तल्लो जोगरा सड़क, माथिल्लो शिकार सिंह नाचिङ लाप्चे सड़क, खोला खर्क सड़क र जोरबौद्धा सोलुखोला सड़क ट्रकको पनका लागि जनै 5,00,000-10,00,000 रूपियाँसम्मको बजेट तय गरिएको छ। शिक्षा र सामुदायिक भवन निर्माणतर्फ गार्मा मावि चेकवाल तथा खेल मैदानका लागि 9,00,000, नेवार समाज भित्ताखर्क भवन निर्माणका लागि 10,00,000, सामुदायिक विकास संस्था भवन निर्माणका लागि 7,00,000 र शिकार सिंह कृषि भवन तथा शौचालय मर्मतका लागि 7,00,000 रूपियाँ खर्च गरिनेछ। सामाजिक तथा धार्मिक क्षेत्रतर्फ मेन्दोपाके, नामटोल, छोलिङ गुम्पा, ग्याबिङ माल तथा खानेपानीका लागि 5,00,000, माथिल्लो भित्ताखर्क दाह संस्कार निर्माण तथा किल्लो आर्यघाट निर्माणका लागि 3,00,000 तथा बस्नेटोलमा शिव मन्दिर टहरा तथा तल्लो गारमा जलेश्वरी कोइला सूर्य मन्दिर टहरा निर्माणका लागि 3,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। स्थानीय बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्न खानेपानी र गोरेटो बाटो मर्मतका योजनाहरू समेत समावेश गरिएको छ। साथै सामाजिक विकास र सुरक्षालाई ध्यानमा राख्दै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि 4,50,000, अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप संचालन तथा सृजनशील दलित सेवा समाज फर्निचर निर्माणका लागि 4,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। बाल मैत्री सचेतना कार्यक्रमका लागि 1,50,000, निर्माण माने मर्मतका लागि 1,00,000, शहरी स्वास्थ्य केन्द्रकाले फर्निचर व्यवस्थापनका लागि 1,00,000 र भय परे तथा विपदका लागि 1,00,000 रूपियाँ बजेट विनियोजन गरिएको ओडाले जनाएको छ। सोलुखुमा यस वर्षको धान रोपाई 57.55% सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा वर्खे धान लगाइने कुल 1,225 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 705.05 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। स्थानीय तहत विवरण अनुसार लिखुपिके गाउँपालिकामा सबैभन्दा पहिले 7% रोपाई सम्पन्न भएको छ। 135 हेक्टर क्षेत्रफल मध्ये सबै 135 हेक्टरमा नै रोपाई सम्पन्न भएको छ। यस्तै महाकुलम गाउँपालिकामा 15 हेक्टर धान खेती योग्यमा 13 हेक्टरमा रोपाई सम्पन्न भएको छ। मात्र दुधकोशीको 45 हेक्टर मध्ये 36
हेक्टर में भाग समय सोतांग गांव पालिक को 165 हेक्टर मध्य 107.25 प्रतिशत हेक्टर में रोपा

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

当然不是的。啊，你个对，阿妹唱歌。

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदाचार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: सहरमा मात्रै होला नि?
3: कहाँ, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिभूत व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य सम्झिँदै जानेछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमा थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: बत्तीको
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
6: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
7: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रमण क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नतिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
7: समयमै महसुल गर उचाइ परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सही सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू दिमाग सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अंकल
0: साबल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा भविष्य
3: यदि तपाईँको बस्नुमा 4-5 घुमको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री पुनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका ओडानमा 16 सुनसरीमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-768 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

0: होइन एकै छ गीत गाउँदै कता हिँड्ने
1: जापानी भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानी भाषा पढै नहुने रहेछ
0: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
1: मेरो त नोट छैन यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
0: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानी संस्था पढ्ने अनि जापान जाने
1: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि यसो गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
1: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुनुहुन्छ
0: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सिट सुरक्षित गरिहाले कान्छा
1: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौतला काठमाडौँ सम्पर्क
0: 98 50 17 979
2: र 01 5 92 26 16 वेबसाइट

0: पहिलो विश्वभरि इंग्ल्याण्ड फर्मको मुल्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्यहरूबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले फिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा कार्य

ये छोटी धरती दो भाग।

सहारा।

0: नमस्कार, कार्यक्रम बदलिंदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। काठमाडौंमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा हामी समसामयिक विषयमा छलफल गर्छौं। झण्डै दुई तिहाईको शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकार 100 दिनबाट अघि बढ़दै गर्दा जनस्तरबाट आलोचनाको सुर बढ़न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री र मन्त्रीका कार्यशैली, सरकारका कदम र नागरिकका समस्यामाथि सत्तापक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन्। शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकामा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचनामा सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन्। किसानले मल बी पाउन नसकेको, सुकुम्बासीमाथि ज्यादती भएको, प्रश्न गर्ने मीडियाका गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको, राज्यकी व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको, नवयुवाका अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्यधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासपाकै सांसदले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन्। सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने निर्णयको पनि विरोध भइरहेको छ। कतिपय रासपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। तर रासपाकै कतिपय नेताहरू भने सरकारले राम्रो काम गरिरहेको र भविष्यमा कसैले प्रश्न गर्न नपाउने गरी नतिजा दिने दावी गर्छन्। आजको कार्यक्रममा हामी रासपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ रासपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। प्रकाश चन्द्र परियारजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: आज हामी तपाईँसँग सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव, सरकार र सदनको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव कस्तो रह्यो?
1: जुन हिसाबले हामी संसदीय मामिलाको रिपोर्टिङ गर्थ्यौं, यसका बारेमा हामी लाइभ हेर्थ्यौं, प्रभावकारी सांसदहरूसँग उठबस गर्थ्यौं, उनका तर्क अनि कानून र जनतासँग जोड्ने कुरा, विपक्षी धर्म, सत्तापक्ष धर्म, प्रतिपक्ष धर्म र कानूनको दफावार छलफलको कुराहरू होला, विशेष समय, शून्य समय, होइन, आकस्मिक समय, सार्वजनिक महत्वको विधेयक, होइन, अनि सरकारी विधेयक, गैर सरकारी विधेयक, यस्ता धेरै एउटा प्राविधिक जस्तो तर हामीलाई सामान्य लागेको कुरा, वैचारिक सैद्धान्तिक हिसाबले त त्यसलाई हामीले थाहा पाइरहेका थियौं, तर अप्लाइड आफैले अभ्यास गर्ने कुरा, जनताको प्रतिनिधि भएर, अनि विपक्षी दल पनि छन्, सड़क पनि छ, मीडिया पनि छ, तन्नम गरिबी कार्यक्रममुनि रहेका नागरिक पनि छन्, भूमान्छे पनि छन्, र यसलाई कानूनले व्याख्या गर्ने, संविधानको मर्म अनुसारले व्याख्या गर्ने, अपव्याख्या समेत गर्ने पनि अर्को पाटो छ। त्यो सबै पाटोलाई निहालेर हेर्दा यो अफलाइट भने नि मैले व्यवहारिक र आफै हुनुको चाहिँ अलिकति आकाश पाताल नै फरक हुँदो रहेछ, किनकि सत्तारूढ दलको सचेतक सांसद भएर त्यसको धर्म निर्वाह गर्ने कुरा एउटा छ, आलोचनात्मक चेतसहित अलिकति रचनात्मक खबरदारी गर्ने कुरा एउटा छ, निरन्तर निगरानी गर्ने कुरा एउटा छ, तर त्यो विधेयकको मर्म, त्यो विधेयकको आशय र त्यसको ग्राभिटी अनि त्यसको अर्जेन्सी क्या, त्यसको त हतार पनि छ नि त, अनि जति हामीले यसलाई प्रक्रिया र संसदीय मामिलाको सारा मर्मलाई आत्मसात गरेर थ्रू गर्छौं, अनि यसका धेरै चरण छन्, त्यसले चाहिँ एकदम सिधै युनिभर्सिटीबाट युनिभर्सिटीमै गए जस्तो खालको भयो, एउटा युनिभर्सिटीबाट पढेको युनिभर्सिटीबाट पढाउने युनिभर्सिटीमा गए जस्तो भयो।
0: तपाईँले भनिहाल्नुभयो तपाईँ पहिले सक्रिय पत्रकार भएर काम गर्नुभयो, संसदको रिपोर्टिङहरू गर्नुभयो, अभियन्ताको रूपमा पनि तपाईँ सक्रिय हुनुभयो, र बाहिरबाट तपाईँले संसदको रिपोर्टिङ गर्दा जे जस्तो महसुस गर्नु भएको थियो त्यहाँ पुग्दाखेरिको अनुभव चाहिँ फरक हुँदो रहेछ त्यसो भने, होइन? तपाईँको अनुभवमा
1: मैले भने नि आकाश पातलको फरक त्यसलाई हेरिरहेको कुरा र त्यो प्राविधिक पाटो समयको कुरा त्यो संख्यात्मक हिसाबमा कुन जगमा आएको छ भन्ने कुरा र 2016 सालदेखि नै अध्ययनको हिसाबले त पार्लियामेन्ट्री प्रोसिजरको अध्ययन गरिन्छ यस्तो यस्तो भयो भन्छ क्या तर आफै क्या आफ्नो नम्बरी स्वर्ग देखिँदैन भने जस्तै अथवा यस्तो रहेछ भन्न त सकिन्छ किनभने अहिलेको युग हिजोको युग त होइन तर आफै उभिएर त्यो दलको म प्रतिनिधि पनि छु होइन जनताको प्रतिनिधि पनि छु मलाई माइक्रोस्कोपबाट हेरिएको छ भने मलाई थाहा पनि छ अनि मैले प्रभावकारी प्रस्तुति गर्नुपर्छ अध्ययन गर्नुपर्छ मैले बोलिरहेको विपक्षीले कसरी सुनिरहेको छ त्यसले कसरी लिएको छ जनताले कसरी हेरिरहेको छ मीडियाले कसरी हेरिरहेको छ आफ्नै पार्टीका अगुवाहरूले र सहयोगी कार्यकर्ताले कसरी बुझिरहेका छन् यो सबैको सन्तुलन प्याकेज र मर्मसहित आफू प्रस्तुत हुँदा चाहिँ यो मलाई फेरि पनि भने अप्लाइड व्यवहारिक हिसाबले फरक छ किन फरक छ भने हरेक चरण हरेक निर्वाचन फरक म्यान्डेट फरक जनादेश लिएर आएको हुन्छ तर संविधान त त्यही हुन्छ फेरि पनि संविधान संशोधन होला शैली फरक होला तौर तरिका फरक होला जनता तिनै हुन् तर जनताको आकांक्षा मनोविज्ञान धरातल यथार्थ र वाचापत्र फरक फरक तरिकाले आएको हुन्छ त्यसकारणले म समग्रमा भन्दा यो अनुभव अभ्यास अभूतपूर्व अनुभव र साँच्चै मजाको जिम्मेवारी जस्तो लाग्छ
0: प्रकाशचन्द्र परियारजी तपाईँ सबैभन्दा ठूलो पार्टी संसदको सत्तारूढ़ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतक हुनुहुन्छ सचेतकको रूपमा काम गरिरहनु भएको छ तपाईँलाई भनिहाल्नुभयो नागरिकको प्रतिनिधिको रूपमा काम गरिरहनु भएको छ र एउटा जिम्मेवार राजनीतिज्ञको रूपमा र अभियन्ताको रूपमा पनि तपाईँले काम गरिरहनु भएको छ र तपाईँको नेतृत्वको सरकारले 100 दिन पूरा गरेर त्यसपछि अहिले अगाडि बढ़िरहेको अवस्था पनि छ अब धेरैले आफ्नो टिप्पणी गरेका छन् 100 दिनलाई तपाईँ आफैले आफ्नो पार्टीको नेतृत्वको सरकारको 100 दिनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ
1: म बडो अलिक ध्यान दिएरै बोल्छु यो सवालमा कि विपक्षीले जसरी उचालिरहेका छन् भन्ने शब्द प्रयोग गरेको छु नेपाली मीडियाले जसरी माइक्रोस्कोपबाट यसको कपरछन गरिरहेका छन् र नेपाली जनताले जसरी आत्मसात गरिरहेछन् यसलाई मैले पार्टीको जिम्मेवार नेता र संघीय संसदीय दलको सचेतकको हिसाबले भन्दा पनि समग्र विश्लेषण गर्दा यो चाहिँ अत्यन्त 100 मा कम्तीमा 71 भार दिँदा न्याय हुन्छ भन्छु किनभने 100 दिन दोस्रो कुरा हामीले कुन जगमा आयौं भनेर थाहा पाउनुपर्छ जेएनजी विद्रोह र जेएनजी शहादतको जगमा आएको र नेपाली जनताले अभूतपूर्व मत क्रान्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजका शासन प्रशासनको बागडोर र तास पर्याइदिएको शपथ ग्रहणको दिनदेखि अहोरात्र खटिरहेको सरकार जसले संसदलाई पनि पर्याप्त बिजनेस दिएको छ र स्वयं आफूले यति धेरै थिति बसाल्नुपर्ने विधि बसाल्नुपर्ने अनि भ्रष्टाचार अनियमितता व्यतिथिको चयनलाई स्वर्दै आफूले काम गर्नुपर्ने र जनताको यति धेरै आशा भरोसा र आकांक्षा र फास्ट ट्र्याकको मनोविज्ञानलाई सम्बोधन गर्ने फेरि किनकि हामी त नेपालको संविधान 2072 को जगमा छौं यसलाई छाता मानेर आवश्यकता अनुसारले संविधान संशोधन पनि गर्न सकिन्छ किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको आजको अंक भनेको 2.2 2016 सालमा 2/3 मत आएको थियो र आज पनि 2/3 सन्निकट मत हो र 2016 सालमा लोकप्रिय मतको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको मत भन्दा कम हो यस्तो अवस्थामा शुरूआती चरणदेखि नै जे सप्रयास गर्यो जे परिणाम ल्यायो यो चान्सो नै छैन यसमा किनकि सत्ताले नभएको कुरालाई प्रचार गर्न पाइँदैन विपक्षीहरूले प्रमुख प्रतिपक्षीहरूले चाहिँ आफ्नो भाष्य बनाउने रचनात्मक शैली पनि अपनाउँछन् मीडियाको साथ लिन सक्छन् जनतालाई पनि हो जस्तो बनाउँछन् तर सत्ताले जहिले पनि तथ्यांक को आधार में प्रस्तुत गर्नुपर्छ। इस माने में के भन्नुपर्छ भने म पैसा तिरेर स्वदेश में राम्रो रोजगार भएन म वैदेशिक रोजगार जान्छु भन्दा पनि पासपोर्ट को लाइन र एलाना अपमानलाई हेर्दाखेरि त्यहाँ आकाश पातालको परिणाम आइसकेको छ। यो सुधार को ठूलो कुरा हो।
2: अब अरु सुधार
1: अर्को कुरा लाइसेन्स नवीकरण गर्न गएको छ तर दुई वर्षदेखि त्यो चिट गरिमा राखेर ट्राफिक प्रहरीलाई कहीं परीक्षण गर्दाखेरि त्यो चिट देखाउनु पर्ने कुराको लगभग अन्त्यमा हामी पुग्यौं र साउनको के अरे असारको अन्त्यमा पनि फेरि झण्डै 32 लाख जति हामीले छाप्ने
2: पुरानो स्मार्ट लाइसेन्स सकिएको
1: छ। त्यो पनि चान्चुने कुरा होइन किनकि हामी के भनेर आयौं सुशासन विकास समृद्धि पब्लिक सर्भिस डेलिभरी। अर्को कुरा यो शक्तिशाली भन्ने शब्द त म प्रयोग गर्दिन। यो स्थायी सरकारको सन्देश चाहिँ कस्तो सकारात्मक हुँदो रहेछ भने तिमसेनाजी ओहो यो सरकारको स्पीड यो सरकारको स्पिरिट अनुसारले हामी चल्न सक्यौं भने हामी पनि धेरै पछाडि हुन्छौ भनेर कर्मचारी तन्त्रले सरकारको रफ्तार सरकारको मर्म सरकारको काम गर्ने शैलीलाई सँगसँगै सहयोग गरिरहेको छ। यसले पब्लिक सर्भिस डेलिभरी अथवा मानिसलाई जनसेवा प्रवाहमा धेरै सुधारात्मक काम गरिरहेको छ। भले परम्परागत शैली बताएको ब्युरोक्रेट्स कर्मचारी तन्त्र जो प्रक्रिया प्रक्रिया प्रक्रिया भन्छ र हामी चाहिँ छिटो छतिरो त प्रक्रिया परिणाम परिणाम परिणाम जनतालाई छिटो छिटो परिणाम भन्छौ यसको समन्वय भइरहेको छ। अर्को कुरा हामीले यो बजेट मार्फत यो कनिका सरी छर्ने र दलै पिच्छेको नेता पिच्छेको तपाईलाई निर्वाचन क्षेत्रमा होइन चिट लेखेको भरमा बजेट दिएर यो नेपालको सरकारी बजेटलाई तहस नहस बनाउने हिजोको संस्कारलाई हामीले विस्तारै कस्तो विधि प्रक्रिया र धरातल यथार्थदेखि लिएर सम्हाल्दै आएका छौं भने हामीले त बाहिर जे गर्दा पनि हुन्छ भन्ने बाहिर बुझिरहेका छन् हामीले त्यो गर्यौं
2: किन मैले यसमा अलिकति
1: किन गर्यौं भने त्यो गठबन्धनको सरकार हुँदा सरकारमा बसिराखेर सरकार ढाल्ने शैली हुँदाखेरि चाहिँ अन्तसन्तको बजेट होइन राज्य कोषलाई होइन जबरजस्तीकरण शक्तिकरण र नेताकरण र दलीयकरणको पनि अति दलीयकरणको अभ्यासलाई चाहिँ हामीले यसलाई सम्हाल्दै धरातल यथार्थ आशा जगाउने अनि अभ्यासमा आउने बजेटको जुन अभ्यास गर्यौं यो अहिले चाहिँ खासै तपाईँलाई धेरै चर्चा र अभ्यासको बारेमा ठूलो यसको स्वागत गरिएको छैन तर अर्थविज्ञ व्यापारी व्यवसायी र नेपालको अर्थ धरातल यथार्थ अनि अर्थ राजनीति बुझ्ने अनि दिगो अर्थ राजनीति बुझ्ने मान्छेले यसलाई स्वागत गरे
2: भनेपछि मितव्ययी बजेट ल्याउन खोज्यो भन्ने कुरा तपाईँले गर्नु
1: मितव्ययी मात्र होइन विकृतिलाई चिर्ने र अगाडिका खराब कुराहरूलाई सम्हाल्दै सम्हाल्दै थितिविधि बनाएर ल्याउने कुरा किनकि राज्य भनेको त आज तुरन्त आएको होइन नि त हिजो पनि थियो आज पनि छ भोलि पनि छ त्यसकारणले हामी राजनीति शास्त्रमा के भन्छौं भने मिलनजी राज्य भनेको अविच्छिन्न उत्तराधिकारीवाला संस्था हिजोको सरकारले के गर्यो भने उसका बजेट उसका कार्यक्रम उसका नीति सबैलाई च्याकचुक पार्ने खालको हिसाबमा हामी पनि आयौं शक्तिशाली भनिएको दुई कम दुई त्यही भनेको रगतको चगमा आएको राजनीति पोलिटिक्स होइन पोलिटी नै चेन्ज होइन राजनीतिको भाष्य नै परिवर्तन गरेर आएको सरकार भए पनि हामीले राज्यको मर्यादा राज्यको इतिहास लिगेसीलाई आत्मसात गरेर त्यसलाई त्यसका कमी कमजोरी हिजका लायबिलिटिज हिजका विकृतिहरूलाई चिरेर अब त्यसलाई चाहिँ स्वीकार्दै सम्हाल्दै सवाल बग्नलाई तीन वर्ष हेर्नुहोस् है हामीले परम्परागत दलहरूले चाहिँ एक वर्ष अनि यही वर्षको बजेटमा बाँडचुण भागशान्ति जैनिफार मिली भगत लाल सलाम बोलो मधेश लुटो मधेशको शैलीबाट पनि गर्न चलन थियो।
2: अब यो तपाईँले भन्नुभयो यो विकृति पहिलेका दलहरूले गरेको विकृति अन्त्य गर्नको लागि तपाईँहरूले प्रयास गर्नु भएको छ र केही प्रयासहरू भएको पनि देखिन्छ तर यसमै एउटा कुरा गर्दाखेरि तपाईँहरूले पहिलाको विकृति अन्त्य गर्न पहल भइरहेको छ भन्नुभयो तर सांसदहरूलाई स्वकीय सचिव दिने त्यो पहिलाको विकृति हो भनेर तपाईँहरूको पार्टीले पहिला भन्थ्यो तर भर्खरै मात्रै सरकारले सांसदलाई स्वकीय सचिवको व्यवस्था गर्ने निर्णय गर्यो। अब यो चाहिँ विकृतिलाई चाहिँ अन्त्य गर्न खोजेको प्रयास भन्ने अथवा चाहिँ यसलाई सुधार्न गरेको प्रयास भन्ने।
1: अब यसमा चाहिँ प्रश्नमाथि पनि तथ्याङ्कै हिसाबले प्रति प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीले स्वकीय सचिवको बारेमा कहिले पनि सार्वजनिक विरोध गरेन। त्यसलाई रचनात्मक बनाउन, त्यसलाई कार्यविधि बनाउन, के अरे आफन्तवाद श्रीमतीको नाममा, भाइ भतिजको नाममा होइन, आफ्ना कुनै निश्चित सर्कलका मानिसहरूलाई उसका नागरिकताको फोटो लिएर उसलाई पैसा नदिए क्वालिटी नल्याउने जुन गर्यो त्यसको विरोध
2: गर्ने हो।
1: यसलाई सकारात्मक सन्देशको रूपमा लिने, स्वागत गर्ने, तर परिणाममुखी ल्याउनलाई विधि कार्यविधि बनाउने, दुरूपयोग नगर्ने। एक स्नातक राख्ने, राख्नु परेन ए, जसलाई पनि बाटोमा टिपेर ल्याएर नेपाल सरकार
2: आफ्नो मान्छे पर्दैन,
1: राज्य कस ल्याउने आफ्नो मान्छे, यसलाई चाहिँ तपाईँलाई पोजिटिभ डिस्क्रिमिनेसन गर्न नदिने। एक अब्बलता पनि, परिणाम पनि, युवा मन्त्री पनि र कार्यविधि सहित त्यसको मर्मलाई आत्मसात गर्ने मान्छे ल्याउने र राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलले यसलाई आफ्नो कार्यविधि ल्याएर मात्रै थु गर्छ। एक दोस्रो कुरा, विगतमा विकृति भएको चाहिँ स्वकीय राख्दा स्नातक राख्दा पनि स्नातक नहुँदा पनि हुने, अनि ब्याङ्क खाता पनि तपाईँलाई सांसदकै हुँदा पनि हुने, अनि नाम पठाउँदा पनि हुने। अहिले उसको नाम, जिल्ला, ठेगाना, प्यान नम्बर, उसको शैक्षिक योग्यता, फोटो होइन, अनि तपाईँलाई सबै राखेर उसलाई नियुक्ति गरेर चाहिँ संघीय संसदले तपाईँलाई जानकारी दिएर मात्रै उसलाई नियुक्ति गर्ने। अब यो त सरकारको कुरा हो, पार्टीले आफ्नो मापदण्ड बनाएर कसरी परिणाम ल्याउन सक्छ। जस्तो हामीले संसदमै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री, तत्कालीन सहमहामन्त्री विपिन आचार्यले संसदमा प्रभावकारी भूमिका खेल्न सांसदलाई स्वकीय सचिव भएन भने उसले कसरी परिणाम ल्याउँछ, उसलाई कसरी सहयोग गर्न सकिन्छ, उसले उसले जनतासँग कसरी एक्लैले कसरी सम्बन्ध सहकार्य र त्यहाँको धरातल यथार्थ सरकारसँग पुर्याउने, संसदमा बोल्ने र जनतासँग जोडिने। एक कानून नियम अध्ययन जितेर आउनु मात्रै संसारको जान्नु होइन, एउटा नेपाल सरकारको सहसचिवले स्वकीय राख्न पाउँछ, एउटा प्रदेश सभाको सदस्यले स्वकीय राख्न पाउँछ, संघीय संसदलाई चाहिँ अवहेलना गरेर राम्रो कानून बन्छ। मिलनजी, म फेरि पनि सम्झाउन चाहन्छु, आज अघि तपाईँले संघीय संसदीय दलको सचेतक र सांसदको हिसाबले अनुभव भन्दाखेरि म यहाँ जोड्नु पनि चाहन्छु। एकदम 2042 सालमा चलचित्र ऐन आयो, आज पनि त्यही छु, 2042 ऐन अनुसारले चलचित्र बनिरहेको छ। आजको युगमा त्यो 2042 सालको चलचित्र ऐनले त्यो चलचित्र कर्मी, कलाकार, प्रोड्युसर, निर्देशक र यसका देखिने नदेखिने सबै प्रकारका नायक र लगानीकर्ताहरूलाई न्याय होला र राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी विधेयक जो अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको छ त्यसलाई हामीले ओपन त लिएर अहिले थ्रु गरिरहेछौं र अहिले यो संशोधनको चरणमा छ भने चाहिँ कति काम गर्न बाँकी छ। र हालै कानून मन्त्रीले सभामुखलाई
2: यो सहयोग गर्नको लागि त्यो आवश्यक छ। म अब यसलाई यतिकै छोडेर मैले अघि नै तपाईँले भन्नुभयो सरकारका सय दिने उपलब्धिहरू बाहिरबाट हेर्दा पनि एउटा चाहिँ पासपोर्टलाई छिटो छरितो घर घरसम्म पुर्याउने
1: उदाहरण
2: मैले तपाईँलाई धेरै तपाईँले भने अनुसार 71 अङ्क ल्याउने गरी सरकारले 100 दिनमा काम गर्यो भनेर भन्नुभएको छ। योभन्दा अगाडि तपाईँले अघि नै भनिहाल्नुभयो नवयुवाको आन्दोलनको जगमा बनेको सरकार त्यसै जगबाट चाहिँ तपाईँहरूले अत्यधिक बहुमत ल्याएर सरकार सञ्चालन गरिरहनु भएको र योभन्दा अगाडि नवयुवाका प्रतिनिधिसँग हामीले कुरा गर्दाखेरि सरकारले जसरी काम गर्नुपर्थ्यो, जसरी नागरिकका गुनासाहरू अन्त्य गर्ने गरी काम गर्नुपर्थ्यो त्यो गर्न सकेन। उदाहरणको लागि पहिले जस्तै अहिले पनि किसानले मल पाएका छैनन्, सुकुम्बासी समस्या झन् सरकारले बढाएको छ, जताततै कर लागेको छ, साउन शुरू हुनेदेखि नै अब शिक्षामा, स्वास्थ्यमा, अर्को त यो बिजुली 85 युनिट भन्दा बढी बिजुली प्रयोग गर्ने बित्तिकै कर लागेको छ। सरकारले जे गर्न खोजिया गर्न पर्ने हो त्योभन्दा अन्ततिर ध्यान गयो, प्रश्न गर्नेहरूलाई तर्सायो, त्यो कुरो त तपाईँले पनि संसदमा बोल्नु भएको थियो भनेको। अब यो सरकारले धेरै कुरा चाहिँ गर्नुपर्ने कुरा चाहिँ अझै धेरै गर्न सकेन भन्ने कुरो गुनासो छ, यसमा के भन्नुहुन्छ?
1: गुनासो छ, जायज गुनासो जैन गुनासो र साँच्चै भोलि मान्छेबाट आएको साँच्चै त्यो चुलामा समस्या गरेको गुनासोलाई सम्बोधन गर्ने दायित्व सरकारको हो। त्यसकारणले हामीले के भनिरहेको छु भने सरकारले बाटो नभिराओस्, सरकारले जुन अहिले स्पीड र स्पीडमा काम गरिरहेको छ त्यसमा हाम्रो भर्थेक छ, अत्यन्त सदाशयता सक्रिय स्वरूप छ, रचनात्मक खबरदारी हो, यो एकदम वैज्ञानिक शब्द हो, निरन्तर निगरानी अत्यन्त साइन्टिफिक कुरा हो, तर सरकारले बाटो बिराउनु हुँदैन, सरकार अल्मलिनु हुँदैन, किनकि सरकारसँग ठूलो आशा छ, सरकारसँग ठूलो भरोसा छ र सरकार रगतको जगमा आएको नवयुवाहरूले रगत बजाएका आज पनि घाइतेहरू अपाङ्ग छन् र संसदमा हामीले शहीदकी आमालाई सांसद बनाएर ऐना राखेका छौं। यो किनभने हामीले कतै बाटो पो बिराउँछौ कि कतै हामी अलमल्छौ कि
2: तर आफूलाई चाहिँ बाटो बिराउनु खोजिया जस्तो लाग्दै लाग्दैन,
1: बाटो बिराएको छैन,
2: अलमल चाहिँ अलि
1: होइन होइन काहीँ काहीँ ढङ्ग नपुगेको हुनसक्छ, नियतमा एक चिरा पनि काहीँ गलत छैन, तर कहिले काहीँ ढङ्ग नपुग्ने कुरा, कहिले काहीँ हामी माथि नै तपाईँलाई कर्मचारी तन्त्रबाट असहयोग पुग्ने कुरा र योभन्दा बढी चाहिँ विपक्षी मोर्चाहरू त इतिहासमै साह्रै कमजोर हुन्छ, तर्कशीलता भन्दा पनि एकदम खराब भापसे बनाउन उहाँहरू जुन लागिरहनु भएको छ यसले राष्ट्रलाई काम गरिरहेको छैन। एक दोस्रो कुरा हामीले सचिनु पर्ने कुरा वर्षौंसम्म हुन्छ किनकि भगवान् त सचिनुपर्छ कि हामीले मर्यादा पुरूषोत्तम श्रीराम जसलाई हामी भगवान मान्छौं विष्णुको अवतार मान्छौं राजा नै थिए वास्तवमा उनी शासकै हुन् उनी त उनीमाथि त हामी प्रश्न गर्छौं तर्कशील भएर प्रस्तुत गर्छौं कुनै मिशनरीको भएर तर्क गर्दैन जस्तो उनले यति चाहिँ नगरिदिएको भयो आफ्नै हातबाट ती शम्भुक ऋषिको हत्या नगरिदिएको भए त हुन्थ्यो नि भनेर हामी मर्यादा पुरूषोत्तम श्रीरामलाई प्रश्न गर्छौं र मैले किन गान्धीलाई हत्या गरेँ भनेर नाथुराम गोडसेले किताब लेख्छ र गान्धीको आफ्नै छोरा पनि असन्तुष्ट हुन्छ आफ्नो बाउसँग जो विश्वकै एउटा अहिंसावादी नेता। अक्टोबर 2 हामी विश्व अहिंसा दिवस मनाउँछौं किनकि हाम्रो दक्षिण छिमेकी मित्र राष्ट्रको माटोबाट जन्मेको एसियाली व्यक्ति हो नि त, जसरी हामी विश्वका एसियाली व्यक्तित्व गौतम बुद्धलाई मान्छौं, गौतम बुद्ध लुम्बिनीको नेपालको मात्रै व्यक्ति हो र विश्वको व्यक्ति हो नि, त्यसकारणले उहाँमाथि पनि प्रश्न छ होला। तर मैले किन भनिरहेको छु भने हामीमाथि प्रश्न छ हामी प्रश्न चिर्छौं, हामीमाथि आरोप छ हामी आरोप खनन गर्छौं, तर हामीले जुन सत्प्रयासका साथ
2: नियतमा फरक छैन
1: खटिरहेछु, मैले त अघि भने शपथ ग्रहणदेखि लिएर 24 घण्टा खटिरहेको कुरा जो इतिहासमै छ र हामी के सम्झाइरहेको छैनौं भने हिजो 10 वर्ष दलपति तन्त्रको दलीय दलालीकरण दलीय दलदल आन्द्रो स्टेट शैली राज्य नै करार झरा पार्ने आर्थिक रूपमा तहस नस तहस नस होइन ट्रेड युनियन अघि हामीले भन्दा ट्रेड युनियन सिन्धुदरबारमा जाँदा मन्त्रालय पछि 7 वटा 8 वटा दलै पछिको ट्रेड युनियन हामीले आधिकारिक ट्रेड युनियनलाई ट्रेड युनियन अधिकार मात्रै सुनिश्चित गर्यौं। यस्ता धेरै विकृतिको जडलाई चरणबद्ध हामीले के गर्यौं
2: सुधार्न खोजिरहनु भएको छ। कार्यक्रम बदलिँदो नेपालमा आज हामी राष्ट्रपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
3: प्रविधिको विकाससँगै गाड़ी पनि जोड़िएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
4: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।
5: क्लासिक टेको 60th एनिवर्सरी अफर जतिमा पायो त्यतिमा पायो बजेट र प्याकेज तपाईँको रुचाइको अब इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता तीनजनालाई तीन महिना इन्टरनेट बोनस र मासिक एकजनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा पायो त्यतिमा पायो
6: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
9: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
8: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सी ठाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी राष्ट्रपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग कुरा गरिरहेका छौं। अब प्रकाश चन्द्र परियारजी, अब चाहिँ तपाईँले अघि नै भनिहाल्नुभयो सरकारले गरिरहेको कामलाई तपाईँले 71 नम्बर दिनुभएको छ, तपाईँको सयमा 71 दिनुभएको छ। सबै तपाईँकै भनाई अनुसार त अब 29 नम्बर पुर्याउने गरी त काम गर्न बाँकी छ, होइन? 29 नम्बर यो 100 दिनमा 29 नम्बरको पनि काम गर्नु छ। अब योभन्दा बढी नागरिकले सोचेका रोजेका खोजेका 100 नै ल्याउनुपर्ने गरी काम गर्नुपर्नेछ। अबको काम गराइ चाहिँ कस्तो हुन्छ? अब नागरिकले के आशा गर्ने? जस्तो अघि नै मैले भने नवयुवाहरू नै असन्तुष्ट हुनुहुन्छ, तपाईँले भने जस्तो विपक्षी र अरू विरोधीहरू मात्रै होइन आम नागरिकले पनि केही कुरा त सहज भयो तर म अस्पताल जाँदा अहिले पनि मैले लाइन बस्नुपर्छ, स्वास्थ्य सेवा राम्रो छैन, शिक्षा राम्रो छैन, झन्झन महँगो छ, होइन? मैले जे पाउनु पर्यो रोजगारीको व्यवस्था छैन, कतिपय मान्छे त्यो रोजगारीकै कारणले गर्दाखेरि रोजगारी नपाएर चाहिँ ज्यान फाल्नुपर्ने अवस्था छ। अब सुधार चाहिँ कहिले हुन्छ त? हामीले खोजे जस्तो सुधार कहिले हुन्छ भन्ने नागरिकको प्रश्नमा तपाईँ के भन्नुहुन्छ?
1: नेपाली नागरिकप्रति शिर निभाएर म अपील गर्दछु कि हामीले सब प्रयास गरिरहेका छौं। यसको यो सप्रयासको प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद जय सरकार भनिहाल्ने स्थिति किन छैन? त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं। स्थिति बिग्रिएको छ, खरबौं खरबको वैदेशिक ऋण छ, खरबौं खरबको बेरोजी छ, तपाईँलाई बेरोजगारको चाहन ठूलो छ, विकृतिको चाहन पनि ठूलो छ, विभेदको दुष्चक्र वर्षौंदेखि गुजार्दै आएको, हामीलाई कतिपय सवालमा भू राजनीति सन्तुलनको सवालमा पनि हामी काम गर्नुपर्नेछ, संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ। यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। जब हामी यो प्रक्रियाबाट परिणामको चरणमा आउँछौं, जस्तो अहिले लाइसेन्स छापियो, बिस्तारै परिणाम आयो, उहाँ बारेमा यो कुरा आउनु छोड्दैन। जब अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थितको चरण आउँछ, किन यसको पनि चरण छ नि, सरकारले त योजनाबद्ध काम गर्छ, आन्तरिक रूपमा रोजगारी सिर्जनाको बारेमा हामी जुन मेहनत गरिरहेछौं त्यसले परिणाम ल्याउँछ, उद्यमशील समाज निर्माणमा हाम्रो जुन प्रयास छ र हामी अहोरात्र खडिरहेछौं यसले परिणाम आउँछ। सहकारी प्रेतहरूले बिस्तारै जब रकम पाउन थाल्नुहुन्छ, ऐन पनि हामीले कानून बनाइसक्यौं, अब त्यसको चरण छ, यसले परिणाम आउँछ। जब जस्तो अहिले समता करको कुरा आइरहेछ, कर हो, कर शब्द समता कर सबैभन्दा बढी 10,000 अथवा 15,000 तिर्न सक्ने मध्यम वर्ग अथवा मध्यम भन्दा उच्च वर्ग भन्दा अलिकति कम, निम्न मध्यम भन्दा मध्यम वर्ग, मध्यम वर्ग भन्दा त्यसको ग्रेडिङ छ भने महिनामा 15,000 तिरेर आफ्ना सन्तानलाई मासिक खर्च गरिरहनेमा त्यही 15,000 थोरै 1500 चाहिँ त्यो दुर्गम कालीकोटमा पढ़िरहेको सामुदायिक शिक्षामा लगानी गर्न सरकारले लिएको बारेमा हामीले व्याख्या गर्न सकेका छैनौं। यो हामी बिस्तारै बुझ्दै गर्छ, हामीले बुझाउनु पनि पर्छ क्या, कहिले काहीँ लियो लियो खायो खायो खायो भन्छ, ए त्यो त ठिक रहेछ भनेर बुझाउने कुरा हो। यो बुझाउने कुरामा हामी अहिले त्यसलाई समय दिँदैनौँ, बिस्तारै समयले बुझाउँछ। एक दोस्रो कुरा, यो अलिक स्थिर सरकार, अलिकति सामरिक महत्वको सरकार, अलिकति लामै सोचको सरकार, अलिकति परम्परागत शक्ति ढलेर विचित भएको सरकार भएको कारणले अहिलेको हाम्रो काम जब परिणाम आउन थाल्छ यसले सकारात्मक दिन्छ, अनि हामी जनतासँग टाढा छैनौं, जनताको भावनालाई हामीले संसदमा पनि रचनात्मक हिसाबले आफ्नै सरकार हुँदा पनि कान सुन्ने बनाइराखेका छौं र सरकार पनि कण्ठारो पारेर त्यसलाई परिणाम ल्याएर हामीले संसदमा बोल्यौं। संसदमा बोलेका कुराहरू छिटो सम्बोधन होस्, यो त दुई महिनाको कुरा त छ, सरकार के भनिरहेछ? हरेक सांसदले, यहाँ सत्तारूढ दलको सांसद भनेको छैन, प्रमुख प्रतिपक्षी दलको सांसद भनेको छैन, विपक्षी दलको सांसद भनेको छैन, 275 जना संघीय सांसद संसदका सांसदहरूले जनताका कुरा सम्मानित सदनबाट उठाइसकेपछि त्यसलाई ध्यान दिएर कुन मन्त्रालयको कहाँ गर्ने तुरन्त रिपोर्टिङ गर्ने त्यो रिपोर्टिङलाई दस्तावेज गरेर सरकारवाला मन्त्रीले सरकारवाला विभाग महाशाखा सचिवसँग समन्वय गरेर फेरि संसदलाई उत्तर दिने र प्रगति विवरण स्टाटस रिपोर्ट दिने जुन शैली गरेको छ यसले अब हामीलाई कति सजिलो बनाउँछ
0: त्यसलाई कति समय लाग्छ भन्नु त त्यो आम नागरिकले जेएनजी अथवा नवयुवाका प्रतिनिधिहरूले खोजिरहेका कुरा अथवा यो सरकार बन्नुभन्दा अगाडि जे आशा गरिएका थिए सरकारले 100 दिनमा धेरै कुरा गर्छ भनेर जे आशा गरिरहेका थिए र जुन कुराहरू नागरिकले अहिले पनि प्रश्न गरिरहेका छन् अब त्यो सबै कुरा समस्या समाधान हुन्छ अब त्यो कति समय लाग्छ
1: यो समय जस्तो यो अहिले समय तोक्ने पिरियड होइन किनकि हामीलाई अहिले नेपाली जनतालाई अपिल अघि पनि मैले टाउको निहुराएर नेपाली जनतालाई अपिल गर्दछु हामीलाई तपाईहरूले मत क्रान्ति गरेर नेपाली जनताको सेवक हुनलाई जे गर्नुपर्ने योगदान गरिसक्नुभयो होइन चप्पल नलगाई लाइन लाएर भोट दिनुभयो बाउ अथवा आमाको किरिया बसिरहेको अवस्थामा पनि हामीलाई भोट दिनुभयो व्हील चेयरमा गएर भोट दिनुभयो होइन
0: वा त दिक्क भएका सबैले तपाईँहरूलाई भोट दिनुभयो होइन अरू पार्टीकाले भोट दिनुभयो
1: हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौं र तपाईँले आफ्नो मत क्रान्ति गरेर योगदान गरिसक्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत क्रान्ति गरेर अबको विकल्प 5 वर्ष तेरो परीक्षणकाल कम्तीमा 3 दशक त अब यो देशको सेवक होस् भन्ने संकेत हो किन दुई कम दुई थिए अनि हामी पुलपुलिने अङ्कबाट चाहिँ अहंकार देखाउने आन्द स्टेट शैलीमा जनतालाई अन्याय गर्ने कुरा यो हाम्रो
0: तर अहंकार त देखाउन थाल्यो
1: यो हाम्रो कुरा होइन यो हामीमा हामीले देख्यौं कि हामी यसलाई सचिहाल्नुपर्छ यो हाम्रो कुरा होइन कुरा के हो भने 5 वर्ष तपाईँले जुन जनादेश दिनुभयो 5 वर्ष हामीलाई चरणबद्ध काम गर्नुहोस् र नागरिकको दायित्व जनताको दायित्व आफ्नो ठाउँ छ कानून भोगे भएन रचनात्मक खबरदारी होइन तिमीले विधानमा यो लेख्यौ तिम्रो कानून यस्तो बस्यो तिम्रो कर्मचारीले यस्तो गरिरहेको छ नि यो के हो रचनात्मक खबरदारी गर्नुहोस् तर राम्रा काम जुन तपाईँले पाउनुहुन्छ त्यसप्रति हामीलाई धन्यवाद दिनु परेन यो किन हाम्रो धर्म हो दायित्व हो जिम्मेवारी यसको धन्यवाद दिनु परेन तर हिजो सम्झिदिनुहोस् हिजो के थियो कम्तीमा म यो धेरै 36 वर्ष 38 वर्ष भने 10 वर्ष के थियो दलै पछि के थियो भारतीय संस्थाले के गरेको थियो दलै दलालीकरण हाम्रो अदालत के थियो कुन न्यायाधीशको बेन्चमा कुन मुद्दा पर्यो भने कुन प्रकृतिको मुद्दा कस्तो निर्णय आउँछ भनेर हाम्रो राजनीतिक विशेषज्ञ वरिष्ठ अधिवक्ता जो अलिकति तथस्थ कानून न्याय संविधानको व्याख्या गर्ने कुरा थाहा हुने युगमा हामी कहाँ छौँ आज एक कति राम्रो चरणमा गएको छ दोस्रो कुरा हामी संविधान कानून भन्दा माथि हो र होइन हामी संविधान कानूनलाई पालना गरेर परिणाम ल्याउन नै लागेको लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हो त्यस कारणले म के भन्छु भने नेपाली जनतालाई तपाईँहरूले जनादेश दिनुभयो मत क्रान्ति गरिदिनुभयो हामीलाई काम गर्न उद्धरण गरिदिनुहोस् होस्टेलमा हैसे गरिदिनुहोस् हामी कहीँ कतै चिप्ल्यौं भने कहीँ कतै ढङ्ग पुगेन भने कठालो समाधान रचनात्मक कठालो
0: तपाईँ अघि नै भन्नुभएको थियो कहीँ कहीँ कतै चाहिँ ढङ्ग नपुगे हुनसक्छ यो सरकारको नियत खराब होइन कतै ढङ्ग नपुगेको हुनसक्छ भन्नुभयो यो ढङ्ग नपुग्नुमा नयाँ भएकाले पनि हो तपाईँहरू पहिला पहिला अनुभव त्यति धेरै नभएर पनि हो
1: मिलन तिमसिनाजी धेरै अनुभवीहरू र सत्ताका माहिर खेलाड़ी संसदीय करियरका माइबापहरूले यो देश तहस नहस बनाएको आज हामीसँग नियत छैन सारा कुरामा तुरन्त क्षमा याचना सहित अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सुरुवातमै जुन चौतर्फी आक्रमण भइरहेछ यो राम्रो संकेत छैन किन राम्रो संकेत छैन भने हामीले हामी जस्तै शक्तिशाली प्रमुख प्रतिपक्ष पाएका छैनौं प्रमुख प्रतिपक्षले
0: प्रमुख प्रतिपक्षहरूले खोजेका कुरा त अझै पनि संशोधन पुगेन नि उत्तर गएन नि
1: हुनु न प्रमुख प्रतिपक्षहरू त यस्तो होस् जो वेटिङ प्राइम मिनिस्टर होस् कुनै पनि बेला त्यसको छाया कार्यक्रम लिएर आओस् यस्तो हुनुपर्छ भनेर ब्ल्याक एन्ड व्हाइट लेखास् तर्कशील प्रस्तुति हुनुपर्नेमा किचकिचे शैली त्यसरी त हुँदैन रामको बुवाको नाम के दशरथ दशरथको बुवाको नाम के 11 रथ अब यो खेल बिग्रन थाले 11 रथको बुवाको नाम के 12 रथ यसले त हजारौं मान्छ के अरे इनलेस logically काय पनि पुग्दैन
0: अब हामी अन्तिम चरणमा प्रकाश चन्द्र परियार जी अब हामी तपाईसँगको छलफलमा अन्तिम चरणमा छौ किनकि तपाई अलि हतारमा हुनुहुन्छ तपाई प्रमुख दल हैन सत्तारूढ दलको सचेतक हुनुहुन्छ हामीले अघि नै कुरा गरौं सरकारले कतिबेर राम्रो काम गरेको छ कतिबेर तपाईकै शब्दमा ढङ्ग नपुगे पनि हुन सक्छ सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र कमजोरी भए सच्याउन दबाब दिने यी दुई भूमिका बीच सन्तुलन तपाईहरुले कसरी मिलाइरहनु भएको छ तपाई आफूले
1: आहा कति राम्रो कुरा यो हो खासमा यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो राष्ट्रिय स्वतन्त्र पार्टी छ है पार्टी जीवनमा स्वदेश सभापति रवि लामिछानेले सिङ्गो पार्टीले पार्टीको तर्फबाट संसद र सरकारसँग सम्मान्य गर्नुहुन्छ सम्मानित पत्र प्रधानमन्त्री बालेन्द्र शाह सरकार प्रमुख हुन्छ प्रधानमन्त्रीले पार्टी सभापति र संसदसँग सम्मान्य गर्नुहुन्छ र हामी संसदै पदाधिकारी छौं संसदमा हाम्रो 182 को हामी संसदै पदाधिकारी उपनेता मुख्य सचेतक सचेतक र हैन अगुवा सांसदहरू बीच हामी पार्टी सरकार र संसदको समन्वय गर्छौं हामी आत्मरचना गर्छौं हामीले गर्न खोजेको कुरा चाहिँ ढङ्ग पुगेन भने ढङ्ग कसरी पुगाउने नियत ठिक हुँदाहुँदै प्रक्रिया पुगेन भने प्रक्रिया कसरी सच्याउने र जनताको जुन मनोविज्ञान छ जनताको जुन आशा भरोसाको ग्राफ उकालो छ त्यो उकालो ग्राफलाई सम्बोधन गर्न हामी संसदमा अहोरात्र खटिरहेछौं पार्टीमा अहोरात्र खटिरहेछौं सरकारमा अहोरात्र खटिरहेछौं
0: यो सन्तुलन मिलिरहनु भएको छ
1: होइन हामी सबैले हामी यो
0: मैले चाहिँ तपाईँको भूमिका भन्न खोजे सचेतकको भूमिका
1: एकदम यो चाहिँ सचेतकको भूमिका सबैभन्दा बढी चाहिँ फेरि संसदमै हो संसदले पदाधिकारी हो नि हामी राम्रा बिलमा कसरी प्रभावकारी त्यसलाई छलफल गर्ने आफ्ना पार्टीका तर्फबाट निर्वाचित सांसदहरूको प्रस्तुति होइन तपाईँलाई संसदले मर्म संसदले गरिमा संसदको ओज त्यहाँ बोल्ने शैलीमा कसरी तपाईँलाई परम्परागत ढङ्गलाई चिरेर सशक्त हुने ऐन कानून संविधान होइन यस बारेमा कसरी अब्बलता अभ्यास गर्ने यो सवालमा र खासमा हामीले सरकारले दिएको विधेयकलाई जुन संसदको जुन ल्याबबाट हामी चरणबद्ध जनताको अनुहार हेरेर त्यसलाई छाता बनाएर हामी पास गर्ने प्रक्रिया हुन्छौं त्यसमा हाम्रो बढ़ो भूमिका हुन्छ किनकि देशका धेरै चरण छन् संशोधनका चरण छन् सैद्धान्तिक छलफलका चरण छन् होइन तपाईँलाई त्यसबारेमा आफ्नो बुझाएका कुराहरू छन् हिजोको ड्राफ्ट कस्तो थियो आजको ड्राफ्ट कस्तो थियो हिजोको डेमोग्राफ सोच कस्तो थियो आज कसरी त्यसलाई सम्बोधन गर्न यी सबै सवालमा हामी शून्य समयलाई पनि कसरी इफेक्टिभ बनाउने आकस्मिक समयको जनता र सरकारलाई जोड्न कसरी त्यसलाई बडो प्रभावकारी बनाएर सरकारलाई जवाफ दिई र एक्सन ओरिएन्टेड बनाउने त्यसमा बढ़ी हुन्छ त्यसमा हाम्रो सत्प्रयास जारी छ अब्बलताको अभ्यास गरिरहेका छौं यसले पुग्दैन
0: कतिपय बाहिरबाट हेर्दा तपाईँले प्रयास गरिरहनु भएको छ तर पार्टी र सरकारबीच कतै न कतै चाहिँ असन्तुलन छ खटपड़ छ भन्ने कुरा नि छ तपाईँहरूले भित्रबाट देखेको भएकोलाई चाहिँ प्रश्न पारिदिनुहोस् न
1: के हुन्छ भने यो भाष्यलाई कसरी तपाईँलाई हाइप गर्ने भन्ने कुराहरू त्यो हाम्रो क्षेत्रको कुरा होइन हामी सक्दैनौँ र यसलाई निमुठेर ए हो र भन्दै उत्तर दिएर पनि सकिँदैन कुरा के हो भने काम कसरी अगाडि बढ़िरहेको छ यो जुन कुरा छ अहिलेको सर्वसभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस क्युरिने हो संसदको एमिकस क्युरिने हो अरूलाकै भूमिका गर्ने हो सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने कामयाबी बनाउने प्रधानमुखी बनाउने जनताका कुराहरू संविधान ऐन कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको सबैभन्दा ठूलो छाता मलाई मन लाग्ने म जहाँ पनि बोल्ने गर्छु नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने यो त कमसेकम 10 वर्षमा हो त्यसका लागि कुरो सेन्टिमिटरमा काम किलोमिटरमा गर्नुपर्छ त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिरहनु भएको छ रिबन काट्दै हिँड्ने अन्डरसन्ट बोल्दै हिँड्ने होइन खादामालाको थाक लगाएर के अरे समय बर्बाद गर्ने
0: प्रशंसा नागरिकले प्रशंसा गरेका छन् तर कतिपय ठाउँ बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन प्रधानमन्त्री भनेर गुनासो आइरहेछ कि बोल्नु नपर्ने ठाउँमा बोल्नु भएन ठिक छ बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन भन्ने गुनासो छ नि
1: प्रधानमन्त्रीसँग राजनीतिक चेत छ सुझबुझ छ र त्यसै प्रधानमन्त्री बनेको होइन दुई कम दुई त्यही म भन्छु नि त्यो चाहिँ मतक्रान्ति त्यसै गरिएको होइन यो चाहिँ एउटा ठूलो प्याकेज नै छ होइन नेपालको वैकल्पिक राजनीतिको दस वर्षे निरन्तर निगरानी रचनात्मक खबरदारी दलपति तन्त्रको अचाक्ली दलीयकरण होइन आइन्द स्टेट शैली जेएनजी स्वागत जेएनजी विद्रोह सदस्य सभापति रवि लामिछानेमाथिको चौतर्फी राज्य आतंक राज्यको अधिक अभियोजन र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा उदाएका युवा इन्जिनियर आशाका केन्द्रको क्रेज क्रेज र तपाईँलाई नेपाली जनताको विकास सुशासन सामाजिक न्याय स्वाधीनता र मानव मर्यादा होइन समृद्धिको उत्कट चाहनाको प्याकेजमा रगत बगेर त्यसको जगमा हामी आएका कारणले कहाँ काम गर्नुपर्छ काम गराउन दिने कहाँ समन्वय गर्नुपर्छ समन्वयको जिम्मा गर्ने कहाँ हामीले अहोरात्र खटेर जनताको अनुहार हेरेर कानून बनाउनुपर्छ र पार्टी सरकारसँग समन्वय गरेर परिणाम ल्याउनुपर्छ यसको त्रिकोणात्मक अभ्यास हामीले गरिरहेका छौं यो अभ्यास साँच्चै अभूतपूर्व छ साँच्चै अमिट छाप छोड्ने खालको छ साँच्चै परिणाम ल्याउने खालको छ र साँच्चै दशकौंमा सम्झिरहनेर नेपाललाई साँच्चै एउटा जोक्क उठारेर अनि मैले भनेको कर्णालीबाट सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने कुरा चाम्चुने कुराले छैन त्यस कारणले बाहिर आएको कुरालाई चिन्नु पर्ने दायित्व हाम्रै हो भाष्यलाई आफ्नै हिसाबले भाष्य बनाएको छ भने पनि कहीँ कमी कमजोरी छ भने त्यसलाई चिर्दै अगाडि बढ्ने कुरो दायित्व पनि हाम्रै हो अनि कतिपय सवालमा त्यत्तिकै त्यो तपाईँलाई कपोकल्पित भ्रामक दुराशयपूर्ण आफ्नै हिसाबले आफ्नै रोटी सिक्ने हिसाबले आएको कुरालाई होइन कुकुर भुक्दै गर्छ हात्ती हिँड्दै गर्छ भन्ने कुरा त त्यो त राजनीतिमा स्वाभाविक
0: अब अन्त्यमा जाँदा जाँदै प्रकाश चन्द्र परियारजी हामीले धेरै कुरा गरौं तपाईँले नि भनिहाल्नुभयो आम नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब राजनीतिक स्थायित्व हुन्छ देशमा पहिले जे जे विकृति विसंगति थियो त्यो सबै अन्त्य हुन्छ हामीले जे जे दुःख पायौं जे जे भोगौं अब त्यस्तो दिन नआउला हामीलाई पनि सहज होला देशलाई पनि सहज होला भनेर भोट दिएका सबैभन्दा ठूलो पार्टी बनाएका झण्डै दुई तिहाई बहुमत दिएका र त्यो बहुमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाइरहेको छ र अहिलेसम्म आइपुग्दा 100 दिनसम्म आइपुग्दा नागरिकले एउटा खालको निराशा खै हामीले त भोट त दिएर पठाएको हो तर यो पार्टी पनि पहिलेकै जस्तै त रहेछ होइन कहिले काहीँ निरङ्कुश हुन खोज्छ कहिले काहीँ उनीहरू पार्टीभित्रै फटफट भएको पनि सुन्न पाइन्छ भन्ने एउटा खालको चाहिँ यो गुनासाहरू आइरहेको छ अब यस्ता गुनासा आउन नदिने गरी होइन तपाईँ पार्टीको जिम्मेवार पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ सचेतक हुनुहुन्छ त्यस्तो अवस्था आउन नदिने र नागरिकले खोजेको रोजेको र चाहेको कुरा ल्याउने गरी परिणाम आउँछ भनेर पनि तपाईँले भनिहाल्नुभयो त्यो आउँछ भनेर अब नागरिक आश गरेर ढुक्क भएर बस्दा हुन्छ यो सरकार अब पाँचै वर्ष टिक्छ बीचमा केही हुँदैन र अब चाहिँ अबका दिनमा चाहिँ धेरै सकारात्मक परिणामहरू आउँछ हामीले चाहिँ त्यो महसुस गर्न पाउँछौ भनेर आम नागरिक ढुक्क हुँदा हुन्छ
1: कन्फर्म ढुक्क भए हुन्छ मैले किन जोड जोड भने होइन सुनिश्चित छ म प्रकाश चन्द्र परियार बोलिरहेको छु र यो देश प्रकाश चन्द्र परियारले मात्रै बनाउने होइन राजेन्द्र शाह रवि लामिछाने मात्रै होइन हामी राज्यका कुरा गरिरहेछौं देशको कुरा गरिरहेछौं र कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सब प्रयास गरिरहेछौं त्यो महत्वपूर्ण कुरा हो नियत अत्यन्त राम्रो छ हामीलाई अब भिन्जोको विकृतिको त्यो चाङहरू व्याख्या गर्नै पर्दैन त्यो नेपाली जनतालाई थाहा छ र त मतक्रान्ति गरेका दुई कम दुई तिन दिएका र राजकीय दायित्व दिएको यो देशको ताला चाबी दिएर उनीहरूबाट हुँदैन भनेको तर कसैलाई अन्याय गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई छैन पार्टीलाई छैन संसदलाई छैन र हामी पनि त्यसमा बडो जवाबदेही जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ एकदम सिक्ने उत्कट चाहना छ काम गर्ने उत्कट चाहना छ हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो हटो नहि डटो आगे बढो आगे हामी पछाडि फर्किनेवाला छैनौं चाहे विकासमा होस् चाहे समृद्धिमा चाहे सुशासनमा होस् चाहे सामाजिक न्यायमा हो चाहे स्वाधीनतामा होस् चाहे मानव मर्यादामा हो नेपाललाई विकासको सुशासनको समृद्धिको सामाजिक न्यायको राजमार्गमा अगाडि बढाउन शहादत यत्रो भइसकेको छ, जिम्मेवारी आइसकेको छ, अब पछाडि फर्किने कुरा होइन क्या, धम्म पुऱ्याएर विधि पुऱ्याएर खटेर अहोरात्र खटेर कामै गर्ने हो र संसारमै एउटा भनाइ छ ओभरनाइट एक रातमा कुनै पनि देश बन्दैन, सय दिनमा कुनै पनि देश बन्दैन, तर संकेत सय दिनमा यति राम्रो सकारात्मक संकेत आएको छ पुग्दैन त, त्यो त स्वाभाविक हो क्या, अझै राम्रो गरिदियोस् छिटै परिणाम ल्याओस् भन्ने नेपाली जनताको भावना मनोविज्ञान हामी बुझ्छौं। सलाम छ,
0: धेरै धेरै धन्यवाद प्रकाश चन्द्र परियारजी, तपाईँले भन्या जस्तै अबको दिनमा चाहिँ आम नागरिकले गुनासो गर्न नपर्ने गरी तपाईँहरूको काम अगाडि बढ्छ, तपाईँ सचेतकको रूपमा अझै कतै ढंग पुगेन भने झकझप्याउने काम गर्नुहुन्छ भन्ने आशा गर्दै तपाईँको यो महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद श्रोताहरूलाई अनि फेरि पनि धन्यवाद टीम उज्यालोलाई।
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रोता संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। उहाँले सरकारले राम्रो काम गरिरहेको र अझै राम्रो गर्ने दावी गर्नुभयो। नागरिकले खोजे जसरी सरकारले अब कसरी काम गर्नु पर्ला त, जेएनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरोलासँग हामीले यसअघि कुराकानी गरेका थियौं, अब त्यो कुरा फेरि सुनौं।
2: घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौं। महँगी एकदमै बढ्दो छ, त्यसकारणले कम्तीमा तपाईहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या, मेरो त्यो अपेक्षै छैन, मलाई त्यो चाहिएकै छैन, म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु, त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन। बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो, तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो, घरमा पासपोर्ट चाहिएको होइन कि। त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ। उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन। जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू, उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ, 100 दिन मात्रै भएको छ होइन। त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल शुरू गरोस् भन्ने अनुरोध छ होइन। र अन्तिममा भन्नु पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन् होइन। ती संस्थाहरू भदौ 24 गते जले होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धबिरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था संगठन संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिमीहरूलाई खारेज नगरौं होइन, तिमीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउं, र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् कि होइन। यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र, त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
0: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी, एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली बनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँलाई नै भन्नुभयो बनाई बोली, र सरकारको सञ्चालन गर्ने पार्टी होइन सरकार चलाउने पार्टी राष्ट्रपतिका कतिपय नीति भर्खरै पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ कसरी सचेर अगाडि बढ्नुपर्छ तपाईँको सुझाव के छ
2: अराजकता चाहिँ

0: बाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन त्यसको त्यो असर हो नि त, होइन त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध हुनेछ। होइन होइन हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन। होइन जसलाई मन लाग्यो त्यसलाई उठाइरहेछ, होइन यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ। होइन त्यसै गरी अघि पनि भनिहाले यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ।
1: वहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरौला। यसअघि हामीले राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग राष्ट्रपा नेतृत्वको सरकारको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन्ती मिल्सिना पनि बिदा हुन्छु। नमस्कार।

0: हुँदैन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन हर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन खेल्नुहोस् चीयर गर्नुहोस् र अपडेट गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी कन्सन विजन एयर टीवी पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निःशुल्क व्हाट्सएप लाइव सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको ईएमआई
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविशु सुरक्षा
1: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविशु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविशु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 0142-8888 पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कन्ट पार वा सबैले देख्ने ठाउँमा राखौ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र तिनको समाधान
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी
5: मेरो कपडा प्याकिङ गर्दै हुँदा साथ
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ

0: रहेछ नर्भ क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0554 94 33 4 95 555

नमस्कार मदन पौड़ियाल उज्यालो रेडियो नेटवर्क बाट प्रसारण भइरहेको बिहान 9 बजे को नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारी पानी पर्ने 23 जिल्लामा उच्च जोखिम। नारायणगढ़ मुगलिन काठमाडौँ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने। विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग

मा दुईजना अमेरिकी सैनिक को ज्यान गयो। मध्य पूर्व को सुरक्षा अवस्था जटिल बन्दै विश्वकप फुटबल को उपाधि का लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो एम्बाप्पे को गोल संख्या 10 पुग्यो। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। अहिले कर्णाली लुम्बिनी गण्डकी र कोशी प्रदेशको तराई क्षेत्र सहित विभिन्न ठाउँमा पानी परिरहेको छ। गैराती ठूलो पानी परेको काठमाडौँ उपत्यकामा आज बिहानदेखि हल्का मात्री वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकीका 23 जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ। ती जिल्लामा रेड अलर्ट छ। कोशीका 9 जिल्ला झापा मोरङ इलाम पाँचथर तेह्रथुम धनकुटा शंखसभा भोजपुर र खोटाङ बागमतीका 6 जिल्ला चितवन भाडिङ नुवाकोट काभ्रे सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोरखा लमजुङ तनहुँ कास्की सेन्जा पर्वत बागलुङ र मेघदीमा उच्च जोखिम पहिचान गरिएको हो। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गैरातीदेखि बन्द रहेको नारायणगढ़ मुगलिन काठमाडौँ सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। यसअघि सूचना मार्फत अनिश्चितकालका लागि बन्द गरिएको यो सड़क आज बिहान 6 बजेपछि मात्रै खुलेको हो। नारायणगढ़ मुगलिन खण्डको जलगिरीमा सड़क खुलेपछि भएको दुर्घटनाले केही बेर अवरोध भए पनि अहिले अवरोध नरहेको र सबै खाले गाड़ी सञ्चालनमा आएका जिल्ला प्राधिकारीले चितवनले जनाएको छ। गैराती पहिरो र सम्भावित

गरिएको छ। अहिले यी दुवै खण्डमा अवरोध नभएको र गाड़ीको आवागमन शुरू भएको प्रहरीले जनाएको छ। यस्तै लगातारको वर्षाका कारण पहिरो र बाढ़ी अवरूद्ध बीपी राजमार्गको काभ्रे खण्ड पनि खोलिसकेको छ। यो सड़कका विभिन्न चार पाँच ठाउँ पहिरो खसेको थियो। जिल्ला प्राधिकरणले काभ्रेका अनुसार घुमाउने 400 देशी गिन्दी र तीनथन लगायतका ठाउँमा खसेको

नगरपालिका 40 किलोमा सड़क भाँसिदा गाड़ी को आवागमन प्रभावित भएको छ। यसैबीच नारायणगढ़ निर्मिन सड़क खण्ड चितवनको इच्छा कामना छ। जलगिरीमा दुईवटा बस र एउटा ट्रक ठोक्किँदा अवरूद्ध सड़क खुलेको छ। गैराती 10 बजेदेखि बन्द यो सड़क आज बिहान 6 बजेदेखि खुलेको थियो। जिल्ला प्राधिकरणले चितवनका अनुसार सड़क खुलेपछि गाड़ी चल्न थालेका र त्यही क्रममा गाड़ी ठोक्किएका हुन्। दुर्घटना लगत्तै बन्द सड़क 8:15 बजेतिर खुलेको छ। दुर्घटनामा 26 जना यात्री घाइते भएका छन्। घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ। चितवन प्रहरीले सड़कमा नियम अनुशासन कायम गरी गाड़ी चलाउन आग्रह गरेको छ। बाढ़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले नदीमा पानीको बहाव बढ़ेर बाढ़ीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो। देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढ़ी पहिरो

अपनाउन आग्रह गर्दै आएको छ। राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्म विपदको पूर्व तयारी अन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याफ्टिङ

0: लागि काठमाडौँ इटहरी भैरहवा र सुर्खेतमा नेपाली सेनाका चारवटा हेलिकप्टर तैनात रहेको जानकारी दिँदै आवश्यक पर्दा निजी क्षेत्रसँग हेली ड्रोन र ऱ्याप्टिङ उपलब्ध गराउन आग्रह गरिने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार महिनाभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू सरकारले विद्युत खपत

0: उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा रिफर गरिएको थियो। घोराईबाट थप उपचारका लागि गोगलीको संजीवनी अस्पताल पठाइएको थियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगंज लैजाने गर्दा हिजो ज्यान गएको हो। प्रविधि परीक्षक केसीका अनुसार अरू छ जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। जंगली च्याउ नखान प्रहरीको आग्रह छ। अब विदेशको खबर। जोरानमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको क्रममा दुईजना अमेरिकी सैनिकको ज्यान गएको छ। एकजना सैनिकको अवस्था भने थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट चारजना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार आठौं रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोरानमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्सलाई जवाब दिने केन्द्रित थिए। इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले अमेरिका युद्धविराम सम्झौता उल्लंघन गर्दै द्वन्द्वलाई थप चर्काउने प्रयासमा लागिरहेको आरोप समेत लगाउनु भएको छ। जोरानको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका दशवटा मिसाइल खसालिएको जनाएको छ। यससँगै इरान अमेरिका युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 16 पुगेको छ। अमेरिकी विदेश मन्त्रालयले मध्य पूर्वमा बढ़दो तनावलाई ध्यानमा राख्दै विशेष गरी त्यहाँ रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सुरक्षा अवस्था जटिल बन्दै गएको र जुनसुकै बेला थप तनाव चर्कन सक्ने चेतावनी दिएको छ। पछिल्ला केही हप्ता यता अमेरिका र इरान बीचको युद्धविराम प्रयास असफल बनेसँगै दुवै पक्षले सैन्य गतिविधि तीव्र भएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार आज राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बल का प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा छन्। आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो हुँदा यो खेलमा एम्बाप्पेले 2 गोल थपे। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। विश्वकपमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। साथै फाइनलको टिकट अत्यन्तै महँगो बनेको छ। केही टिकटको मूल्य 30,000 अमेरिकी डलरसम्म दिएको छ भने पुनः बिक्री प्लेटफर्ममा केही टिकट 20,00,000 अमेरिकी डलरसम्म सूचीकरण गरिएको पाइएको छ। भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि मुसलधारे पानी पर्ने। 23 जिल्लामा उच्च जोखिम। नारायणगढ़ मुगलिन काठमाण्डौ तथा बीपी राजमार्गमा गाड़ी चल्न थाले। गाड़ी थप बढ़ेमा आज कोशी ब्यारेजका ढोका खोलिने। विपद व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग पनि सहयोगको आग्रह गरिने। विद्युत खपत बढ़ाउन पूर्वाधार विस्तारमा सरकारको जोड़। 80 अर्ब रूपियाँ लगानी गरिने। इरानी आक्रमणबाट जोरानमा 2 जना अमेरिकी सैनिकको ज्यान गयो। मध्य पूर्वको सुरक्षा अवस्था जटिल बन्दै र विश्वकप फुटबल उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो। एम्बाप्पेको गोल संख्या 10 पुग्यो।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव।
1: विशेषताहरू: रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: खुसीको भरपूर मनोरंजन सहित मात्र 979 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: सजोदी को सिर
1: यही चोर को काख
0: स्वच्छ सुंदर सुप्त प्रकृति
1: शांति र आनंद को अनुभूति
0: घर टाड़ा
1: शहर नजीक
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जी मित्रका खबरमा तपाईँलाई स्वागत छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा ई टिकेटिङ सेवाको परीक्षण गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको पहलमा निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधि मैत्री सहज र पारदर्शी बनाउँछ।

भुवनेश्वरी कौशला वज्रगढ़ तेलगंगा र वनकाली क्षेत्र में पनि सफाई गरिएको छ। यो साउनको पहिलो सोमवार भन्नु परेको छ। अधिकार कर्मी मल्ल के सुन्दर को

थाले। सिंगापुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा इटिकेटिङ सेवाको परीक्षण आउँदो हप्तादेखि औपचारिक रूपमा सेवा सञ्चालन गरिने। पशुपति क्षेत्रमा सरसफाई भोलि सोमबारको लागि आवश्यक तयारी तीव्र। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र 212 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्न अघि सड़क र मौसमको अवस्थाबारे जान्नुहोला।

0: World's number one tire brand.
1: सड़क सुरक्षा जीवन रक्षा.
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पिर्नुहुन्छ? तपाईको सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईको जस्तो सुविधा पाउँदैन त.
1: श्री प्रवि तथा टाटा मोटर्सको सहकार्य.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-36, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
5: समयमै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सार्ने सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
3: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन अंकल त्यो राम्रो कलेज हो र
3: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
3: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अङ्कल
3: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
3: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
0: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउन
4: यदि तपाईँको बस्नामा चौसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे कुनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुटको हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: नागरिक सहायता कक्ष संचालन हुनुहुन्छ निश्चय सुनिया अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो।
1: शर्मिला बधाई छ एसयू त्रिनगरकोमा।
2: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
1: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसकेँ। अनि तिमी नि?
2: म त कहाँ पढ्ने अन्यलमा छु भने।
1: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्सको भर्ना भए भइहाल्यो नि।
2: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
1: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
2: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
1: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनेन्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
2: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
1: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिन काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना। आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दले स्थानीय तहर प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 चैत्र 9 गते आयोजना बन सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2084 वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा हुँदा आयोजना प्रस्ताव गर्ने हुना कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा कुनै अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्यो। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्कासनमा राखि सोही दर्ता नम्बर कायम हुने गरी आफूले खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्य कार्यालयहरूले जारी गरेको सकल बिलबुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर सीमित उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र बाँकी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेखिता स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हस्ताले खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सुन कुम्बू
1: जीवन को यो शुरुआत थाली भरी पोषण को साथ
2: कक्षा एघारको लागि पढाइ र अनुशासन कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
2: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: केप्स कलेजले आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
0: केप्स कलेज बौद्ध टुसाल।
2: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507।
3: सफलताको सही छनो केप्स कलेज।
4: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सजिलामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। नसुने बहिनी, सुरु दुखुमा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
5: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862800000। सुनु दुखकुण्ड नगरपालिका 5 सैलेरी सुनुखुम्बु।
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
7: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आरो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
5: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9558870385 र 9161034213।
7: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
8: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलुखुम्बु जिल्ला

कृष्णा दुखचंद नगर पालिका वड़ा नंबर 10 तापिंग चेंगटा स्थित ओंछू आधारभूत माध्यमिक विद्यालय का लागि एकजना दक्ष अंग्रेजी शिक्षक को आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाली बसेको सुविधा विद्यालय द्वारा नै उपलब्ध गराइन्छ। तलब अतिथि पुरस्कारमा प्रदान गरिन्छ। पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि जीव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 3 0 5 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्थुलमी।

शनिबार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसार भरेक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलुहा सारिएर आइपुगे म सरस्वती पुरी। वर्षाका कारण बाढ़ी तथा पहिरोले अवरूद्ध बीपी राजमार्ग खुलेको छ। जिल्ला प्रहरी कार्यालयका ब्रेक अनुसार घुमाउने 400 बेसी गिम्बी तीना थली लगायतका ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। मनसून अवधिभर बीपी राजमार्गमा स्थानीय प्रशासनले रातमा गाड़ी चलाउन रोक लगाउँदै आएको छ। यस्तै कान्ती लोकपथ बन्द छ। कान्ती लोकपथ अन्तर्गतको ललितपुरको बागमती गाउँपालिका तीना पाङ्गुरमा पहिरो खस्दा गाडीको आवागमन रोकिएको हो। प्रहरीका अनुसार स्यापा गाउँ हुँदै हेटौडा तर्फ जाने बाटो बन्द छ। यस्तै अरणीको राजमार्गमा पनि सिन्धुपाल्चोकको भुटेकोशी गाउँपालिका दुईमा पहिरो जाँदा र भुटेकोशी गाउँपालिका 4.0 किलोमा सड़क भाँचिँदा गाडीको आवागमन प्रभावित भएको छ। देशभर मनसून सक्रिय छ। अहिले कर्णाली लुम्बिनी गण्डकी र कोशी प्रदेशका तराई क्षेत्र सहित विभिन्न ठाउँमा पानी परिरहेको छ। गैराती ठूलो वर्षा हुँदा काठमाण्डु उपत्यकामा बिहानदेखि हल्का मात्र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकीका केही जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ। ती जिल्लामा रेड अलर्ट छ। कोशीका 9 जिल्ला झापा मोरङ इलाम पाँच थर्के रथुम धनकुटा शंखासभा भोजपुर र खोटाङ बागमतीका 6 जिल्ला चितवन भादेङ नुवाकोट कार्दे सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका 8 जिल्ला गोर्खा लमजुङ तनहुँ कास्की स्याङ्जा पर्वत बागलुङ र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। चोटवनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा 2 जना अमेरिकी सैनिकको ज्यान गएको छ। 1 जना सैनिकको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट 4 जना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशनमा अमेरिकाले इरानमाथि लगातार 8 रात हवाई आक्रमण गरेको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबल 2026मा फ्रान्सलाई हराउँदै इंग्ल्याण्ड तेस्रो बनेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डले फ्रान्सलाई 6-4 गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो। इंग्ल्याण्डले खेलको शुरूआतदेखि नै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफमै 4 अग्रता बनाएको थियो। खेलको तेस्रो मिनटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि 18 मिनटमा एर्जी कुनसनले गोल थपे। बुकायो साकाले 37 मिनट पहिलो हाफको इन्चुरी समय र 87 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अन्तिम इन्चुरी समयमा जुटो बोलिङले अर्को गोल थप्दै इङ्ल्याण्डको जित सुनिश्चित गरे। तपाईंको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 20 16 फोन वा soluwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईंले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलुहालचाल सकियो। अपरान्न 4 बजेको सोलुहालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला।

0: को भूटना कसरी रोपी सकि डिप्रेशन नदीला लागू औषधी सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोपनी शिकार निरंतर को सफलता ने मन खुश नहुने रिमाइंड लाग्न पर्ने कुरा में नलाग्ने शरीर में चकित महसूस होने निंदा नलाग्ने खाना में रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास हमने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्या को समाधान होना सुंदर जीवन हाँसर बांचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउंडेशन का संयुक्त रिपोर्टर द्वारा जनहित में जारी संदेश।
1: बाल बालिका
0: माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानिएको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय बचाऊ र बाल मनोभावना बुझेर शिक्षण शिक्षा क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हो। बाल बालिका को सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हो।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउंडेशन का संयुक्त

0: हेलो
1: हेलो बहिनी सन्चै छौ
0: हजुर सन्चै छु हजुरलाई कस्तो छ
1: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
0: अनि हुलाकमा त जानु
1: हो नि हुलाकमा जाऊ न
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
1: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझौ
0: ए सहरमा मात्र होला नि
1: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
0: मेरो दाई आज राम्रो कुरा थाहा भयो
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गृह व्यवहार दबाव कर्काव वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतले थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा आयोजित जनसन्देश।

0: भाड़ा बेच बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्करण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिए।
0: बेच बिक्री र ओसार पसारबाट बचौं सिप सिकाउ र स्वदेशमा आत्मनिर्भर बनाऊ मानव बेच बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बत्ती को तार ख्याल
4: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
4: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नेटको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03
6: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन र अङ्कल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्।
2: अनि प्रत्येक वर्ष
0: एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अनिसा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
0: साबल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
0: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र विश्व बनाउन सकिन्छ।

सूचना पोट देखिए यदि तपाईंको दशमात समसात कोटारा घुमेको क्लब समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। छक जानकारी का लगी संपर्क नंबर 98 52 55 768 अंक 9 8 5 3 0 5 5 7 6 8।

0: ठट्टै मार्ने रहेछ जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता होइन
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत छैन यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु वा जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओडन बुडिस्ट ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौतला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहुङ चुच्चेपाटी काठमाडौँ

आधा

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसारौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गर्ने सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष मुख्य सेवा प्राप्त होने स्पष्ट होने सेवा प्राप्ति को नागरिक सहायता कक्ष द्वारा संपर्क राखने अनुरोध कर सेवा प्राप्ति में प्रति को प्रलोभ में नगरी आप सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने ग्रास अधिकार कार्यालय प्रमुख सीधे संपर्क राखने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: महाई शर्मिला बधाई छ एसयू त्रिनगरकोमा
1: तिमीलाई पनि बधाई छ अनि कलेज कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
1: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दशमा मिलेर पढ्यो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्सै भर्ना भए भइहाल्यो नि
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
1: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनेन्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दशक शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिङ काठमाडौँ

0: FM 101.2 MHz उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Surya Sam The Studio Time
2: Snapping Air Mihana Ko Inhana Vis
3: Time Check Ko Saatma New Star Digital Color Lab Tatha Dwaramai Offset Press Sonu Dutku Madagar Palika 5 Sonu Kumbu
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुन्नु भएको छ सुन्या फिल्म सुन्या फिल्ममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु नगर पालिका उदानगर पाँच समितिको मूल विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँधो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उदानगर 5 समिति सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 तातुन च्याङ्पा स्थित ओन्छु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति पुरस्कारमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि र सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिनिधि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू लैफुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुल शेर्पा गोष्ठी सञ्चालक 98 41 15 90 82
2: नगरपालिका वडा नम्बर 10 73

0: Sellers, es que es mejor cuando cuando los hay.
1: बाटा बच्चन र बचाए यन्त्रनी हिंसा सामाजिक अपराध हो बालबालिका यन्त्रनी हिंसाको भित्तिमा हुन सक्छन् हिंसा समिति असन्तोष साथीलाई परिचित नदिबाट जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पर्क पनि गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित में जारी

0: मा अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गरी बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिका हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्त्री, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833-68-64-18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: 나 사기 바이 바이
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुस् त
3: जन्मदाता गरेको छैन नि मैडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
6: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जान्नु मेरो साथी
7: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपर मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: Thank you.

0: न मेरे तो हाथ खुट्टा अन्ना सा झमझम करनासले भंडारण बनाए मेरे पनी केटी हो केटी खाई एक बार को जिंदगी दुख दुख में बिताऊन पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भरने करार थाके हिरान भिंदा नगरी रातभर जागरण जस्ते बस् तर यह सब रोगों को उपचार आमजी औषधालय में हो रही तीन भर उपचार कराने भाग आमजी औषधालय तीर हिड़े आम सीधी और समय
2: यहाँ नक्का च्यातिएको हड्डी खिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98343 79 82 98244 17 18 98343 59 96 र 98163314 72। आमजी औषधालय सोलोदित कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मर्नु थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दियो, मोबाइल पनि खोज्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। गुरु, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार।

समाचार मेरे रिमाल उज्यालो रेडियो नेटवर्क बाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि मुसलधारे पानी पर्ने सम्भावना। काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आज बालीको जोखिम। सावधानी अपनाउन आग्रह। बाल सुधार गृहको अवस्था नाजुक। क्षमता भन्दा धेरै बाल बालिका। पहिलो संशोधन गरी सजाय घटाउने तयारी। सुशील परेरा प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा ठप्प। मेसिन मर्मत नहुँदा बिरामी भारत जानुपर्ने बाध्यता। रातको समयमा काम गर्दा डेमेन्सिया मुटु रोग र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनको निष्कर्ष। रातको निन्द्रा रोग प्रतिरोधात्मक क्षमता तथा मांसपेशीका लागि लाभदायक। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसून सक्रिय छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। विशेष गरी कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ। अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोला नाला आसपास पहिरोको जोखिम भएका क्षेत्र र डुबा लिन सक्ने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी पहिरो डुबान केग्राम त्यसै गरी नदी कटानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मार्गस्थ यात्रा नगर्न आग्रह गरेको छ। आज काश्मीर उपत्यका सहित 35 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार काठमाडौँ भक्तपुर ललितपुर सहित 35 जिल्ला र आसपासका खोला नदीमा बाढ़ी आउने सम्भावना छ। बाढ़ीको सम्भावना भएका जिल्लाको नदी तटीय क्षेत्र तथा जोखिम हुन सक्ने व्यक्तिका बासिन्दाहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित काभ्रे झापा मोरङ सुनसरी इलाम पाँचथर तेह्रथुम दोलखा सिंहपाल्चोक धादिङ मकवानपुर चितावन काँची तमहुङ स्याङ्जा पर्वत बागलुङ गिरी पाल्टा अर्घाखाँची प्युठान नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही कपिलवस्तु दाङ बाँकेवर्दिया डेटी बरेन्द्रा कैलाली कञ्चनपुर आसपासका जिल्ला रहेको भने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। अहिले मुख्य सड़कमा गाड़ी निर्वाध रूपमा चलिरहेका छन्। नारायणगढ़ र दुई राजमार्गमा अवरोध छैन। कान्तिलोक पथ पनि बन्द छ। यो पथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 पाङ्गुरमा पहिलो घण्टा गाड़ीको आवागमन रोकिएको प्रबन्धनले जनाएको छ। बाल सुधार गृहमा क्षमताभन्दा धेरै बाल बालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा महिला बाल बालिका सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर गुडाले बाल सुधार गृहको वर्तमान अवस्था र सुधारका प्रयासबारे जानकारी गराउनु भएको हो। सरकारले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गरी सजायको अवधि घटाउने र डाइभर्सन प्रक्रियालाई फर्जिलो बनाउने प्रस्ताव गरेको छ। नयाँ मसौदा अनुसार गम्भीर अपराधमा वयस्कलाई हुने सजायको दुई तिनै भागलाई घटाएर 16 देखि 18 वर्षका बाल बालिकालाई लागि बढ़ीमा 7 वर्ष मात्र सजाय कायम गर्ने प्रस्ताव गरिएको छ। यसै गरी फौजदारी उत्तरदायित्वको न्यूनतम उमेर 10 वर्षबाट बढ़ाएर 12 वर्ष पुर्याउने र बाल बालिकाको आचरणमा सुधार आए प्यारोलमा राखेर घर पठाउन सकिने व्यवस्था समेत प्रस्ताव गरिएको छ। यो ऐन पारित भएमा बाल सुधार गृहमा बाल बालिकाको चाप झण्डै 50% घट्ने विश्वास छ। मन्त्रालयका अनुसार अहिले देशभर 10 बाल सुधार गृहको कुल 1085 जना भए पनि क्षमता अनुसार नभई 1195 जना बाल बालिका आश्रित छन्। पछिल्लो आन्दोलनका क्रममा त्यो बाल बालिका भएकाले त्यो संख्या अझै 1400 रहेको हुन सक्ने अनुमान छ। बाँके जिल्लाको खजुरामा रहेको सुशील परेला प्रखर क्यान्सर अस्पतालमा झण्डै 3 महिनादेखि लिनियर एक्सिलेटर मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प छ। सेवा बन्द हुँदा गरिने उपचारको लागि पुग्ने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धर्न बाध्य भएका छन्। रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक 25 भन्दा धेरै बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए तर मेसिन बिग्रिएपछि भारतका बहराइच लखनऊ दिल्ली लगायतका अस्पतालमा उपचारका लागि जान बाध्य छन्। सुशील परेला
तदात प्रकार कैंसर अस्पताल नियमित प्रणाली का शिविर कसम का लगी सरकारी कैंसर उपचार सेवा दिने प्रमुख केन्द्र हो। अस्पताल प्रशासन का अनुसार मेसिन मरमत करने प्रयास

0: बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धि बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधिवती सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 97125107 97125107
2: सफलताको सही क्षण केप्स कलेज
3: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सूर्य एफएम सूर्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू

0: भयो के को हल्ला सल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: आर्थिक वर्ष 2084 का लागि प्रवेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
5: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रभुत्व कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति व्यवस्था भएको साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा प्रस्ताव आयान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोगमा हुँदा आयोजना प्रस्ताव जमा हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालयलाई स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
4: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नम्बर नेपाल
6: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के
4: नेपाल सरकार विज्ञापन

0: पदकमा पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने किन्नर छैन भने बजारमा
1: चिन्ता किन गर्नुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने किन्नर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्सल सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही किन्नरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375992222, 98528820222, साथै 98010208595 मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: अय्या भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
4: हो र के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
7: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भनी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% सम्म लाग्न सक्छ। पांच वर्ष लगे सवारी चालक अनुमति पत्र स्रोत रद्द होने चालक ने सवारी तथा यातायात व्यवस्था ऐन अनुसार का शर्त पालना नगर में सवारी चालक अनुमति पत्र निलंबन छ महीनासम हो सवारी चालक अनुमति पत्र हराएन व नष्ट भएमा ट्राफिक प्रहरी कार्यालय को सिफारिश समेत आधार में प्रतिलिपि लिन सकिन्छ। सवारी को प्रकार थप्न परेमा वर्ग थप एक कैटेगोरी को लागि अनलाइन फर्म भरेर तोकेको दिन कार्यालय में जानु हो। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्हित गति सीमा को अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्सा को लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्सा को सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
8: आन्तरिक मामला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा कार्य

0: हो आफ्नो जन्मदिनको यात्रा छ नि
1: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाओस् भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई कानमा लगाएर सिकाइमा कानुन अनुसार खोला खाँदा निर्देश सघाउँछ
3: यहाँ साउजी को हुनुहुन्छ यता
4: बोलाउनु
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगर्नु न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0385 20 43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई फर्म मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुनिखुम्बु

0: بابا من از اسکوزانی منزینم هنو زنی نمیایی؟
1: نه چی بگیم؟
0: من ساینس کو پانچه دارن ساکینم سالی کنی منچا
1: کورا تشکو پرو زایرم ما پلی کنسان نگان چون नमस्ते मैडम मरीना बुबू
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले एग्जाममा भन्नु साइन्स को कन्फर्म गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आनी नानु गर्नु भयो विद्यार्थीलाई खोज्न तर्साउन कति टाइम छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् मैडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदनी सेवा ग्रही मोहन भवन यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालनको निर्देशक उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कोटीको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासोहरूमा सुनी अधिकार कार्यालय प्रमुख शर्मा सिजी सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्छ
6: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो
7: दौडिदिएको आइस त
6: हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे
7: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
8: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश

0: আমার সরকার বিজ্ঞাপন বোর্ড নিউ স্টার কলরিয়া তথা জোড়ামাই অফসেট প্রিন্টিং প্রেস সুন্দর কুন্ডিনগর পালিকা পাঁচ সলেরি স্কুল খুব বিগত দেখিনে গ্রাহকরক বিশ্বাস জিতি আইকু নিউ স্টার কলরিয়া তথা জোড়ামাই অফসেট প্রিন্টিং প্রেস থপ সেবাহরুকা সাথমা সবাই সুন্দর हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मिनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलिरी सुनो
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अगणित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सफल हुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो हालिन अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान
3: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा वर्षस र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: काठमाडौँ एफएम 101.2 MHz उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
1: डिजिटल
2: कलरलाई तथा जनामाई अफसेट प्रेस सोलुदुत्कु नगरपालिका 5 सोलुखुम्बु।

0: किडनी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु दुधकुण्ड नगरपालिका उदानगर पाँच समितिको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विभागको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: आदरणीय श्रोताबृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

तपाईं शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति पुरस्कारमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा वस्तु सञ्चालक 98 41 15 90 82। सोलु तुण्ड नगरपालिका 10 7 0।

उपभोक्ता अधिकारको उत्तम सुन्दरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरेमा खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोडिएमा स्थानीय प्रशासनमा उजुरी गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश द्वारा जनहितमा जारी सन्देश

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा वर्षक र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: युवा बाटा बचन र बचाउ यौनसम्म हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: दिदी आज भोलि मेरो समयलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नैमा दिदी सम्झाइदिनु पर्यो। नो यो त माघौँसो कोलकातामा बस्नु जस्तो लक्ष्य छ त कोटेश्वर। माघौँसो त भाइ के भएको तिमीलाई? दिदी भन त।
3: खै दिदी के हुनु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि मेनु भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाबै छान्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झौ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चाहिँ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर, उनी सुझाउ मौका दिनु।
0: बारिशमा लज सिर्जना गरी धुनचुरी तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नहुन सक्यो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोगमा जोड दिनु, स्वस्थ जीवन कर्तव्य समाज निर्माणमा हाते वालो लागू औषध विकल समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ।

0: प्रशासनिक कार्यालय को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष भूमिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुवा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: ए बाबु, मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ। यी बासले हैरान बनायो। मेरो पनि के के हो के के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ। थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामीले औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामीले औषधालयतिर हेरे पनि हुन्छ। हामीसँगै परिसँगै जाउँ।
6: यहाँ नक्का च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789682, 9824417718, 9843449690 र 9861313472। अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोज्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन हो।
11: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चुकी।
12: का विशेषता
13: जापानीज ऊर्जा प्रहरी उत्पादित
12: उत्कृष्ट माइलेज
13: राम्रो रिसेल मूल्य
12: टिकाऊ र भद्भदो
13: अफरोड का लागि पनि उपयुक्त
12: BS6 तथा नयाँ दर्शन बजारमा लन्च भइरहेको
13: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
12: हाम्रा सेवाहरू
13: ओखलढुङ्गा र खोटाङको विक्कल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
12: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
13: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा 100 हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
12: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
13: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजान ओखलढुङ्गा।
12: सम्पर्क नम्बर 037590222 98 52 88 0222 र 98 42 80 30

0: अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हामीले मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
0: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
0: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
0: नेपाल सरकार विज्ञापन अलिकति जोत्न पाँचैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पाँचको साइज कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनि सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ध्यान बनाउन केरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208095 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
8: आया भनेर पो बसेछ त बिरामी भोक्या हो
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
8: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
9: हो र के डेन्टल रे
10: एवरेस्ट डेंटल क्लिनिक सुनु दूत कुंड नगर पालिका पास बसंत बजार सलेरी सुनु खुम्बू
11: हमारा सेवा
10: दाँत सफा करने दाँत तल्काउने दाँत में सीमेंट भर्ने दाँत कलर को सीमेंट भर्ने नदुखाई दाँत निकाल्ने दुखी को दाँत लाई नदुख्ने गरी जरा देखी उपचार करी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत को एक्सरे गर्ने सुन चाँदी को दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चा को उमेर नपुगी दाँत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने
12: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरू द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेशन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत का मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746453487
14: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
15: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु र ल आँखा बन्द गर त
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोला त
14: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान शिल्पादी पसलबाट हो नि विधान शिल्पादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक घर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गे बुलाकी मालदारी फिलहरी लगायतका घर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन्चादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
16: बालक बालिकालाई काममा लगाएमा काम अनुसार खोला खाँदा निर्देश समर्थ छ
17: यहाँ साउजी को हुनुहुन्छ यता
16: बोलाउनुहोस्
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
16: हजुर रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
17: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
16: हिँड्नुहोस् होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
18: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हुन बाल श्रम अनुगमन संयन्त्र

0: सुरक्षा दुपकुंड आयल फर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहां डीजल पेट्रोल तपाईले भनेको समय में तुरंत उपलब्ध छ। संपर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलीफोन 0385-20-43 नमूना दुपकुंड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुपकुंड आयल फर्म स्टोर संगे न्यू आई सो मोटर पार्ट्स एण्ड सप्लायर्स में संपूर्ण गाड़ी मरमत संबंधी सेवा उपलब्ध छ। यहां साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुपकुंड आयल फर्म स्टोर सोनू दुपकुंड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुंगु
1: बाबा म आज स्कूल जाने मन छैन आज जाने नि आई
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो थियो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
3: नमस्ते कति टाइमले पाल्नुभयो
2: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
5: ए के भो दौडिदिए पो आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: धन कुहो थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुनुगत कुण्डु नगरपालिका पाँच सलेरी सुनखुम्बु विगत देखिने ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट रिनियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर नौनी सार्वे बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु

0: हजार देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश भित्र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: हाम्रो के दोस्तर पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएको त होइन सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामुले भन्नुभएको उत्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र
4: मिनीलाई त्यस्तो त?
1: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
1: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोची प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: गल्तीका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: धुमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुने अधिकार र कार्यालय प्रमुखहरूमा सोझी सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
1: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य दङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन।

0: सुने बाबा बस आज हामी के विषयमा छलफल गर्छौं
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: श्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
7: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2082 साल चैत्र 9 गते आयोजना वनसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन स्वीकृत प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
6: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नम्बर नेपाल
8: नमस्कार सेनसेनेका दिदी
9: नमस्कार नमस्कार
8: दिजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
9: हो त हामीले बच्चाको नामसँग जुराइसक्यौ नि दिदी
8: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ

बिस्टगाउँको धानको बाली गेले खायो खायो अब बिस्टगाउँको धानको बाली गेले खायो खायो पाखरीले दियो खायो साइले दियो।

मझेरेको दारे चेको दैलोला कि मै छ मझेरेको दारे चेको दैलोला कि मै छ गीतानेको छोरो म त

0: प्रत्येक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भयो नि डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
1: नेपाल सरकार विज्ञापन।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुनु सुन नहुनु होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
5: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले।
0: नेपाल सरकार विज्ञापन।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
3: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साबिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

तिरा खेतै भरि पैसा फल्छ रुखैमा टिप्ने अरु खेताला छन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन् तिमी।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: हो र मलाई त थाहा

0: को सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: और प्रिंट म्यूजिकर को रोकन भारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्न का लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगर
4: साथी हे क्या खतरा समाचार आइसक्यो भाइ अब
5: चाहिँ के हो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथ्यो न यसो त जन्मले लगिहाल्छ नि
4: मिथ्या भ्रामक भन्छ चिनेको चाहिँ
5: तिमीलाई थाहा थियो म
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: एकमात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड युक्रेनसँगको युद्धका कारण रुसीहरू फेरि नगद कारोबारतर्फ फर्किए सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने पाल खबरमा अब पूरा खबर सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ आज दिउँसोदेखि डेस्कटपमा फेसबुक खाता खोल्दा

0: के अकाउण्ट उपलब्ध नभएको सूचना देखाउन थालेको हो। मोबाइल भर्सनमा कतिपयको फेसबुक चलिरहेको छ भने कतिपयको चल्न छाडेको छ। डाउन डिरेक्टरमा दिउँसो एक बजेदेखि फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गर्न थालेका थिए। के कारणले फेसबुक नचलेको भन्ने खुलिसकेको छैन। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गएको छ। दितेल रूपाकोट मझुवागढ़ी नगरपालिका वडा नम्बर छ नेपाकी 43 वर्षकी शान्ता राई र किफिलासगढ़ी गाउँपालिका चार बाक्सिलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगी खोलाले बगाएको हो भने परियारलाई गाईखुरे खोलसीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा तीनजनाको ज्यान गएको छ। खोटाङमा दुईजनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका दुईका 55 वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा एकजनाको प्रहरीले उद्धार गरेको छ र 13 जना घाइते भएका छन्। यसैबीच विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी खोलाहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसरी सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको थियो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाइएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसैगरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताका आधारमा अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभर 10 वटा बाल सुधार गृहको कुल क्षमता 1085 जनाको भए पनि अहिले 1195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा सञ्चालित 30 सुधार गृह मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले संसदमा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राविधिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्ग प्राप्त हुने उहाँको विश्वास छ। पार्टीले विज्ञहरूको रूचि र क्षमताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अरियालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन एउटा मुद्दा संकलन केन्द्र समेत स्थापना गर्ने भएको छ। केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अरियालले बताउनुभयो। सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अरियालले उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्र र खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
2: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू धड्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0754-93-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकको आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082-83 2,72,923 पर्यटक आएका छन्। आर्थिक वर्ष 2081-82 2,31,329 पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। एकसिङे गैंडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्। गएको आर्थिक वर्ष निकुञ्जले पर्यटनबाट 27,63,39,950 रूपियाँ राजस्व संकलन गरेको जनाएको छ। काठ दाउरा, गैर काष्ठ, वन पैदावार, बिक्री, जरिवाना लगायत शीर्षकमा भने 31,64,551 रूपियाँ राजस्व संकलन भएको छ। विदेशको खबर, मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। युक्रेनसँगको युद्ध शुरू भएको 4 वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको छ। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रभाव भएको छ। कोविड-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। नगद कारोबार वृद्धि युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच देखिएको हो। यी आक्रमणहरूको कारण रूसले पटक पटक देशका ठूला भूभागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नु परेको छ, जसले गर्दा धेरै मानिसहरू कार्ड मार्फत भुक्तानी गर्न असमर्थ भएका छन्। सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नु परेको हो। बढ़दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रूसका लागि कर संकलन गर्न कठिन भइरहेको छ। इरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रूसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ। रूसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झण्डै 1/4 हिस्सा ओगट्छ। अब खेल खबर, स्पेन र अर्जेन्टिना बीच आज राति 12:45 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याडोना, सकिरा, जस्टिन बिबर र के पप बोई ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यूजर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनट भएको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षहरू कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबीद्वारा संचालित खेलका नियमअनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्। फिफाद्वारा नै आयोजित र न्यूजर्सीमा सम्पन्न गएको वर्षको विश्वकप क्लब विश्वकपको फाइनलमा पनि हाफ टाइम 24 मिनट लामो भएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गयो। 24 घण्टा विपदका 58 घटना आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम। नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार। अवस्था दयनीय रहेको उजुरीका आधारमा अनुगमन गरी उद्धार गरेको मन्त्रालयको भनाई। एमाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै पार्टीको प्रस्तुतिलाई राजनीतिक मात्र नभई बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किए। सुस्त हुँदै गएको युद्धकालीन अर्थतन्त्रमा थप भार पर्दै र आज राति हुने विश्वकप फाइनलमा इतिहासकै लामो हाफ टाइम हुने।
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: आधार दरमा मात्र 0.5%।
8: सुन हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि र होला त्यस्तो त।
9: सोता तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
8: के होइन मिस,
9: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, हिमालमा घाम पर्दा मिठो बोली बोल्छ, स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ, सहर बजार गाउँघरमा नाता जोड्दै आयो, आफ्नै भाका आफ्नै बोली सोधु एकै आयो, आफ्नै

नमस्ते नमस्कार अनि लोक संगीतका विभाजनले सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाठा आफ्नै बाटा लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की नमस्कार बाट सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालको पहिलो सामुदायिक रेडियो सुनाजान 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाठा आफ्नै बाटा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौ भने आज चाहिँ हामी विशेष गरी आइतबारे बसाइमा छौ र आइतबारे बसाइमा चाहिँ हामीले लिएर आएका छौ पुरानो लोकबाटा र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै बाका आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र हामी अन्य दिन चाहिँ नयाँ लोक बाकाहरू सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्ने गर्छौं भने आज चाहिँ हामी पुराना लोक बाका सुन्दै चाहिँ मनोरञ्जन लिँदै अगाडि बढ्नेछौं र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, रोपाई पुरा हुनुहुन्छ होला, आलु मकै खुन्दै हुनुहुन्छ होला र खाजा बनाउँदै हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला र कतिपय साथीहरू गोठालोमा पनि हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मुक्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र आज चाहिँ हामी पुराना लोक भाका सुन्दै पुराना ती साथी संगीत त्यसै गरी पुराना विगतका दिनहरू सम्झदै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र यदि तपाईँहरू काममा हुनुहुन्छ अनि मेलापातमा हुनुहुन्छ एक्लै हुनुहुन्छ अनि गोठालोमा हुनुहुन्छ भने तपाईँहरूको लागि गीत संगीत चाहिँ निकै नै आवश्यक छ जस्तो लाग्छ मलाई र विशेष गरी त गोठालोमा हामी गोठालो गर्दै गर्दा चाहिँ गीत संगीत चाहिँ निकै नै आवश्यक हुन्छ। त्यही माथि हामी पुरानो लोक बाका सुन्दा त होइन गोठालो गर्ने साथीहरूलाई त झनै निकै नै रमाइलो हुनेछ र गोठालो गर्ने साथीहरूलाई त मलाई चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ मलाई चाहिँ गोठालो गर्दै गोठालोमा भयो भने चाहिँ निकै नै बोध लाग्ने तिर्खा लाग्ने कतिखेर गर्दा हुने निन्द्रा लाग्ने हुन्छ र कतिपय साथीहरूलाई पनि त्यस्तै हुन्छ र पहिला पहिला बाजे बजेको उखान पनि छ होइन वस्तुको गोठालो भयो भने चाहिँ वस्तुको पुच्छार चाहिँ जति हल्लिन्छ होइन मान्छे गोठालोलाई चाहिँ गोठालो गर्ने मान्छेलाई चाहिँ त्यति नै बोध लाग्छ भन्ने गरिन्छ होइन मलाई पनि कहिलेकाहीँ त यो जस्तो पनि लाग्छ र तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ र पक्कै पनि तपाईँहरूलाई पनि त्यस्तै नै लाग्छ होला र तपाईँहरू खेतबारीमा हुनुहुन्छ भने तपाईँहरूको लागि पनि लोक भाका चाहिँ निकै नै आवश्यक छ। अनि हामी खेतबारीमा काम गर्दै गर्दा त निकै नै थकन लाग्छ होइन थकन र गीत सुन्दै चाहिँ काम गर्यो भने चाहिँ थकन पनि मेटिन्छ अनि हाम्रो शरीर फुर्तिलो हुन्छ र हामी एक्लै बस्दा पनि हाम्रो मानसिकतालाई चाहिँ निकै नै फुर्तिलो बनाउँछ। हामी एक्लै बस्दा त होइन केही नसुने केही त्यतिकै हामी बस्छौँ भने त हाम्रो मनमा धेरै नकारात्मक कुराहरू खेल्छ। त्यसकारण चाहिँ हामीले गीत संगीत चाहिँ सुन्नै पर्छ। गीत संगीत सुन्यो भने चाहिँ हामीलाई मानसिक रूपमा पनि स्वस्थता दिन्छ, त्यसै गरी हामीलाई नकारात्मक कुरा खेल्नबाट पनि रोक्छ। त्यसकारण चाहिँ हामी सबैजनाले लोकगीत संगीत चाहिँ सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ र त्यसमा पनि विशेष गरी पुरानो लोक भाका चाहिँ सुन्नुपर्छ। हामी आज भोलिको समयमा त आधुनिक तर्फ जाँदै गर्दा आधुनिक गीत तर्फ नै रमाउने गर्दाले चाहिँ हाम्रो पुरानो लोक बाकाहरू चाहिँ लोप हुँदै गइरहेको अवस्थामा पनि हामी देख्न सक्छौ र हामीले पुराना लोक बाका सुनेर चाहिँ मनोरञ्जन मात्र नलिएर चाहिँ हामीले अन्य पुस्तामा समेत हस्तान्तरण गर्न सकिन्छ र त्यसले चाहिँ हाम्रो लोक बाका पुरानो लोक बाकाहरू पनि संरक्षण गर्न चाहिँ सकिन्छ र अब भने चाहिँ हामी दिला नगरिकन निकै नै मिठो अनि पुरानो लोक बाकातर्फ नै जानेछौ। पक्कै पनि यो गीत तपाईँहरूले बाल्यकालदेखि नै सुन्दै आउनुभयो होला, पहिला आफू धेरै पहिलादेखि नै तपाईँहरूले सुन्दै आउनुभयो होला। धेरै पुरानो गीत रहेको छ, 13 वर्ष अगाडि सार्वजनिक गरिएका गीत रहेको छ र कतिपय अवस्थामा त तपाईँहरू त त्यति बेला त सानै पनि हुनुहुन्छ होला र तपाईँहरूले त सानैदेखि सुन्दै आउनु भएको गीत पनि
हुना सक्छ जसले चाहिँ तपाईहरूलाई पुराना दिनहरू अनि बाल्यकालका ती साथीहरूको पनि याद आउनेछ र ढिलो नगरिकन यो गीत हामी सुन्नेछौ। निकै नै मिठो गीत रहेको छ, बकरीमा दान छ बेलको लोकवाच रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ खुमान अधिकारी र जमुना राणाको आवाजमा सजिएको यो मिठो लोकवाच हामी एकैछिन सुन्नेछौ र यो लोकवाचको साथमा चाहिँ पहिला नै छुट्टो विश्रामतर्फ मरिनेछ र विश्राम पश्चात फेरि उपस्थित हुनेछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् बुढो मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हो अपराध हो
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन सूचना
6: हुंडा का विशेषता
7: जापानीज ऊर्जा प्रणाली उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो रिसेल मूल्य
6: टिकाऊ र भद्भदो
7: अफरोड का लागि पनि उपयुक्त
6: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
6: हाम्रा सेवाहरू
7: उखल हुंडा र खोटाङ को विज्ञान बजारबाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
7: ओखल हुँदाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखल हुँदा
6: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842830300
2: खै जन्म दर्ता दिनुहोस् त
8: जन्म दर्ता गरेको छैन नि म्याडम
2: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
8: मलाई त थाहा नै थिएन
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: right to your heart. Solo FM 101.2 MHz. कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कशप
1: कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिलो अनि छुट्टो विश्राम रहेको थियो। पहिलो अनि छुट्टो विश्रामलाई पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सिटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्यामा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज चाहिँ हामी विशेष गरी आइतबार बसाईमा छौ र आइतबार बसाईमा चाहिँ हामीले लिएर आएका छौ पुराना लोकबाका र हामीलाई यो समयमा सुन्दै हुनुहुन्छ पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्याम 101.2 MHz चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafyam.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफ्याम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, उकालो ओह्राली बेह्राली भन्जन चौतारी गर्दै हुनुहुन्छ होला र जस्तोसुकै अवस्थामा भए पनि स्वस्थ रहँदै व्यस्त र मस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला र किनभने तपाईँहरू बिना हामी अधुरो छौं अपुरो छौं, तपाईँहरूको माया चाहिँ हामीलाई सदैव आवश्यक हुन्छ। त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ हामीलाई अन्तिम समाज सुनेर चाहिँ साथ दिनुहोला र तपाईँहरूका निमित्त हामीले राखेका निकै नै मिठा अनि पुराना लोकबाका सुन्दै आफ्ना विगतलाई सम्झँदै विगतका साथी संगीहरू सम्झँदै चाहिँ मनोरञ्जन दिँदै आफ्नो कामलाई अगाडि बढ़ाउँदै जानु होला भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अर्को मिठो अनि पुरानो लोकबाका तर्फ नै जानेछ। निकै नै मिठो अनि पुरानो लोकबाका रहेको छ, प्यारो हुन्छ बेलको लोकबाका रहेको छ र जसमा आज आवाज बनिरहेको छ निकै मिठो स्वरको दामी रामजी खान र कृष्ण गुरूङको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ र यो लोकबाका पश्चात फेरि उपस्थित हुनेछौं।

अरूले के हुन्छ थाहा छैन, तिमीलाई म भए प्यार हुन्छ। आहा, निकै नै मिठो रोलको लोक गाएका छ हामीले सुनेर मनोरञ्जन लिइसकेका छौ। र तपाईँहरूले पनि सुन्नु भयो होला, मनोरञ्जन लिनु भयो होला, सँगसँगै गाउनु भयो होला, सँगसँगै नाच्नु पनि भयो होला। र जे जे चाहमा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आजले चाहिँ हामी विशेष गरी आइतबार व्यवसायमा रहेका छौँ र आइतबार व्यवसायमा चाहिँ हामीले पुरानो लोक बाका सुन्ने कुरा त तपाईँहरू सबैजनालाई अवगत नै भइ नै सकेको छ। र यदि तपाईँहरू भर्खरै मात्रबाट चाहिँ हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूको लागि पनि अवगत गराउन चाहे र भर्खरै सुन्ने साथीहरूको लागि त यो कार्यक्रममा त श्रोताको टेलिफोन लाइन चाहिँ दिँदैन लिँदैन कि चाहो भन्ने पनि मनमा खोलदिले हुन सक्छ। र हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने गर्दछौ र जसमा चाहिँ हामीले हप्ताको चार दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ मिठा मिठा कुरा खाने गर्दै अगाडि बढ्नेछौ। र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार शनिबार चाहिँ तपाईँहरूको हामी टेलिफोनलाई लिनेछौ, तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ। तपाईँहरूको हालखबर के छ अनि तपाईँहरूको तिराको मौसम के कस्तो छ भन्ने विषयमा चाहिँ हामी तपाईँहरूसँग हप्ताको चार दिन चाहिँ रहेर कुराकानी गर्नेछौ। र आज चाहिँ हामी विशेष गरी आइतबारे बसाईमा रहेकाले चाहिँ आज चाहिँ हामी पुरानो लोक बाका सुन्दै चाहिँ अगाडि बढ्नेछौ। र पक्कै पनि धेरैजना साथीहरू चाहिँ यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् र मस्त रहनुहोस्। र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहोस्। र तपाईँहरूको लागि चाहिँ हामीले निकै नै मिठा लोक बाका चाहिँ लिएर उपस्थित भइसकेका छौँ र तपाईँहरूका निमित्त चाहिँ हामी निकै नै मिठा लोक बाकाहरू चाहिँ राख्नेछौ। र फेरि पनि म दिवा नगरीकन अर्को लोक बाका तर्फ जानेछौ। निकै नै रमाइलो लोक बाका रहेको छ र यो पनि निकै नै पुरानो लोक बाका रहेको छ। हिमाल सेतै छ बेलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ भएको छ बिमल राज छेत्री र विष्णु माझीका आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ। र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: istana. Sumasa, ang mga nabangawan ko, kutipan mo lang ko ang dinama to. Buksi rin. Mara, mara na ito sa...
1: Soita, tinggalo ko kaya kaskus ko lang desa. Kaya ba ba na ta? Kaya ba ina niya? Mali sunisake. Yara, buksa, buksi ba na hindi na. Yota samajik abusas matra ho. Mujo, kasela buksi ko arop lang, kutnu, pitnu, pira dinu wa, gali bichi ti garni hindi na. Tisto kare samajik aparad ho. Buksi ko arop lang, kutpit garni, tatwa pira dinu lai 10 parsa kait, ra 50,000 deki 1 lakh rupaya suma jariwana huncha. Buksi arop lagai ra, kutpit, anga bhanga garni lai, 10 parsa kait. सँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्न है
2: हुन्छ मैले
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: दुःख को हो न बिसाउन चौता

lâu được hai lời phân châu nô lâu nơi lâu nơ này mi tal ba nô. नमस्कार मज्जेवी टुरे तपाईले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज ढाकरे बोकी टेकुवा टेकी ठक्कै ठक्कै ठक्कै उखाला डुङ्गा रुम्जा टारदेखि ठक्कै ठक्कै ठक्कै पसिना झर्दै तारा र चार दिनको बाटो कटरी बजार

कार्यक्रम आफ्नो पाठा आफ्नै बाटाको यो भने दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरेर भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुला फ्याम 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ। र आज चाहिँ हामी विशेष गरी आइतबार व्यवसायमा छौ र आइतबार व्यवसायमा चाहिँ हामीले पुराना लोक बाखा सुन्ने कुरा त सबैजना श्रोताहरूलाई अवगत नै भइ नै सकेको छ। र आज चाहिँ हामीले पुराना लोक बाखा सुन्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्दै पनि आइरहेका छौ र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइरहेको छ। र तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र विशेष गरी आज चाहिँ हाम्रो सोलुकुम्बुतिरको मौसमको कुरा गर्दा चाहिँ आज चाहिँ दिनभरि पानी परेको परे परेको परे छ र तपाईँहरूकोतिर चाहिँ के कस्तो छ है? हाम्रो सोलुकुम्बु चाहिँ अलिक चिसो पनि छ, त्यहीमाथि हाम्रो सगरमाथाको फेदमा भएको जिल्ला पनि हो होइन, हाम्रो त्यसै पनि चिसो त हुन्छ नै, तर पनि पानी पर्दा चाहिँ झनै धेरै नै चिसो भइरहेको छ। आज भोलिको बर्खाको टाइममा त बाढी पहिरोको जोखिम पनि धेरै नै बढ्दै गइरहेको छ र तपाईँहरूले सकेसम्म टाढाको यात्रा चाहिँ नगर्नु होला। धेरै नै टाढा यात्रा गर्ने कतिपय मान्छेहरूको त हामीले दिनकै न्यूजहरू हामीले समाचारहरू सुन्ने गर्छौं होइन, घटना भइरहेको छ, घटना झन्झन बढ़िरहेको छ। त्यसकारण चाहिँ तपाईँहरू सकेसम्म टाढाको यात्रा चाहिँ नगर्नु होला र टाढाको यात्रा गर्दा पनि सावधानी अपनाउनु होला र आफ्नो आफू र आफ्नो परिवारको ख्याल राख्दै चाहिँ अगाडि बढ्नु होला भन्न चाहन्छु। र विशेष गरी हामी चाहिँ पुराना लोक बाका चाहिँ बिर्सले गइराखेका हुन्छौँ हामीले। अहिलेको समयमा चाहिँ हामीले चाहिँ आधुनिकतर्फ गइरहेका कारण पनि हामीले आधुनिक गीतहरूतर्फ हामी चाहिँ त्यतातिर घुमिरहेका छौँ। त्यसकारण चाहिँ हाम्रो पुराना लोक बाका चाहिँ हामीले बिर्सले गइरहेका हुन्छौँ र पुराना लोक बाकामा चाहिँ विशेष गरी हाम्रा पुर्खाहरूको जीवनशैली रहन सहन चाड पर्वद्वारा विधितिथिहरूको वर्णन गरिएको हुन्छ भने आज भोलिको समयको गीत संगीतमा चाहिँ अलिकति आफ्नो फ्यामिली साथी साथी संगीतसँग त्यसै आफ्नो परिवारसँग बसेर चाहिँ सुन्ने लायकको हुँदैन, अलिकति आफू एक्लै सुन्ने खालको गीतहरू हुन्छ भने पुरानो लोक बाकामा चाहिँ आफ्नो साथी संगी आफ्नो परिवारसँग बसेर सुन्न लायकको हुन्छ। पहिला गीतहरू र पहिला त्यो गीतहरूमा चाहिँ प्राकृतिक गुणहरू त्यस्तै गरी हाम्रो मौलिक संस्कृतिलाई जर्काउने बाजाहरू चाहिँ प्रयोग गरेको हुन्छ र जसमा चाहिँ बाँसुरी मादल सारङ्गीहरूको प्रयोगले चाहिँ जनाए हाम्रो बाकालाई चाहिँ उत्कृष्ट बनाएको हुन्छ, सुन्दा पनि आनन्द लाग्ने बनाएको हुन्छ। त्यसकारण चाहिँ हामी सबैले चाहिँ पुराना लोक बाकालाई पनि प्राथमिकतामा राख्नुपर्छ, सुन्नुपर्छ, मनोरञ्जन दिनुपर्छ भन्न चाहन्छु। र अब भने चाहिँ हामी कार्यक्रमबाट पनि विदा लिनुपर्ने हुन्छ। कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र यतिन्जेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र मेरो बन्दा कोरियोको आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो बाका रहेको छ। घामले नै पोलिदियो बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ निकै चर्चित लोकप्रिय अनि दर्शक अनि श्रोताको मनमुटुमा बस्न सफल गायक गएका हुनुहुन्छ एम छेत्री र विष्णु माझीको आवाजमा सजिएको यो मिठो लोक बाका छाड्दै चाहिँ आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी आइतबारी बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमेश शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: मैं धेरै मलिन थकिदिन्छु नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
1: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
0: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन हो
4: नेपाल

0: मोटरसाइकल तथा स्कूटर यो कम्पनी के मूल्य में पाइने
1: जुनसुकी मोडल का जेन्युइन पार्ट्स पाने का साथ ही सर्विस सेवा
0: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट सर्विस सेवा निःशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुगतान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
0: उपभोक्ताको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्विस प्राली सिद्धिश्रम नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन
5: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्न मेरो साथी म पनि

नमस्कार, पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.sunwafm.com संसार भरिक प्रसारण भईर अपराह 4 बजे सोलू हार चाड़िए आईपुगे म सरस्वतीपुरी खोटांग में खहरे खोला को बाढ़ी बगाउँदा दुईजना को ज्यान गएको छ। अधिकतर रूपाकोट मचुआगढ़ी नगरपालिका वड़ा नंबर 6 मेरूपा के 43 वर्ष शांता राई के पिलासकड़ी गांवपालिका 4 बाक्सिला का 71 वर्षीय परशुराम परिवार को ज्यान गएको जिला प्रहरी कार्यालय खोटांगले जनाएको छ। कार्यालय का सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराचन बस्नेत का अनुसार गाईलाई हिजो स्थानीय संघे खोलाले बगाएको हो भने परिवारलाई गाई खोले खुल्सीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकोमा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर र दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्ष भक्त बहादुर थामीको सर्पले तोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा प्रहरीले 1 जनाको उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्। मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी तथा खोर्सामा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई चार बुधे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अगाडि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बास सुधार गृह सांगुरू र अनुपयुक्त देखिआएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। महिला बाल बालिका तथा लैंगिक यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट विश्वमा बाल बालिकाको उद्धार गरेको छ। बाल गृहमा बाल बालिकाको अवस्था दयनीय रहेको र उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा शौचालय अस्वच्छ भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखिएको पाइएको मन्त्रालयले जनाएको छ। यसअघि सुधारका लागि पटक पटक निर्देशन दिए पनि उपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। मोबाइल इन्टरनेट बन्द हुँदा कार्ड मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन्। एकै समयको युद्ध शुरू भएको चार वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको छ। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बरामद नगद प्रभाव भएको छ। कोविड-19 महामारीको समय बाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबल सन् 2026 को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र स्वाबेको उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 1:15 शुरू हुनेछ। प्रतियोगिता भएर अर्जेन्टिनाले शुरूआतीको म्याच कल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बिहोरेको छ। 39-3 चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा होने अपेक्षा गरिएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 0016 फोनमा sunwafmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्रेम सुन्दै रहनुहोला। नमस्कार।

0: बोल मेरे तो हाथ खुट्टा अनुनासा झमझम करीनाशी हैरान बनाए मेरे पनी केकी हो केकी खाई एक बार को जिंदगी पर दुख दुख बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भरने तनाव फाटे हैरान भिंदी रातभर जागरण जस्ते बस् तर यह सड़े रोगों को उपचार हमजी औषधालय में हो रे तीन भर उपचार कराने भाग हमजी औषधालय तीर हेरे हम दीदी और संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी छिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आन्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मर्नु थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
6: हुन्डाका विशेषताहरू
7: जापानिज उच्च पहिरोबाट उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाउ र भरपर्दो,
7: अफरोडका लागि पनि उपयुक्त
6: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजनका लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुङ्गा र खोटाङको डिक्चेल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने।
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिश्रम नगरपालिका 11, गुरुमारे भिजन, ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98428003।
8: मलाई जन्मदाता दिनुस् त
9: जन्मदाता भरेको छैन नि म्याडम
8: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
9: मलाई त थाहा नै थिएन
8: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
10: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
11: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन
12: दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ मेरो साथी
13: म पनि राईको साझा स्टोर्समा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
14: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोनी रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
15: हत्तेरिका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाउने ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हो नसुनु बहिनी सुरु दुखुमा नगरपालिका ओडानीमा 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
16: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुन्डा नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरुनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862 82 00 00 सुनि ढुकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु
17: सधैँभरि रोजे

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सम्मान।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम गीति गीतको बसाई हेरेर सदाको जस्तै आज पनि बस्नु भइ नै सकेका छौं सुन्दैनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फिल्म 101.2 MHz कार्यक्रम गीति गीतलाई सुनिराख्नु भएको छ प्राविधिक मित्रबाट मलाई शर्मिदाजीले सपोर्ट गर्दिनुहुन्छ भने म आवाजमा छु रेविका राई र सदाको जस्तै आज पनि कार्यक्रम गीति गीतलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छु र विशेष त है हामीले पाँच अविधाका गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित हुने गर्दछु र आज पनि हामी पाँच अविधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ र ढिला नगरी पनि सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र हम देख्दा मीठा मीठा गीत काश्मीर सरी सुनि नै सकेका छौ। अब पालो तपाईँको सम्बन्ध 64-49-57 को लाइन मिति कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यता तिर्खलाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो नमस्ते।
1: नमस्ते दिदी।
0: नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? खोटाङको ऐसिलो खर्कबाट जमुनाजी। अनि जमुनाजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ नि। जमुनाजीको हाल खबर के कस्तो छ? हाम्रो पनि एकदम ठिकठाक छ भन्नुपर्छ नि। जमुनाजी अनि खोटाङतिर के कस्तो मौसम छ नि आजको दिनमा? ठिक छ त। कार्यक्रममा सहभागिता जनाउनु भएको छ जमुनाजी। राजाकुम गीत रोस हुन्छ नि जमुनाजीले। ओके, पक्की नै तपाईँको लागि यो गीत बस्नुहुन्छ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त।
1: कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि र मेरो घर परिवारको लागि आशाहरूसँग दिनुपर्दा चाहिँ साथी रेजिना तामाङ, गङ्गा तामाङ, भाइकुमारी तामाङ, देशकला तामाङ, सेजिना तामाङ, आशाको धेरै सानो प्रब्लम छु भनेर सोचिन्छु।
0: ओके, बाई बाई, टेक केयर। साथी हुनुहुन्थ्यो खोटाङ बाटो जमुना तामाङ। जमुनाजीले पनि एकदम मिठो गीत रोजिराख्न नजिकका साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। टिफलाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गृहालय। हेलो नमस्ते।
2: नमस्ते
0: नमस्कार, कहाँ बाटोको बोल्नुहुन्छ? ओखलढुङ्गाबाट प्रमिला बोल्दै हुनुहुन्छ। प्रमिलाजी अनि के गर्दैछ यो समयमा? बसिराख्नु भएको छ। अनि प्रमिलाजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला प्रमिलाजी। यता भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। त्यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो खोटिङ्गाबाट प्रमिलाजी। प्रमिलाजी पनि छुटिसक्नु भएको छ र अब हामी गीत रोजाइतर्फ नै जानेछौ है। एकदम मिठो गीत पढ्न सफल गीत रहेको छ। यो भाग्यमा खोट छ भने एकदम मिठो गीत रहेको छ। साथीको रोजाइमा पढ्न सफल गीत रहेको छ। यो मिठो गीत हामी सुन्दै चाहिँ हामी पहिलो नै छोटो विश्राम जानेछौ। यो गीतमा आवाज बढ्नु भएको छ प्रमोद खरेलको आवाजमा। सबै एकदम मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीतै गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि उपस्थित हुनेछौ।

0: आजको भिडियो सुनेमा के भएको छिटो गर्दै आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लैमा दिदी सम्झाइदिनु पर्यो यो त लगाउँछु कलकत्तामा देखिने जस्तो लक्ष्य छ त कति लगाउँछ त भाइ के भएको तिमीलाई निधाइती भन त
1: खै दिदी के भन्नु साथीले गाँजा खान जबरजस्ती गरे मैले पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवकलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
0: बारिशमा लज सिर्जना गरी धुमेसरी तुल्याउने वस्तुमा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार योगका नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जीवनमा जारी छ
2: सठिक कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिनापछि स्तनपानसँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको दशामा सोमसात पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे कुमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वासीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9852555768।

0: कार्यक्रम विविधको पहिला लेखको विश्राम लाइफ पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। फेरि पनि स्वागत गर्न चाहन्छु र सुन्दैनहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिएम 100.2 मेगाहर्जमा कार्यक्रम लकीलाई नभएर गीत गीतलाई सुनिरहनु भएको छ र आउन सक्ने साधनाको लागि टेलिफोन नै एकदम खुल्ला रहेको छ र हामीसँग पाँच विधाका गीत बाँकी नै रहेको छ भन्दै गर्दाखेरि पाँच विधा नभएर हामीले यी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित हुने गर्दछौ र पाँच विधामा चाहिँ हामीले एउटा विधाका गीत गरिसकेको छ। हामीसँग अझै चारवटा गीत बाँकी रहेको छ, आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन नै एकदम खुल्ला रहेको छ। 97 64 59 70 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। गुड आफ्टरनून। नमस्ते। नमस्कार। कहाँ बाटोको हुनुहुन्छ?
1: हजुर, म खोटाङबाट कल्पना राई।
0: खोटाङबाट कल्पना राई। कल्पनाजी, अनि कल्पनाजीको हाल खबर के कस्तो छ नि?
1: हजुर, समग्रमा सबै ठिकै छ। नाना मौसम धुम्बा धुम्बा छ, सिङसिङ पानी परिरहेको छ। तपाईँहरूकोतिर के कस्तो छ, खबरहरू के छ?
0: सोलुखुङ्गुतिरको सुनामबाट हाम्रो खबर एकदम ठिकठाक छ भन्नु पर्दा। बिहान बिहान चाहिँ अलिकति हल्का हल्का घाम पनि लागिरहेको थियो। अहिलेको समयमा चाहिँ बाहिर एकदम मजाले पानी परिरहेको छ, त्यस्तै छ भन्नुपर्छ। चिसो चिसो छ, जाडो जाडो छ है सोलुखुङ्गुतिर
1: चाहिँ।
0: अनि हाम्रो कल्पनाजीले थाहा दिनुभयो त नि?
1: हजुर, मेरो बाँकी तपाईँहरूले
0: हाम्रो पनि बाँकी छ भन्नु पर्ला कल्पनाजी। र कल्पनाजीले आजको दिन के गरेर बिताउनु भयो नि?
1: आजको दिनमा यस्तै घर आएपछि कामहरू गरेर घाँसहरू काटेर भन्नुभयो
0: है? नाना ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ कल्पनाजी। र आज कल्पनाजीले कुन गीतहरू रोज्नुहुन्छ नि?
1: हुन्छ, मलाई तिम्रो घरको वरिपरि पोलको गीत राखिदिनुहोस् न।
0: ओके, पक्कै पनि हाम्रो कल्पनाजीको लागि यो गीत बस्नेछ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है त?
1: सर्वप्रथम कार्यक्रम सञ्चालन तपाईँ प्राविधिक मित्र सबैजनाले बस्दै गरेको गीत सुनेर चाहिँ मजाले मनोरञ्जन लिनुहोला। त्यसै गरी मेरो घर परिवार सम्पूर्णको लागि अहिले जतिले पनि सोले सुनेर बस्नु भएको छ, सबै सबै श्रोता साथीहरूमा चाहिँ बस्दै गरेको गीत सुनेर मजाले मनोरञ्जन लिनुहोला भन्ने सुनिन्छ। नमस्कार।
0: ओके, नमस्ते, बाई बाई। साथ हुनुहुन्थ्यो कल्पनाजी। कल्पनाजी पनि छुट्टी सक्नु भएको छ, एकदम मिठो गीत रोजेर भने साथी छुट्टी सक्नु भएको छ। र कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते। नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? खोटाङ भैसिलो खर्काबाट रोजनाजी। अनि रोजनाजी यो समयमा के गरिदिनुहुन्छ?
2: यो समयमा चाहिँ कार्यक्रम सुन्दै बसिरहेको छु भनौँ न।
0: अनि रोजनाजीले ख्याति लिनुभयो त?
2: मैले खाइसकेको, अनि हजुरले खानुभयो?
0: हाम्रो बाँकी छ भन्नु पर्ला खाजा एकदम एकछिन पछि हुन्छ। र कल्पनाजीले एकदम मेरो गीतहरू रोजेर छुटिसक्नु भएको छ। तिम्रो घरको वरिपरि वरिपरि भन्ने गीतको बोल रहेको छ, त्यो गीत मार्फत आफ्ना नजिकका साथीलाई सम्झन सक्नुहुनेछ है त?
2: हुन्छ। फर्स्टमा त्यति मिठोमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, त्यसै गरी प्राविधिक मित्र मजा हुनुहुने दिदीको लागि, स्टाफको लागि भन्न चाहन्छु। केही सुन्दै हुनुहुन्छ मेरो प्यारो बाबा भाइ रोशन तामाङ, कमल तामाङ प्यारी मम्मीको लागि भन्न चाहन्छु। त्यसै गरी साथीहरूमा सम्झिनु परेका प्यारी साथी स्वस्तिका तामाङ, गङ्गा तामाङ, अनि भर्खरै माथिमा कल गर्नुहुने प्यारी साथी जमुना तामाङले बोल्न नपाई पनि धेरै सम्झिरहेको छु है भन्न चाहन्छु। त्यसै गरी बालकुमारी तामाङ, रेशमा तामाङ साथीहरू त धेरैभन्दा धेरै हुनुहुन्छ, जो जसले सोलेक्सन सुनेर बस्नु भएको छ। सम्पूर्ण श्रोता साथीहरूको लागि अब बस्ने गीत सुनेर मनोरञ्जन लिनुहोला भन्ने छुटिन्छु। टेक केयर, बाई बाई।
0: ओके, नमस्ते, बाई बाई। साथीमा थियो खोटाङबाट रोजिना तामाङ। रोजिनाजीले पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। र अब हामी कल्पनाजी, हाम्रो रोजिनाजीको रोजाइमा पर्न सफल गीत रहेको छ, एकदम मिठो गीत रहेको छ, जुन चाहिँ म यस्तो गीत गाउँछु त्यो मुभीबाट लिएको, एकदम मिठो गीत रहेको छ, तिम्रो घरको वरिपरि भन्ने गीतको बोल रहेको छ है। यो मिठो गीत हामी केही सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: भर्खरै माछामा हामीले एकदम मिठो गीत सुनि नै सकेका छौँ। तिम्रो घरको वरि भयो भने गीत रहेको थियो पक्कै पनि। यो गीत सुनेर कतिजना साथीहरू चाहिँ मनोरञ्जन लिनुभयो होला है। एकदम मिठो गीत रहेको थियो। र त्यसको लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते। नमस्कार, कहाँबाट हुनुहुन्छ? सिन्धुलीबाट कमला सुनवार। कमलाजी, अनि कमलाजीको हाल खबर के कस्तो छ नि? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला कमलाजी। अनि कमलाजी, आजको दिन के गरेर बिताउनु भयो नि हाम्रो कमलाजीले?
1: अब त त्यस्तो खाने केही गरौँ न, पानी पर्यो, घरमै बसेर बिसी गरौँ न।
0: ल ठिक छ त। नि धान रोपाईको त रोपाई सकाउनु भयो सिन्धुलीतिर?
1: नै हाम्रोतिर त धान रोप्दैन, कोदो चाहिँ रोप्छ, कोदो चाहिँ रोपाई गरिराख भनौँ न।
0: कमलाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कमलाजीले कुन गीतहरू सुन्छ नि?
1: आज मलाई
0: चाहिँ हल्ला चलेको दाजु सर्वेश ओके कमलाजीको लागि पक्कै पनि यो गीत बस्ने इच्छा आफ्ना नजिकका पाँचजना मित्रलाई सम्झन सक्नुहुनेछ है त? ओके बाई बाई। साथी हुनुहुन्थ्यो सिन्धुलीबाट कमला सुनवार। कमलाजीले पनि एकदम मिठो गीत रोजेर आफ्ना नजिकका साथीलाई सम्झिकन सुटी सक्नु भएको छ। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्ते।
0: नमस्कार, कहाँबाट बोल्दिनु हुन्छ? गोरी मगर उदिपुरबाट। गोरीजी, यो समयमा के गरिदिनुहुन्छ? हाम्रो खाजा बाँकी छ भन्नु पर्ला नि गोरीजीले, खाजामा के लिनु भयो नि? कार्यक्रममा सहभागिता गराउनु भएको छ साथीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है?
2: अनि भावना मगर, पवित्र तामाङ, बाँकीहरूको
0: बाई बाई। साथी हुनुहुन्थ्यो उनीहरूबाट गोरी मगर। गोरीजी पनि सुनिसक्नु भएको छ। अब हामी गीततर्फ नै जानेछौँ है। एकदम मिठो गीत पढ्न सफल भएको छ रोजिना जी। हाम्रो गोरीजीको रोजाइमा पढ्न सफल गीत रहेको छ हल्ला चलेस भन्ने गीतको बोल रहेको छ है, जसमा आवाज गर्नुभएको छ राजु लामाका आवाजमा सजिएको एकदम मिठो गीत भएको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीति गीतको दोस्रो नियन्त्रण विश्राम जानेछौँ। विश्राम पश्चात फेरि बस्दै हुनेछौ।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज। कार्यक्रम गीतगीतको दोस्रो नियमले विश्राम लाग्ने पार गरेर भने तपाईँको रेडियो सिटीमा उपस्थित भनिसकेका छु। फेरि पनि स्वागत गर्न चाहन्छु। सन् 1900 पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिम 101.2 मेगाहर्ट्जमा कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ। हामीसँग आज पनि दुईवटा गीत बाँकी रहेको छ। आउन चाहनुहुन्छ भने 97649 5070 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। हामी गीततर्फ नै जानेछौँ। एकदम मिठो गीत रहेको छ, जीवन छोटो छ भन्ने गीतको बोल रहेको छ है, जसमा आवाज गर्नु भएको छ डीडी राईको आवाजमा। सधैँ एकदम मिठो गीत रहेको छ यो। मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईको बस्नामा सोमसात पोतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काफ्रे कुमिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लगी संपर्क नंबर 98 52 55 768 अंक 9 8 5 3 0 5 5 7 6 8

0: मेरा चाहिएको हो भने म बताइदिन्न है।
1: मेरो त नाम चाहिँ यही हो। जापान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
0: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने।
1: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यही जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुँदैछ?
0: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छ।
1: ल दिदी, म त हिँड्छु। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनु।

नमस्कार पूर्वी नेपाल की पहली सामुदायिक रेडियो सुलया एफएम 102.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sulayafm.com संसारभर एक साथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलो हालचाल लिएर आइपुगे म शर्मिला पुरी। नेपाली कांग्रेसका सभापति गगनपा थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गर्नुभएको छ। ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमानतको अपमान हुने बताउनु भएको हो। सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षीय विहीन बनाउनु भएको टिप्पणी गर्नुभएको छ। तीन दलीय सरकार बनाउन जनताले दिएको म्याण्डेट भन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नु भएको छ। कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पनि पार्नु भएको छ। सत्तालाई नै सबै थोक मान्ने सोचका कारण विक्रमसम्म 2072 साल यताको राजनीति अस्थिर र दिशाहीन बनेको सभापति थापाको तर्क रहेको छ। राजनैतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उहाँले बिहानसम्म सत्तापक्षमा भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साँक गिरेको बताउनु भएको छ। सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेस सहितका पुराना दलले अहिले ठूलो मूल्य सुकाउनु परिरहेको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अन्तिम उपभोक्तालाई बिजुलीको भाव बढ़न नदिने भनेर गरेको घोषणा भाषणमा सीमित भएको छ। अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायस ग्राहकको लागि 5% मूल्य अभिवृद्धि कर फ्याट लगाउने घोषणा गर्नुभएको थियो। उक्त घोषणाको सदनमा विरोध भएपछि उहाँले अन्तिम उपभोक्तालाई असर नपर्ने गरी बिजुली भाव बढ़न नदिने घोषणा गर्नुभएको थियो। वाग्लेको घोषणा भाषणमा सीमित हुँदा शुक्रबारदेखि बिजुली 5% भ्याट लगाउने व्यवस्था कार्यान्वयनमा आएको

आर्थिक विधेयकमा विद्युतका अन्तिम उपभोक्तालाई 5% दरले भात लाग्ने व्यवस्था छ। आन्तरिक राजस्व विभागले घरायसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेकाले उनीहरूलाई मात्रै 5% भ्याट लाग्ने विभागले जनाएको छ। विभागका अनुसार त्यसबाहेक सबै किसिमका उपभोक्ताले 13% दरले भ्याट दिनुपर्ने छ। आर्थिक ऐनमा भएको व्यवस्था अनुसार कार्यविधि बनाएर विभागले अन्तिम उपभोक्ता भनेको के हो भने परिभाषित गरिसकेको छ। कार्यविधि अनुसार उपभोक्ताले प्रयोग गरेको विद्युत व्यावसायिक र औद्योगिक काममा प्रयोग हुँदै घरायसी काममा मात्रै प्रयोग हुन्छ भन्ने त्यसलाई अन्तिम उपभोक्ता मानेको छ। कतिपय प्रदेशहरूमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन तोकिएसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा तानातानमा परेको छ। पुरानो गठबन्धन तोकिएपछि नेकपासँग सहकार्य गर्न कांग्रेस र एमाले प्रस्ताव गरे पनि सकेसम्म सरकारसँग सहभागी नहुने नेकपाको रणनीति रहेको नेताहरूको भनाई रहेको छ। उनीहरूका अनुसार नेकपा सत्ताको लागि बढ़ीहत्ती गर्नेवाला छैन, तर सरकार नै नबन्ने र प्रदेश संरचना नै अप्ठ्यारोमा पर्ने अवस्थामा भने मिलेर अघि बढ़ने पक्षमा रहेको छ। यसपालि नेकपाका निर्देशक पुष्पकमल दाहाल प्रसंगले दुवै पक्षका नेताहरूसँगको संवाद गर्ने सो पार्टीका नेताहरूको भनाई रहेको छ। प्रचण्ड आइतबार मात्र श्रीलंकाको भ्रमण सकेर काठमाण्डु फर्किनु भएको छ। संवाददेखि प्रसंगले सफल थाल्ने नेताहरूको भनाई रहेको छ। खोटाङमा खहरी खोलाको बाढ़ीले बगाउँदा दुईजनाको ज्यान गएको छ। व्यक्ति लुपाकोट मजगढ़ी नगरपालिका वडा नम्बर 6 नेपाकी 43 वर्षीया शान्ता राई र केपिलसगढ़ी गाउँपालिका 7 बाक्सिलाका 71 वर्षीय परशुराम परियारले ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराशन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छागे खोलाले बगाएको हो भने परियारलाई गाईगुरी कोल्चीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदमा 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाले बाढ़ीले बगाएर दोलखामा भुवनेश्वर नगरपालिका 2 55 वर्ष भक्तबहादुर थापाकी सर्पली टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा प्रहरीले 1 जनाको उद्धार गरेको भने 13 जना घाइते भएका छन्। मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी तथा खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी दिएको छ। कुलेश्वरमा गोली चलाएर प्रहरीले लागोसहित 2 जनालाई पक्राउ गरेको छ। पक्राउ परिमा 1 नेपाली र 1 भारतीय नागरिक छन्। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वर स्थित पुल नजिक गोली हानेर उनीहरूलाई पक्राउ गरेको हो। ब्यूरोबाट इन्सपेक्टर राजेश यादव सहितको टोलीले खटिएको थियो। लागू औषध कारोबारलाई पक्राउ गर्न 2 राउण्ड गोली चलाएको ब्यूरोका एसएसपी सुभाष चन्द्र बोहराले जानकारी दिनुभएको छ। उनीहरूबाट औषधिजन्य लागू औषधि ठूलो मात्रामा बरामद भएको छ। गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन्। उनको दुवै खुट्टामा गोली लागेको छ। विस्तृत विवरण आउन बाँकी रहेको ब्यूरोले जनाएको छ। अवन्त राष्ट्रिय समाचार रूसले युक्रेनको राजधानी किबमा ब्यालिस्टिक क्षेत्र स्तरीयको ठूलो श्रीलंकाबद्ध आक्रमण गरेको छ। यो रूस युक्रेन युद्ध शुरू भएपछि सबै ठूलो आक्रमण हो। यो आक्रमण हालसम्म 1 जनाको मृत्यु भएको छ भने कम्तीमा 16 जना घाइते भइसकेका छन्। शनिबार रातभर किब क्षेत्रमा विभिन्न स्थानहरूमा आक्रमण भएको थियो। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की रूसको यो आक्रमणलाई किबमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमण मध्ये एक भएको अन्तिममा खेल अनुसार फिफा विश्वकप फुटबल सन् 2026 उपाधिको लागि आज राति युरोपियन च्याम्पियनशीप स्पेन र सबैको उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेटलाइफ स्टुडियोमा खेल नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगिता फर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनलेसम्म 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमण शैली र स्पेनको उत्कृष्ट रक्षापन यसबीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामी नियामल र 39 वर्षीय स्टार लियोनल मेस्सीबीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डन
बुड तथा विलियम बलमा प्रयुक्त दावेदार बनेका छन् तर फ्रान्स का किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थान में रहेको छ। विश्वकपमा स्मृति अर्जेन्टिना 60 वर्ष पछि पहिलो भेट खेलमा लागेका हुन् यसअघि सन् 1966 को समयसरीमा यी दुई टोली को खेल थियो र बेला अर्जेन्टिना 2-1 विजय भएको थियो। नमस्कार।

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुनु बहिनी, सुनु डुकुमा नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 13।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि मुखी गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगीमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 社会都市を優先法参考をお待ちしてください。
1: बाटा बचन र बचाओ लुम्चनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्चनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा समेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: जंगल को छेउमा घर आँगन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्नु हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति
3: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
6: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु मैन मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त आउँछ दिदी सँगै जाउँ
11: यहाँ नक्सा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843439096 र 9861313472 आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् बुढो मैले त सोचेकै थिएन यो त घरभित्रका सामान्य कुरा होलान् भनेर
12: आइन नि। घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन हो।
15: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरजुला को मिलन सूचना।
16: होंडा का विशेषता
17: जापानीज ऊर्जा प्रणाली उत्पादित
16: उत्कृष्ट माइलेज,
17: राम्रो रिसेल मूल्य,
16: टिकाऊ र भद्भदो,
17: अफ रोड का लागि पनि उपयुक्त,
16: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
17: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
16: हाम्रा सेवाहरू
17: ओखलढुङ्गा र खोटाङ को दिक्कल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
16: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा,
17: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
16: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
17: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारी भुइँचाङ, ओखलढुङ्गा।
16: सम्पर्क नम्बर 0375902222, 98528880222 र 98428030।

0: साथै बिसिसके आजकल आफ्नो दल यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो केको हल्ला चल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जत्न पाछैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स साइजेस कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने यस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 037-590-222 98-528-80-222 साथै 98-010-20-895 मिस्ड कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
12: भनेर पो बसेछ त बिरामी भो क्या हो
13: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुनुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
15: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746583487।
17: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त।
17: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि, ल आँखा बन्द गरे
18: ल अब आँखा खोला त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनको औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सिंह चाँदी पसलबाट हो नि। विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742284056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सिंह चाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
19: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खोला खाँदै
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: किन खोज्नु भएको होला हजुर?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
15: नमुना दुधकुण्ड आयल फार्म स्टोर,
0: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0825-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनुखुङ्गु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
3: होइन
1: यतिकै जाने मन लागेन
3: यतिकै पनि हुन्छ
1: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
3: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबु
23: नमस्ते कति टाइमले पाल्नु भयो
3: आज रिनाले जान्न भन्यो साइन्सको कन्ट गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जन्माउना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
24: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
25: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनुकुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुखुमा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
26: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरु सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763-00-5784 र विवेक श्रेष्ठ 9862-82-00-00 सुनु दुखुण्ड नगरपालिका 5 सल्लेरी सुनुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
27: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा में 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
26: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 34 2 3।
27: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सनेरी सोलुखुम्बु।
25: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 各位，有请于先生参观欢乐多彩。
1: युनिता बाटा बचाउ र बचाउ यन्त्रले हिंसा सामाजिक अपराध हो। बाइबलका यन्त्रले हिंसाको दुःखमा हुनुहुन्छ छन् हिंसा समिति असन्तोष साथीलाई परिचित नदिबाट जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क पनि गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको सिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: जंगल को सीमा घर आतंक।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको सागर स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जानु मेरो साथी
6: म पनि राईको साझा स्टोर्समा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुद खुला नगरपालिका 5 सल्लेरी सोलुख
8: ए बाबु मैन मेरो त हात खुट्टा अनुसार झमझम गर्छ पिनासले भैरान बनायो मेरो पनि चिठी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हुन्छ हामी सिधै अरूसँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843439096 र 9861314472 अन्जी औषधालय सोलोदूत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु
3: पैसा नियन्त्रण गर्नु यी सबै घरेलू हिंसा हुन्।
8: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर।
3: होइन नि, घरेलू हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलू हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन हो।
12: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखरिजुला को मिलन चेतना
13: हुंडा का विशेषता
14: जापानीज ऊर्जा प्रणाली उत्पादित
13: उत्कृष्ट माइलेज
14: राम्रो रिसेल मूल्य
13: टिकाऊ र भर पर्दो
14: अफ रोड का लागि पनि उपयुक्त
13: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
14: सबै उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी
13: हाम्रा सेवाहरू
14: ओखलढुङ्गा र खोटाङको डिक्चल बजारबाटै फाइनेन्स को सुविधा सहित हुंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
13: जुनसुकै मोडल का जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा
14: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
13: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
14: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
13: सम्पर्क नम्बर 037-590-222 9852-88-0222 र 98-42-80-30-00।

0: जीवन मान्यता सब विशेषज्ञ आज कल आत्मीयता
1: डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
1: नेपाल सरकार विज्ञापन अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका

0: ओखरझुंडा फोन 0337-592-222 98528-80-222 साथ ही 98010-20-895 में मिस कल गर्नुहोस् नगदै तपाईलाई फोन आउने छ।
1: आया भनेर पो बसेछ त बिरामी भो क्या हो
2: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
2: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डी नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: चेक
0: को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुर्कुंड नगर पालिका पांच सोलू खुम्बू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट
6: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह
7: वर्षाको गतिविधि सोचे जस्तै नभए पनि अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ
0: बाल सुधार गृहहरूको अवस्था नाजुक रहेको संसदीय उपसमितिको ठहर अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको चार बुधे निर्देशन
6: नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा आन्तरिक मेलमिलाप प्रयास विफल भएको भनाई
0: जोरन घटनापछि अमेरिका इरान द्वन्द थप चर्कियो अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरानी राजदूतको टिप्पणी
6: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा आज राति हुने फाइनलमा इतिहासले लामो मध्यान्तर हुने
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
8: आधार दरमा मात्र 0.5% प्रिमियम भाव
9: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
9: शर्तहरू लागू हुनेछन्
10: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
11: एयरटेल अप्लायसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नु सफाई पनि भन्नुहुनेछ मलाई त एयरटेलको पानी लागिसकेको छ एयरटेल अप्लायसेस एयरटेलको पानी लाग्छ

0: राप्ती इंजीनियरिंग कॉलेज घोराही दाङ को विद्यार्थी भर्ना संबंधी सूचना।
1: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज लीडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिविल कार्यक्रम में नया भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: सात गते संपर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दाङ।
1: फोन नंबर 082-562-601 98578-35990 98578-31-84 तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभागले हिजो जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार अनुमान गरेको जस्तो बाढ़ीको खतरा नरहेको जनाएको छ। यद्यपि आज र भोलि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागले हिजो विशेष मौसमी बुलेटिन जारी गर्दै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा आधीघट्टी वर्षा हुन सक्ने र त्यसका कारण बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने पूर्वानुमान गरेको छ। त्यही आधारमा पाँच थर इलाम झापा सङ्खुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितवन धादिङ गोर्खा लमजुङ कास्की तनहुङ पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विशेष बुलेटिन जारी भएको थियो। विभागका बाढ़ी विद सौहार्द जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा अनुमान गरेको स्तरको बाढ़ीको जोखिम नदेखिएको बताउनुभयो। महाशाखाले नेपालको विशेष मौसमी बुलेटिन अपेक्षा अनुसार किन नमिलेको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
3: भने जसरी पानी नपरे भने फेरि इम्प्याक्टको हिसाबले चाहिँ त्यो पानीहरू पनि पर्याप्त हुन्छ भनेर हामीले रेड अलर्ट जारी गरेका थियौँ। पानी मात्रै नभइकन पानी परेपछि त्यसले गर्ने असरहरूलाई समेत समेटेर हामीले अलर्ट जारी गरेका थियौँ। कतिपय ठाउँहरूमा चाहिँ विपदका घटनाहरू घटेका पनि जानकारी प्राप्त भएको छ। वर्षाको गतिविधि सोचे जस्तै नभए पनि अति भारी वर्षा नभए पनि कतिपय ठाउँमा चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको देखिन्छ भने विपदका घटनाहरू पनि घटेको देखिन्छ।
4: जुन मनसुनमा अलिकति बढी वर्षा त्यस पछाडि चाहिँ कम हुन्छ भन्ने थियो मनसुनमा के भइरहेछ?
3: हामीले यो वर्षाको आकलन गर्दाखेरि सुरुमा नै भनेको थियौँ कि यो वर्षा चाहिँ तातो हुने अनि त्यसपछि गएर चाहिँ वर्षाको सम्भावना कम हुने भन्ने कन्डिसन थियो। ती कन्डिसनहरूले गर्दाखेरि चाहिँ यो भइरहेको देखिन्छ। तथापि यो किन भयो र कसरी भयो भन्ने कुरो चाहिँ एउटा समग्र चाहिँ अध्ययन नभइकन चाहिँ यत्तिकै भन्न सक्ने अवस्था रहेन। नेपालकै कुरो गर्नुपर्दाखेरि नै विशेष गरी यति बेला पनि जसरी चाहिँ मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी अन्त पानी पर्दै गर्दाखेरि पनि मध्य प्रदेशमा चाहिँ अलिकति कम पानी पर्ने मध्य प्रदेश पनि दक्षिणी भूभागतिर पानी कम पर्ने चाहिँ देखिएको छ। जुलाई महिनामा चाहिँ अलिकति वर्षा गतिविधिहरू बढेको देखिन्छ। त्यो चाहिँ जुन हामीले यो क्लाइमेट आउटलुक सार्वजनिक गरेका थियौँ त्यो चाहिँ समग्र चाहिँ यो चार महिना जुन मनसुन पिरियडको चार महिनाहरूको समग्र मात्रामा चाहिँ जारी गरेका थियौँ। त्यो भन्दैमा अब अहिले अलिकति वर्षा गतिविधि हुँदै गर्दाखेरि ल मिलेन या चाहिँ त्यो फरक भइदियो भन्ने कन्फ्युजन त रहँदैन। यो चार महिना सकिसकेपछि नै वर्षा कस्तो हुन्छ जस्तै यति बेला पनि हामी चाहिँ अब अर्को महिनामा अगस्तमा कस्तो वर्षा हुन्छ भन्ने कन्डिसनमा पुग्न नसक्ने कारणले गर्दाखेरि चाहिँ अब त्यो चाहिँ मिल्यो मिलेन भन्ने कन्डिसन चाहिँ यति बेलै भन्नु चाहिँ अलि नसहन्छ जस्तो देखिन्छ।
4: लगातार पर्ने अथवा आकस्मिक रूपमा ठुलो पानी पर्ने त्यस्तो खालको जोखिम पनि रह्यो।
3: हामीले हेर्दाखेरि पनि वर्षाको प्रकृति समान देखिँदैन। नजिकैका स्टेसनहरूमा चाहिँ थोरै पानी परेर अनि फेरि धेरै पानी पर्ने कुनै स्टेसनमा चाहिँ धेरै पानी पर्ने चाहिँ देखिएको छ। जस्तै दाङ जिल्लाकै कुरो गर्नु पर्दाखेरि हामीले दाङ जिल्लाको सबै व्यथाङ्ग हेर्दाखेरि दाङमा मैले भनेको जस्तै अम्बपुर भन्ने स्टेसनमा 107.4 मिलिमिटर पानी पर्दै गर्दाखेरि नजिकै रहेको तुलसीपुरतिर चाहिँ 16.4 मिलिमिटर वर्षा भएको छ। भनेको एउटै जिल्लामा पनि नजिक नजिकका स्टेसनहरूमा चाहिँ समान प्रकृतिको पानी परिरहेको चाहिँ छैन। जसले गर्दाखेरि चाहिँ जस्तै जनमानसमा ठूलो पानी पर्छ भन्दै गर्दाखेरि जहाँ चाहिँ अलिक कम्ती कम पानी पर्यो त्यहाँ चाहिँ पानी नै परेन चाहिँ अलिकति रङ भयो भन्ने कुरा पनि आएको हुन सक्छ।
4: पानी पर्ने भन्दा पनि जोखिमको कुरा अझै महत्वपूर्ण छ भन्नुभयो। त्यस्तो अवस्था चाहिँ अबको दिनहरूमा कति छ, कस्तो चाहिँ अनुमान अथवा चाहिँ त्यो आकलन गर्न सकिन्छ, कस्तो कस्तो तरिकाले आम नागरिकले सावधानी अप्नाउने यस्ता कुराहरूमा?
3: जुलाई महिना लागिसकेपछि वर्षा गतिविधिहरू भइरहेको देखाइन्छ। वर्षा गतिविधि भइरहनु भनेको चाहिँ लगातार पानी परिसकेपछि चाहिँ जुन कमजोर भूभागहरूमा चाहिँ जमिनभित्र पानीको चाहिँ मात्रा बढ्ने क्रम रहन्छ, जसले गर्दा चाहिँ थोरै पानीले पनि कमजोर भूभागहरूमा पहिरो जाने अनि केही समय चाहिँ ठूलो पानी पर्ने, त्यसले गर्दा चाहिँ खुला नालामा आकस्मिक बाढीहरू चाहिँ आउन सक्ने सम्भावना भनेर चाहिँ थोरै पानीले पनि त्यो ट्रिगर गर्ने चाहिँ फ्याक्टर चाहिँ रहन सक्छ।
5: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाल। उहाँका अनुसार आज र भोलि केही ससाना नदीमा आकस्मिक बाढ़ीको जोखिम भने कायम रहेको छ। महाशाखाको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तीनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काप्रेपा, लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, ड्युटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने ससाना नदीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
2: यसैबीच कोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक नआएको छ। दिउँसो 4 बजीसम्म बहाव 2,09,840 क्युसेक पुगेको हो। पानीको बहाव बढ़ेसँग कोशी ब्यारेजको 56 मध्ये 28 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती पनि बालिएको छ। यसैबीच खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिपिल रूपाकोट मजुनागढ़ी नगरपालिका वार्ड नम्बर 6 नेपाली 43 वर्षकी शान्ता राई र केपिलासगढ़ी गाउँपालिका 4 बाक्सीलाका 71 वर्षका परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाईखोरी खोल्सीमा आएको बाढ़ीले बगाएको हो। घरमा गएकी राई फर्कन ढिला भएपछि खोज्ने क्रममा खोलामा शव भेटिएको र परियारलाई बाढ़ीले बगाएपछि खोज्ने क्रममा झण्डै 100 मिटर तल शव भेटिएको हो। बितेको 24 घण्टामा देशभर विपदका 58 घटना भएकामा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर तथा दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षका भक्तबहादुर थामेको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा 1 जनाको प्रहरले उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्।
5: यसैबीच कोशी नदीमा पानीको बहाव 2 लाख क्युसेक नागेको छ। वर्षायाममा सड़क खुले लगत्तै हतारमा गाड़ी ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ़ मोगलिन सड़कमा दुर्घटना र सवारी जाम बढ़न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। बिहान नारायणगढ़ मोगलिन सड़क खण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा 3 गाड़ी एक आपसमा ठोक्किँदा 30 जना घाइते भएका थिए। दुर्घटनापछि केही समय गाड़ी आवागमन समेत अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी परीक्षक रामेश्वर पौडेलले मुगलिङतर्फ गइरहेको बसले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको बताउनुभयो। उहाँका अनुसार ओभरटेक नै सड़क दुर्घटना र सवारी जामको प्रमुख कारण बन्दै गएको छ। उहाँले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ़नुका साथै लामो जाम हुने, एम्बुलेन्स लगायतका अत्यावश्यकीय गाड़ीलाई बाटो बनाउन कठिन हुने र दुर्घटनामा घाइते भएकाको उद्धारमा समेत ढिलाइ हुने गरेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढ़ी र पहिरोको उच्च जोखिमका कारण रातको समयमा गाड़ी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताउँदै सड़क खुलेपछि आफ्नो लेनमै गाड़ी चलाउन र ओभरटेक नगर्न चालकलाई आग्रह गर्नुभयो। उहाँले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान सहयोग आवश्यक रहेको बताउनुभयो।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
7: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो त्रैमासिक कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
6: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन, संचालन कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
7: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
6: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको यूएन ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
7: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपाल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
6: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
7: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-739-788 वा 01-54-739-746 सम्पर्क गर्न सक्नुहुनेछ।
8: सुनता, मेरो कपडा प्याकिङ गरिदिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध औषधको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
2: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई, सामान्य पानीले पनि विपद निम्ताउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह, खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गयो, कोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक लाग्यो, खतराको चेतावनी जारी लगायतका खबर प्रस्तुत गर्यो।
5: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशमा का बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुधे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साँगुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सिधा रकम, उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। उपसमितिको प्रतिवेदन अनुसार देशभरका 10 वटा बाल सुधार गृहको कुल क्षमता 1,085 जनाको भए पनि अहिले 1,195 जना बाल बालिका आश्रित छन्। पुराना र कारागार जस्ता भौतिक संरचनामा संचालित यी सुधार गृहहरू मध्ये 4 वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट 20 जना बाल बालिकाको उद्धार गरेको छ। बालगृहमा बाल बालिकाको अवस्था दयनीय रहेको उजुरी र भिडियोका आधारमा मन्त्रालय र बाल हेल्पलाइन 104 को संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको हो। निरीक्षण क्रममा शौचालय अस्वच्छ, भवनभित्र पानी जमेको र फरक फरक उमेरका बाल बालिकालाई एउटै ठाउँमा राखेको पाइएको मन्त्रालयले जनाएको छ। यसरी सुधारका लागि पटक पटक निर्देशन दिए पनि अपेक्षित सुधार नभएपछि मन्त्रालयले उद्धारको निर्णय गरेको हो। पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकाको उद्धार गरेको मन्त्रालयले जनाएको छ, जसमा 12 जना बालक र 8 जना बालिका छन्। उनीहरूलाई सुरक्षित ठाउँमा राखी स्वास्थ्य परीक्षण र हेरचाहको व्यवस्था मिलाएको सरकारले जनाएको छ। बाँकी बाल बालिकाको अवस्थाबारे पनि मूल्याङ्कन जारी रहने मन्त्रालयको भनाइ छ।
5: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाण्डुको चुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरिएका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्वले एकलौटी ढंगले अघि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमित कि विशेष महाधिवेशन भर्ने विवादले कांग्रेसलाई विवाद आजमको संघारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन इतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनियतपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहारमा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको इतर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्व प्रकाश शर्मा मार्फत आएका प्रस्तावमाथि छलफल गर्दै इतर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने, 15 औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका बुँदामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसैगरी बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 औं स्मृति दिवस यही 6 गते काठमाण्डुको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। नेता मिङ बहादुर विश्वकर्माका अनुसार कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। त्यही कार्यक्रम मार्फत राष्ट्रिय भेलाको मिति र स्थान सार्वजनिक गरिने इतर समूहले जनाएको छ।
2: नेकपा एमाले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढंगले उपयोग गर्ने नीति अघि सारेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदमा पार्टीको प्रस्तुतिलाई प्रायोगिक, बौद्धिक र तथ्यपरक बनाउनु पर्नेमा जोड़ दिनुभयो। पार्टीले विज्ञहरूको रूचि र दक्षताका क्षेत्रहरू पहिचान गरी विज्ञ सूची अर्थात रोस्टर तयार गर्ने प्रक्रिया शुरू गरेको छ। उपनेता अर्यालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्लस्टरमा विभाजन गरिनेछ। यस्तै संसदमा सांसदहरूको धारणालाई थप सशक्त बनाउन एमाले एउटा मुद्दा संकलन केन्द्र समिति स्थापना गर्ने भएको छ। यो केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू संकलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्याउने अर्यालले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
12: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106।
13: स्वस्थ जीवनका लागि आयुर्वेद।

भरपूर मनोरंजन सहित मात्र 979 में 20 होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा 20 होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। रूकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो 4:30 बजे रूकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर 5 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रूकुम पूर्वसँगै आसपासका जिल्लाहरूमा महसुस गरिएको छ।
0: काठमाडौँको चन्द्रगिरी नगरपालिका नम्बर 15 ढुङ्गे अड्डाबाट ठूलो परिमाणमा लागु औषधसहित 2 जना पक्राउ परेका छन्। शस्त्र प्रहरी बलले कृतिपुर नगरपालिका 9 पाँगाबाट बस्ने 39 वर्षका अनिल देउला र उदयपुरको गाईघाट घर भई अनि चन्द्रगिरी नगरपालिका 4 नैका बस्ने 24 वर्षकी सुमित्रा राईलाई पक्राउ गरेको। देउलाले लागु औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा शस्त्र प्रहरी बल नेपालको टोलीले 15,000 क्याप्सुल ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको ज्यान गएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल रिभोल्युशनरी गार्डका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। हर्मुज जलमार्गलाई केन्द्रमा राखेर जारी द्वन्द्वका बीच यस घटनाले अमेरिका इरान तनावलाई थप चर्काएको हो। मध्य पूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतीकात्मक कार्यवाही गरेको हो। युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरेर जवाफी आक्रमण गरेको जनाएको छ। इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढ़ाएको छ। यसैबीच पाकिस्तानका लागि इरानी राजदूत रेशा आमिरी मेघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने वाशिङटनको इच्छा शक्तिमा कमी रहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई केवल भाषणमा सीमित रहेको टिप्पणी गर्नुभयो। सामाजिक सञ्जाल एक्समा गरिएको श्रृंखलाबद्ध पोस्ट मार्फत राजदूत मेघादामले अमेरिकी पक्षले कूटनीतिक प्रतिबद्धता पूरा गर्ने इच्छा वा नियत नदेखाएको आरोप लगाउनु भएको छ।
0: युक्रेन युद्धका कारण मोबाइल इन्टरनेट बन्द हुँदा रूसमा नगद कारोबार बढ़ेको छ। युक्रेनी ड्रोन आक्रमणको सामना गर्न रूसले विभिन्न क्षेत्रमा इन्टरनेट बन्द गरेपछि कार्ड मार्फत हुने भुक्तानी अवरूद्ध भई नागरिकहरू नगद कारोबारतर्फ फर्किएका हुन्। रूसी केन्द्रीय बैंक अनुसार यस वर्षको शुरूदेखि अहिलेसम्म झण्डै 20 अर्ब अमेरिकी डलर बराबरको नगद प्रवाह भएको छ, जुन कोविड महामारी बाहेकको उच्च वृद्धि हो। यस्तै बढ़दो आर्थिक दबावका कारण कर छल्ने व्यवसायहरूको संख्या समेत बढ़ेको बीबीसीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली पोखरा एभेन्जर्सले श्रीलंका अजन्ता मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले तेस्रो संस्करणका लागि श्रीलंका पूर्व क्रिकेटर मेन्डिसलाई नियुक्त गरेको हो। आउने संस्करणका लागि टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्यसहित मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको पोखराले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। श्रीलंका स्पिनर मेन्डिसले 3 फर्म्याटमा देशको प्रतिनिधित्व गरेका छन्। उनले 19 टेस्टमा 70 विकेट, 87 एक दिवसीय अन्तर्राष्ट्रियमा 152 विकेट र 39 टी20 अन्तर्राष्ट्रियमा 66 विकेट लिएका छन्। मेन्डिसले सन् 2008 एशिया कपमा 17 विकेट लिँदै प्रतियोगिताको उत्कृष्ट खेलाड़ी बनेका थिए। मेन्डिससँग विश्वभरका चर्चित फ्रेन्चाइजी टी20 लीग खेलको अनुभव पनि छ।
0: 26 संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र सावित विजेता अर्जेन्टिना खेल्दैछन्। यो खेल अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा राति 12:00 शुरू हुनेछ। प्रतियोगिता भर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्रै बिहोरेको छ। विश्वकपको फाइनलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा देख्न पाइनेछ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामल र 39 वर्षीय स्टार लियोनल मेसी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार पनि रहेका छन्। यद्यपि फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 भएको पहिलो भेटमा अर्जेन्टिना 2-1 ले विजयी भएको थियो। स्पेन समेत 10 पछि दोस्रो उपाधि जित्ने लक्ष्यमा छ। समग्रमा स्पेन र अर्जेन्टिना बीच अहिलेसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबर हुन सकेका छन्।
1: यसैबीच स्पेन र अर्जेन्टिना बीच आज राति 12:00 हुने फिफा विश्वकप फुटबल फाइनलको हाफ टाइम मध्यान्तर प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने भएको छ। यसको कारण सुपर बाउल शैलीको 11 मिनट लामो प्रस्तुति हो, जसमा म्याराडोना, सकिरा, जस्टिन बीबर र के पप बॉय ब्याण्ड बीटीएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन्। यो कार्यक्रम न्यूयोर्क न्यू जर्सी स्टेडियममा मध्यान्तरको समयमा हुनेछ। मनोरञ्जनात्मक कार्यक्रमको तयारी गर्न र त्यसपछि दोस्रो हाफ अघि ती सबै सामग्री हटाउन लाग्ने समयका कारण हाफ टाइम 25 मिनट भन्दा लामो हुन सक्छ। फिफाले यो कार्यक्रम झण्डै 20 मिनटको हुने बताउँदै आए पनि यसमा संलग्न विभिन्न पक्षका कारण यो समय सीमा लम्बिन सक्ने बुझिएको छ। यदि विश्रामको अवधि अनुमान गरे भन्दा लम्बियो भने खेलाड़ीहरूले कुनै न कुनै प्रकारको वार्म अप गर्नुपर्ने सम्भावना हुन्छ। इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड आईएफएबी द्वारा संचालित खेलमा नियम अनुसार खेलाड़ीहरूले 15 मिनट भन्दा धेरै विश्राम पाउँदैनन्।
0: विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नु अघि अर्जेन्टिना कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा भावुक स्टाटसले सन्यास लिन लागेको संकेत गरेको छ। उनको पोस्टमा धेरैले शुभकामना दिएका छन् भने सबै धेरैले फुटबल करियरको विदायका रूपमा पनि चर्चा गरेका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक प्रिन्ट पत्रकार
1: आज र भोलि केही साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। हिजोको अनुमान अनुसार बाढ़ीको खतरा नरहेको विभागको भनाई। सामान्य पानीले पनि विपद निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह।
0: बाल सुधार गृहको अवस्था नाजुक भएको संसदीय उपसमितिको ठहर। अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको 4 बजे निर्देशन।
1: नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा। आन्तरिक मेलमिला प्रयास विफल भएको भनाई।
0: जोरङ घटनापछि अमेरिका इरान द्वन्द्व थप चर्कियो। अमेरिकी शान्ति प्रयास भाषणबाजी मात्र भएको इरान राजदूतको टिप्पणी।
1: र विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना खेल्दै मेसी र यामल विशेष चर्चामा। आज राति हुने फाइनलमा इतिहासकै लामो मध्यान्तर
0: हुने। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महाजन र भोजन र बस्ने पनि बिराउँछौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी

0: season 아요. 아버, excitement season가 맞으러 합니다. 갈비뼈 마스터 센터.
1: You're the boss season, him host, cheer gun host, upgrade gun host. Together with Samsung Mini LED TV. Samsung Vision AI TV가 보는 host. Sound by Matter host, 99.99. 약 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि

0: connects to your heart. Solu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आश्वासित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र, तपाईं कार्यक्रम नारी आशा सुन्दै हुनुहुन्छ। स्वागत छ आजको नयाँ श्रृंखलामा। नारी आशा तपाईं र म जस्तै दिदी बहिनीको लागि परमेश्वरमा भएको हाम्रो आशालाई उजागर गर्ने, यसको विषयमा कुरा गर्ने र हाम्रो दिदी बहिनीको जीवनमा भएका अनेक विभिन्न विषयहरूसँग कुरा गर्ने एउटा कार्यक्रम हो। मेरो नाम ममता नेपाली हो र म तपाईँहरूको बीचमा फेरि पनि कार्यक्रमलाई लिएर एउटा नयाँ भागलाई लिएर उपस्थित भएको छु। कार्यक्रमलाई टीडब्ल्यूआर नेपालले प्रसारण र निर्माण गर्ने काम गर्दछ, जुन तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर परमेश्वरको सन्देशलाई फैलाउने एउटा रेडियो कार्यक्रम बनाउने एउटा संस्था हो, जसबाट तपाईँले विभिन्न भाषामा परमेश्वरको सुसमाचार सुन्न सक्नुहुन्छ। र नारी आशा विशेष गरी दिदी बहिनीको लागि भनेर तयार गरिएको टीडब्ल्यूआरको एउटा कार्यक्रम हो। कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने यो जानकारी तपाईँ लागि, तर यदि तपाईँ हाम्रो रेगुलर श्रोता हुनुहुन्छ, सधैँभरि नियमित रूपमा हामीलाई सुनिराख्नु भएको छ भने तपाईँलाई अघिबाटै थाहा छ तपाईँको हप्ता कस्तो बित्यो। परमेश्वरको अनुग्रह तपाईँले पक्कै यो हप्तामा अनुभव गर्नुभयो होला। र यदि तपाईँ गर्भवती हुनुहुन्छ भने परमेश्वरको सहायता शक्ति एवं भएको आशालाई पनि तपाईँले अनुभव गर्नुभयो होला। मैले किन गर्भवती नै भनेर सम्बोधन गरे भन्ने कुरा तपाईँले बुझिसक्नुभयो भएको छ, किनकि यो महिनाभरि नै हामी गर्भवती महिलाहरूको विषयमा कुराकानी गर्दैछौ। तपाईँले अघिल्लो हप्ताको कार्यक्रमहरूमा गर्भवती या गर्भावस्थासँग सम्बन्धित विभिन्न विषयमा सुनिसक्नु भएको छ, र आजको हप्ता पनि हामी गर्भवती महिलाहरूको विषयमा उनीहरूलाई काम लाग्ने विभिन्न विषयहरूको बारेमा कुराकानी गर्नेछ। साथसाथै बाइबलबाट पनि हामी केही त्यस्ता पदहरूलाई, त्यस्ता खण्डहरू हेर्नेछ जसले यो समयमा तपाईँ र मलाई एउटा नयाँ आशा र नयाँ एउटा जागृति हामीलाई दिनेछ। अब ढिला नगरीकन आजको कार्यक्रम शुरूआत गर्न चाहन्छु, तर त्यो कार्यक्रम आजको विषयवस्तुमा जानुभन्दा अगाडि नै यहाँहरूलाई एउटा अनुरोध छ, कार्यक्रम निरन्तर सुन्ने गर्नुहोस् र अन्तिमसम्म सुन्ने गर्नुहोस्, किनकि यो कार्यक्रम विशेष तयारीको साथमा, प्रार्थनाको साथमा तपाईँहरूको लागि बनाइएको कार्यक्रम हो, र साथसाथै आफू पनि सुनेर अरूलाई पनि यसको बारेमा बताउनु गर्नुहोस्, ताकि अरू विभिन्न दिदी बहिनीले पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुन्छ, उहाँहरू पनि आशिषित हुन सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँले यस कार्यक्रमको बारेमा आफ्नो नजिकैको छिमेकी साथी सङ्गीलाई बताइनै रहनु भएको छ होला, र कतिपय नयाँ दिदी बहिनी आज कार्यक्रम सुन्नको लागि पनि बस्नु भएको छ होला। साथै तपाईँको रेडियो होम ग्रुपमा पनि कति नयाँ दिदी बहिनी थपिनु भएको छ होला। यदि त्यस्तो हुनुहुन्छ भने यहाँहरूलाई विशेष कार्यक्रममा म स्वागत गर्न चाहन्छु। अन्तिम समय सुन्नुहोस्, तपाईँले पक्कै केही असल कुराहरू सिक्नुहुनेछ र सुन्नुहुनेछ। ल, अब ढिला नगरीकन आजको विषयवस्तुतिर लागौं है त। प्रिय दिदी बहिनी, आजको नारी आशा कार्यक्रममा हामी पक्कै पनि गर्भवती महिलाहरूसँगै सम्बन्धित विषयमा कुरा गर्नेछौ, तर आज चाहिँ गर्भवती महिला भन्दा पनि त्यो महिलाको लागि एउटा परिवार अनि छिमेक अनि एउटा मण्डली कसरी एउटा सपोर्ट सिस्टम बन्न सक्छ, अथवा एउटा गर्भवती महिलाको लागि उसको हेरचाहको लागि परिवार, छिमेकी, साथीभाइ र एउटा मण्डलीले कसरी आफ्नो एउटा भूमिका निभाउन सक्छ, सहायक भूमिका निभाउनु पर्छ या निभाउन सकिन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। त्यसकारण आजको विषयवस्तु चाहिँ गर्भावस्थामा भएका महिलाहरूसँगै सम्बन्धित छ, तर हामी अरू व्यक्तिको बारेमा कुरा गर्नेछौ, जस्तो श्रीमानको बारेमा, उसको परिवारमा भएका सासू ससुरा अथवा नन्द अथवा अरू पनि जतिजना परिवार हुन्छ, अथवा गर्भवती महिलाको आमा बुवा, दाजुभाइ दिदी बहिनी, साथीहरू, उसको यदि जागिर गर्नुहुन्छ भने एउटा अफिसले अनि मण्डलीभित्र कसरी चाहिँ उसलाई ख्याल राख्न सकिन्छ भन्ने बारेमा हामी कुरा गर्नेछौ है त। अब गर्भवती हुनु कुनै पनि व्यक्तिगत एउटा इभेन्ट भन्दा पनि यो चाहिँ एउटा परिवारकै लागि, र यदि तपाईँ मण्डलीसँग सम्बन्धित हुनुहुन्छ भने मण्डलीकै लागि एउटा खुसीको कुरा हो।
र अब डाइरेक्टली हेर्दाखेरि एउटा स्त्री गर्भवती हुन्छ नि सक्यो उसले नै भोग्नुपर्छ उनी हो मेन मान्छे भन्ने जस्तो हामीलाई लाग्छ उसको व्यक्तिगत एक्सपिरियन्स मात्र हामी फोकस गर्छौं तर एउटा महिला गर्भवती भइसकेपछि त्यो यात्रामा उसको श्रीमानको परिवारको साथीभाइको सँगै काम गर्ने सहकर्मीहरूको र मण्डलीको पनि विशेष भूमिका हुन्छ किनकि कुनै पनि महिला एक्लैले यो सबै कुराको बोझ उठाउन सक्दैन हो परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ तर सँगसँगै परमेश्वरले हाम्रो जीवनमा यस्ता व्यक्तिहरू पनि दिनुभएको छ जसले दुःखको समयमा अप्ठ्यारो समयमा एकअर्कालाई उचाल्ने काम गर्नुपर्दछ हामी पक्कै पनि परिवारमा समाजमा साथीभाइको बीचमा बस्नको लागि हामीलाई सृष्टि गरिएको प्राणीहरू हौ हामी एक्लै एक्लै नै एकान्त ठाउँमा बस्ने हाम्रो नेचर छैन अनि अझ विशेष गरी यदि कोही गर्भवती छ भने उसलाई झन् अरू बेलामा भन्दा पनि यो समयमा कति धेरै अरू मानिसहरूको सहायताको खाँचो पर्छ भन्ने कुरा हामी सबैले देखि भोगी आएकै कुरा किनकि हामीले पक्कै पनि यदि तपाईँ अहिलेसम्म प्रेग्नेन्ट हुनुभएको छैन अथवा तपाईँको विवाह भएको छैन भने पनि परिवारमा कोही न कोही पक्कै प्रेग्नेन्ट हुनुभएको छ र हामीले नजिकबाट यो कुरालाई देखेका छौं र हामी यो कुरा बुझ्छौं कि यो समयमा अरूको सहायताको कति धेरै खाँचो पर्दछ अब अरूको सहायताको खाँचो पर्ने विषयमा सबैभन्दा अगाडि त श्रीमानकै सहायताको खाँचो हामीलाई पर्छ हामी गर्भवती भएको समयमा यस्ता कतिपय कुराहरू छन् जुन हामीले फिजिकली गर्न सक्दैनौं शारीरिक रूपमा हाम्रो लागि ती कुराहरू कष्टपूर्ण हुन सक्छन् हामी मुरिन सक्दैनौँ हामी फटाफट घरको काम गर्न सक्दैनौँ धेरै बेर उभिरहन सक्दैनौँ धेरै बेर बसिरहन सक्दैनौँ र यो यसले चाहिँ हामीलाई हाम्रो स्वास्थ्यलाई र सँगसँगै गर्भमा भएको बच्चालाई पनि असर गर्ने भएको कारणले गर्दा कतिपय कुराहरू नगर्नको लागि हामीलाई भनिन्छ अथवा कतिपय कुरा हामी चाहेर पनि गर्न सक्दैनौँ यस्तो अवस्थामा हाम्रो सबैभन्दा नजिक हामीलाई बुझ्ने मान्छे भनेको हाम्रो श्रीमानहरू नै हुनुहुन्छ त्यो कारणले गर्दा एउटा सपोर्टिभ श्रीमान हुनु या सहायता गर्ने वास्ता गर्ने श्रीमान हुनु पनि एकदमै आवश्यक छ यदि दाजुभाइहरूमध्ये कसैले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँको श्रीमती गर्भवती हुनुहुन्छ अथवा कोही बुवा वा अरू परिवारको कुनै पुरुष सदस्यले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो अवस्थामा तपाईँले आफ्नो घरमा प्रेग्नेन्ट भएकी महिला सदस्यलाई चाहिँ कसरी सहायता पुर्याउनुपर्छ भन्ने बारेमा तपाईँले अलिकति ध्यान दिनुहोस् र सहायता पुर्याउनुहोस् तपाईँले गर्नुभएको सानो भन्दा सानो सहायताले पनि गर्भवती महिलालाई ठूलो रूपमा सहायता पुर्याउने काम गर्दछ

अब श्रीमान र परिवारका सदस्यहरूले कुनै न कुनै माध्यमबाट गर्भवती महिलाहरूलाई सहायता पुर्याइने राखेका हुन्छन् र आजभोलिको समाजमा हामी एकदमै विकसित पनि भइसकेका छौं, यी कुराहरूमा ध्यान पनि दिन्छौं। सँगसँगै परिवार सँगसँगै अब छरछिमेकमा हुने मानिसहरूले, सँगै काम गर्ने सहकर्मीहरूले र विशेष गरी यदि तपाईँ विश्वासी हुनुहुन्छ र मण्डलीको सदस्य हुनुहुन्छ भने मण्डलीका मानिसहरूले पनि विभिन्न तरिकाले एउटा गर्भवती महिलालाई सपोर्ट गर्न सक्नुहुन्छ। जस्तो उदाहरणको लागि तपाईँ गर्भवती हुनुहुन्छ अथवा तपाईँ काम गर्ने अफिसमा अरू कुनै महिला गर्भवती हुनुहुन्छ भने तपाईँले उहाँलाई सहज हुने खालका वातावरण सृजना गरिदिन सक्नुहुन्छ। सानातिना काममा तपाईँले हात बताउन सक्नुहुन्छ, आफ्नो जिम्मेवारीदेखि बाहिर गएर पनि उसको निम्ति केही गरिदिन सक्नुहुन्छ अथवा केही तातो चिसो सोध्न सक्नुहुन्छ, होइन उसलाई समयमा औषधि खुवाउन तपाईँले सम्झाउन सक्नुहुन्छ। यी यस्ता कुरा गरेर तपाईँले आफ्नो अफिसमा पनि प्रेग्नेन्ट आफ्नो साथीलाई सहायता पुर्याउन सक्नुहुन्छ भने विशेष मण्डलीले आफ्नो मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ भने यो मण्डलीकै लागि एउटा ठूलो आशिषको कुरा हो र मण्डलीले प्रार्थना गरिदिने, समय समयमा भेट्न जाने, होइन यी विभिन्न कुराहरू गरेर एउटा प्रेग्नेन्ट महिलाको हौसला बनाउन सक्छन्। प्रार्थना अनि भावनात्मक रूपमा होइन व्यक्तिगत रूपमा कसरी सहयोग पुर्याउन सकिन्छ त्यो सोचेर पनि एउटा प्रेग्नेन्ट महिलालाई सही फिल गराउन मण्डलीले सक्षम हुन सक्दछ। गलातीको पुस्तक छ अध्यायको दुई पदमा यस्तो लेखिएको छ, एउटाले अर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। हामी विश्वास गर्ने मानिसहरूको लागि एकअर्कालाई सहायता गर्ने, एकअर्काको भार उठाउने, एकअर्काको दुःखमा सहभागी हुने कुरा आज्ञाको रूपमा नै परमेश्वरले हामीलाई दिनुभएको छ। अब गर्भवती हुनु दुःखको कुरा पक्कै हुँदैन, यो खुशीको र आशिषको कुरा हो, तर यो आफ्नै प्रकारको बर्डन यसमा छ, आफ्नै प्रकारको बोझ यसमा छ, जुन इमोसन जुन शारीरिक दुःख कष्टको थ्रुबाट भएर एउटा मण्डलीको महिला सदस्य गुज्रिरहेको हुन्छ। भले त्यो फिजिकल्ली त्यो कुराहरू बाँड्न नसकिएला तर एउटै परमेश्वरको सन्तान भएको कारण उसलाई सहायता पुर्याउनु हाम्रो कर्तव्य हुन जान्छ। त्यसकारण यदि तपाईँ मण्डलीको सदस्य हुनुहुन्छ र तपाईँको मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ, गर्भवती हुनुहुन्छ भने उसको भार उठाउने कुरामा तपाईँ सहभागी हुनु तपाईँको कर्तव्यको कुरा हो। परमेश्वर यो कुरा चाहनुहुन्छ कि हामी कसैको दुःखमा, शारीरिक दुःख या कष्टको समयमा उसको निम्ति सहायता पुर्याउने कामहरू गर। अब यो धेरैचोटि प्रार्थना सबैभन्दा ठूलो कुरा हो, हामी प्रार्थनाद्वारा एकदमै ठूलो सपोर्ट ती महिलाहरूको निम्ति गर्न सक्छौ, साथसाथै वचनहरूद्वारा उसलाई उत्साह दिएर परमेश्वरको वचनमा के भनिएको छ, यो अवस्थामा कस्ता खालका वचनहरू सुन्नुपर्छ, यी कुरा सम्झाएर पनि हामी ती महिलालाई उत्साह दिन सक्छौ र उसको यो जर्नीलाई, यो प्रेग्नेन्सीको यात्रालाई सहज हामी बनाउन सक्छौ। यो हरेक मण्डलीका सदस्यहरूको एउटा जिम्मेवारी हो, कर्तव्य हो, किनकि गलाती छको दुईमा भनेको जस्तै हामीलाई एकले अर्काको भार उठाउनको निम्ति परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नुभएको छ। तितसको पुस्तकमा एउटा साह्रै राम्रो कुरा लेखिएको छ, यहाँनिर तितस दुई अध्यायमा विभिन्न समुदायको निम्ति शिक्षा भन्ने विषयमा निकै राम्रो पदहरू यहाँ छ जुन म यहाँलाई पढेर सुनाउन चाहन्छु। म एकदेखि पाँच पद समय पढ्नेछु। यहाँ लेखिएको छ, तिमीले चाहे जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ, वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदखुवाई नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश थियो। जो असल छ तिनीहरूले त्यही सिकाउन्, तिनीहरूले तरुणीहरूलाई आफ्ना आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न र तिनीहरू समझदार, पवित्रता, पतिव्रता, भोजन गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। अब यहाँनिर परमेश्वरको वचनले मण्डलीका वृद्ध स्त्रीहरूलाई एउटा आज्ञा दिनुभएको छ कि जो वृद्ध स्त्रीहरू हुनुहुन्छ अथवा हाम्रो मण्डलीको जो आमाहरू हुनुहुन्छ, हामीभन्दा अग्र दिदी
बहिनीहरु आमाहरु हुनुहुन्छ उहाँहरूको निम्ति एउटा आज्ञा दिएको छ कि ती वृद्ध आमाहरूले चाहिँ मण्डलीका तरुणी स्त्रीहरूलाई अथवा जवान स्त्रीहरूलाई चाहिँ के कुरा सिकाउनुहुन्छ उनीहरूले चाहिँ आफ्नो पति र बाल बच्चाहरूलाई प्रेम गर्न र उनीहरूलाई समझदार हुन पतिव्रता हुन गजम गर्न सक्ने हुन दयालु र आफ्नो पतिको अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। यो एउटा खण्डबाट पनि हामी बुझ्न सक्छौ परमेश्वरको नजरमा एउटा परिवारको महत्व कति धेरै छ होइन श्रीमान श्रीमती बाल बच्चा एउटा परिवारको सम्पूर्ण चित्र परमेश्वरको लागि कति महत्वपूर्ण छ र त्यसको बारेमा परमेश्वर कति धेरै गम्भीर हुनुहुन्छ भन्ने बारेमा हामी बुझ्न सक्दछौ। अनि यहाँनिर जुन एउटा आज्ञा वृद्ध स्त्रीहरूलाई दिएको छ कि तरुणी केटीहरूलाई चाहिँ पतिको अधीनमा बस्न बाल बच्चाको हेरचाह गर्न यी कुराहरू सिकायो यसको मतलब यो एउटा जिम्मेवारी परमेश्वरले दिनुभएको छ। यदि हाम्रो मण्डलीमा हाम्रो समुदायमा हाम्रो घरभित्र कोही पहिलोचोटि आमा बन्दैछिन् कोही तरुणी स्त्री जसको भर्खरै विवाह भएको छ भर्खरै आमा बन्ने तयारीमा छिन् त्यसको निम्ति परमेश्वरले अघिल्ला जेनेरेसनका या भनौँ अलि उमेर खाएका ताका स्त्रीहरूलाई आज्ञा दिनुभएको छ कि तिमीले सिकाऊ होइन यो अवस्थामा के गर्नुपर्ने कसरी गर्नुपर्ने यी कुराहरू चाहिँ तालिम दियो ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। परमेश्वरको परिवारप्रतिको योजना एकदमै गम्भीर छ उहाँले परिवारको जुन कन्सेप्टलाई छ त्यो एकदमै सिरियस रूपले लिनुहुन्छ र यसको निम्ति उहाँले तालिम दिने कुरा सिकाउने कुरालाई पनि उत्तिकै महत्व दिनुभएको छ। अब यो खण्डबाट हामी अझै प्रष्ट हुन सक्छौ कि कसरी चाहिँ एउटा मण्डलीले चाहिँ एउटा गर्भवती महिलाको लागि चाहिँ सपोर्टिभ भूमिका निभाउनु पर्ने रहेछ। पक्कै पनि पहिलोचोटि आमा बन्ने भर्खरकी स्त्रीलाई धेरै कुराहरू थाहा हुँदैन अनि यो अवस्थामा एउटा परिवारका सदस्यले छरछिमेकले साथीभाइले र मण्डलीका अगुवा दिदी बहिनीहरूले चाहिँ कसरी एउटा तालिम दिने व्यक्तिको भूमिका निभाउनु पर्ने रहेछ भन्ने कुरा हामी बुझ्न सक्दछौ। यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँको मण्डलीमा छिमेकमा परिवारमा त्यस्तो नयाँ आमा बन्दै गरेको कोही स्त्री हुनुहुन्छ महिला दिदी बहिनी हुनुहुन्छ भने अब यो तपाईँलाई परमेश्वरले दिनुभएको जिम्मेवारी हो कि तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् उनीहरूको निम्ति प्रार्थना गर्नुहोस् उनीहरूलाई भन्नुपर्ने कुराहरू भन्नुहोस् बताउनुहोस् र तालिम दिनुहोस् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। प्रिय श्रोता मित्र तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिरहनु भएको थियो र आजको कार्यक्रममा हामीले एउटा गर्भवती महिलाको लागि परिवार छरछिमेक साथीभाइ र मण्डलीका अन्य सदस्यले कसरी सहायता पुर्याउन सक्छन् अथवा उनीहरूको भूमिका के हुनुपर्छ भन्ने विषयमा कुरा गर्यौं। यस अघिका हप्ताहरूमा तपाईँले परमेश्वरले एउटा महिलालाई कसरी गर्भावस्थाको निम्ति तयार हुने गरेर डिजाइन गर्नुभएको छ सृष्टि गर्नुभएको छ अनि गर्भावस्थामा कसरी चाहिँ आफ्नो स्वास्थ्यको शरीरको नै विचार गर्न सकिन्छ भन्ने बारेमा र त्यसपछि अघिल्लो हप्तामा परमेश्वरले कसरी गर्भमा भएको बच्चाको वास्ता गर्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्ने विषयमा हामीले कुराकानी गरेका थियौं। मलाई आशा छ अहिलेसम्म यो महिनाभरि हामीले जति पनि प्रेग्नेन्सीसँग रिलेटेड जति पनि भागहरू सुन्यौं कार्यक्रमको यी सबैबाट तपाईँले पक्कै पनि केही कुरा सिक्नु भएको छ केही कुरा तपाईँको लागि फाइदाजनक भएको छ भन्ने मैले विश्वास लिएको छु। अब अर्को हप्ता हामी प्रेग्नेन्सी टपिकको अन्तिम भागमा कुराकानी गर्नेछौ। त्यो हप्ताको कार्यक्रम पनि तपाईँले सुन्न नछुटाउनुहोला किनकि यो महिनाभरि विशेष गरी प्रेग्नेन्ट दिदी बहिनी अथवा घरमा प्रेग्नेन्ट भएका मानिसहरूको निम्ति तयार गरेर हामीले कार्यक्रमहरू बनाएका छौं र मलाई विश्वास छ जब तपाईँ यी पाँचवटै एपिसोड सुनिसक्नुहुन्छ तपाईँले पक्कै पनि केही नयाँ कुराहरू सिक्नुहुनेछ र परमेश्वरमा अझ धेरै भरोसा गर्न तपाईँले सिक्नुहुनेछ तपाईँ इन्करेज हुनुहुनेछ। अब आजको लागि भन्ने कार्यक्रमबाट मैले विदा माग्ने बोला हुन लागिसकेको छ तर त्योभन्दा अगाडि म यहाँहरूको निम्ति प्रार्थना गर्न चाहन्छु र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने मसँगै तपाईँ प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ र यदि तपाईँ विश्वासी हुनुहुन्न भने पनि म तपाईँको निम्ति प्रार्थना गर्न चाहन्छु।

गाइरहनु भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँले यो विशेष आशिष उहाँहरूको जीवनमा दिनु भएको छ।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
0: 7 p.m. Start for 7 minutes.
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुतको नगरपालिका पाँच सोलुखुम्बु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखन 100.3 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulekhan.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरीसँगै अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। कोशी प्रदेशबाट सुलुकुम्बु निर्वाचन खका लागि करोड़ौं बजेट विनियोजन। सुलुकुम्बु एक वर्षमा 56 सड़क दुर्घटना 7 जनाले ज्यान गुमाए। कार्तिकमा सबैभन्दा बढ़ी मानवीय क्षति। काठमाण्डुमा बसोबास गर्ने सोलु दुतकुण्डन नगरपालिका ओड़ा नम्बर 11 का नागरिकका लागि सेवा प्रभाव शिविर सञ्चालन हुँदै पर्यटन प्रवर्धनका लागि कन्टेन्ट क्रिएशन तालिम हुने। कोशीमा पानीको बहाव उच्च। बारिशका 28 ठोका खोलियो। बालियो रातो बत्ती। खोटाङको खरे खोलाको बाढ़ीले बगाउँदा दुर्सेनाको सन गयो। कंग्रेस संस्था पनि उत्तर पक्षद्वारा राष्ट्र भिनाको घोषणा। देशभरका बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारलाई 4 बुँदे निर्देशन। जनआवासलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन। ईरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबारतर्फ फर्कियो। र विश्वकप फुटबलको उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन खेल्दै।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ। तिमासले भुटान बनायो, युरोप पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201

0: 9943 44 98 93 94 98 43 74 98 61 23 14 72 अंजी औषधालय सोलो दुदकुंड नगरपालिका पांच सल्लेरी सोलो खुम्बु पांच नंबर ओडा कार्यालय केही अगाडि
1: अब समाचार विस्तारमा
2: स्थानीय खबर
1: कोशी प्रदेश सरकारबाट सोलुखुम्बु निर्वाचन क्षेत्र खका लागि आर्थिक वर्ष 2083-84 विनियोजित बजेट तथा विकास योजनाहरू सार्वजनिक गरिएको छ। स्थानीय तहमा भौतिक पूर्वाधार खानेपानी सिंचाई पर्यटन शिक्षा तथा सामाजिक क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रदेशका विभिन्न मन्त्रालयबाट समपूरक सशस्त्र र विशेष अनुदान अन्तर्गतका योजनाहरू स्वीकृत गराइएको हो। यस बजेटले सोलु दुदकुम्बु नगरपालिका खुम्बु पासाङ लामो मापे कोशी लेखुपिके गाउँपालिकामा संचालित अधुरा तथा नयाँ विकास योजनाहरूलाई समेटेको प्रदेश सांसद बुद्धि कुमार राज भण्डारीले जानकारी दिनुभएको छ। खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय अन्तर्गत जिल्लाका विभिन्न स्थानमा खानेपानी आयोजनाका लागि ठूलो रकम विनियोजन गरिएको छ। सोलु दुदकुम्बु नगरपालिका सात गाउँमा खानेपानी आयोजनाका लागि 10 लाख वडा नम्बर 2 का लागि 5 लाख विनियोजन गरिएको छ। यसै मध्ये दुदकोशी गाउँपालिका वडा नम्बर 5 को लोकोखोला कहाँको खानेपानी योजनाका लागि 10 लाख रूपियाँ, सोलु दुदकुम्बुकै वडा नम्बर 10 खानेपानी योजनाका लागि 5 लाख र 11 नम्बरका लागि 15 लाख रूपियाँ विनियोजन गरिएको छ। लेखुपिकी गाउँपालिका वडा नम्बर 2 मौली खानेपानी आयोजनाका लागि 12 लाख, हेवा खोला खानेपानी सोलु दुदकुम्बु 1 का लागि 10 लाख, गोरा खाने खानेपानी योजनाका लागि 10 लाख रूपियाँ कायम गरिएको छ। मापे दुदकोशी गाउँपालिका 7 खानेपानी निर्माणका लागि 10, वडा नम्बर 1 का लागि 5, वडा नम्बर 6 का लागि 11 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सोलु दुदकुम्बु नगरपालिका 8 को चाङ्गेस्थान नाना मन्दिरमा खानेपानी ट्याङ्की निर्माणका लागि 10 लाख, सोताङ लोक खानेपानी आयोजना तथा पैया लिफ्टिङ खानेपानी आयोजनाका लागि 15 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। मापे दुदकोशी गाउँपालिका तर्फ वडा नम्बर 2 को डेलुङ खानेपानीका लागि 5, काँको खानेपानीका लागि 5, राप्छा पुरानो खानेपानीका लागि 10, वडा नम्बर 6 का लागि 10 लाख रूपियाँ विनियोजन गरिएको छ। लिखुपिके गाउँपालिका वडा नम्बर 3, 4 र 5 को खानेपानी आयोजनाका लागि 5 लाख, सोलु दुदकुम्बु नगरपालिका 8 र 11 का लागि 8 लाख रूपियाँ, वडा नम्बर 6 को खानेपानी सुधार विस्तार योजनाका लागि 5 तथा मात्र दुदकोशीको थाने खोला वाको खानेपानी आयोजनाका लागि 10 लाख रूपियाँ बजेट कायम गरिएको छ। जलस्रोत तथा सिंचाई विकास सबडिभिजन सोलुखुम्बु मार्फत दोर्पुमा नयाँ प्रविधिमा आधारित सिंचाई योजनाका लागि 20 लाख, छिग्याउ फुलेली ओलाम लेक तथा पोर्दो सिंचाई योजना सोलु दुदकुम्बु नगरपालिका 1 का लागि 10 लाख, त्रिवेणी सुन्तला तथा फलफूल समूहको सिंचाई कार्य योजनामा प्रदुदकोशी गाउँपालिकाका लागि 7 लाख, उजेली खोला मुहान तारी खेत सिंचाई योजना नेचुसलान गाउँपालिका 3 का लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। पर्यटन मन्त्रालय अन्तर्गत सोलु दुदकुम्बु नगरपालिका 9 को कोको मेन्दो सोलिङ गुम्पाको किचन घर निर्माणका लागि 15 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। जिल्लाको भौतिक कन्टेभिटी सुधार गर्न पूर्वाधार विकास कार्य सोलुखुम्बु मार्फत विभिन्न रणनीतिक सड़क तथा पुल निर्माणका लागि योजना अगाडि सारिएको छ। खुम्बु पासाङ लामो गाउँपालिका 1 खरी खोला प्रहरी चौकी निर्माणका लागि 20 लाख, वडा नम्बर 2 को सभा निर्माणका लागि 10 लाख, नाला जो पुल खुम्बु पासाङ झोलुङ्गे पुल निर्माणका लागि खुम्बु पासाङ लामो 4 का लागि 92 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सोलु दुदकुम्बु नगरपालिका 2 र 3 जोड्ने दुदकुम्बु हिमालय जाने सोलु खोला सहस्त्र बेनी झोलुङ्गे पुल निर्माणका लागि 10 लाख, तामाखाने सोलु दुदकुम्बु नम्बर 5 सल्लेरी जसमाने भन्ज्याङ गुम्बा गेलु लिखुपिके काफले चोर हुँदै 15 सडकका लागि 1 करोड, बेलटार बजार कम्पुटार पाम खाम भन्ज्याङ निर्माणका लागि 20 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै मात्र दुदकोशी गाउँपालिका 4 काँकुको पुङ्गा खोला मोटरेबल पुल निर्माणका लागि 1 करोड, सोलु दुदकुम्बु नगरपालिका 11 टिङ्ला केडी पेरुबुता सोधुखोत चिता मोटरे बलपुर निर्माण का लागि 20 लाख सोलोदूत कुम्भ 8 पत्ताले हिमालय होमस्टे साधी बाट गैरिकार जाने सड़क स्तर उन्नति का लागि 15 लाख रूपये बजेट विनियोजन गरिएको छ। यसैगरी छिरिङ खर्क गुम्बा डाँडा बेकी घट्टा छेउ हुई श्री महादेव आधुनिक विद्यालय समस्त सड़क कार्यका लागि 5 लाख लिखुपिके गाउँपालिका वडा नम्बर 5 सड़कका लागि 5 लाख लिखुपिके गाउँपालिका 4-5 बीचको हिन्द खोला मोटरेबल पुल निर्माणका लागि 15 लाख मौली खोलामा लिखुपिके गएर खिचदेमा गाउँपालिका जोड्ने मोटरेबल पुलका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सड़क सुधार आयोजना अन्तर्गत ग्रामीण सड़क सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई मोरङ मार्फत सोलुखुम्बु जिल्लाको फाक्लो रिङ्गोटाक सिन्धु मोन्थला हुँदै खुम्बु पासिङ लामो गाउँपालिका जोड्ने सड़क सगरमाथा मार्ग कालो पत्रेका लागि दुई खण्डका लागि क्रमशः 2,07,18,00,000 रूपियाँ बजेट विशाल बजेटको सुनिश्चित गरिएको छ। यसका साथै गोलपुर नेवार समाज क्रियापुत्र भवन अधुरो निर्माण सम्पन्न गर्न सोलुखुम्बु नगरपालिका 6 का लागि 30 लाख जनता घाप तापतिङ सोलनासा गोराखाने भित्ता खर्क सल्लेरी चाल्सा विद्युतको सड़क पुल नम्बरसम्मका लागि 1 करोड़ रूपियाँ सोली भुतकुण्ड नगरपालिका बेनी थुलुङ सड़कका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै सशस्त्र अनुदान पर फसलो भुतकुण्ड नगरपालिका उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत चिया खेती प्रबन्धन लिखुपिके गाउँपालिका वा सोलो भुतकुण्ड नगरपालिका 1 देखि वडा नम्बर 11 सम्मका लागि 20 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी नेपाल टेम्बो पेहेन झाँक्री संस्कृति संरक्षण समुदायको किचन घर निर्माणका लागि 5 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत सोलो दुतकुण्ड नगरपालिकाका विभिन्न क्षेत्रमा भवन पूर्वधार तथा मन्दिर गुम्बा संरक्षणका योजनाहरू समेत समेटिएको छ। घिमी राजस्थान समाज भवन पूर्वधार निर्माण वडा नम्बर 5 का लागि 10 लाख तामाङ सेवा समिति घेराबार वडा नम्बर 4 खोलाधारीका लागि 10 लाख रूपियाँ बिन्दु दक्षिण छोलिङ गुम्बा निर्माण तथा मर्मत वडा नम्बर 3 फलाम खानीका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिँदा बुद्ध पार्क निर्माण वडा नम्बर 4 का लागि 10 लाख वर्केन साम्तेन छोलिङ गुम्बा कुनी खोप जैदी वडा नम्बर 5 का लागि 10 लाख रूपियाँ बिन्दुर अर्गेन छोलिङ गुम्पा शेर्पा मोडो छोप्पो मोडो निर्माण तथा मर्मतका वडा नम्बर 11 का लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत सोलुखुम्बु बहुमुखी क्याम्पसको खेल मैदान निर्माण सोलो दुतकुण्ड नगरपालिका वडा नम्बर 5 का लागि 10 लाख रूपियाँ जनजागृति खेल मैदानका लागि प्याराफिट निर्माणका लागि 30 लाख यो मिस्टर ब्याडमिन्टन कवर हल निर्माण सम्पन्न गर्न वडा नम्बर 6 का लागि 10 लाख रूपियाँ न्यून दरबन्दी भएका सामुदायिक माविलाई डिजिटल सिकाइ अनुदानतर्फ बालेश्वर माध्यमिक विद्यालयलाई 5 लाख फाप्लो माविलाई 5 लाख र वडा नम्बर मावी वडा नम्बर 2 लाई 5 लाख रूपियाँ विनियोजन गरिएको छ। यसै खुम्बु पासाङ लामो गाउँपालिकातर्फ खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय अन्तर्गत आमा दर्लम हाइड्रो पार्कका लागि विद्युत प्रसारण लाइन निर्माण विस्तार गर्न 5 करोड़ पर्यटन तथा वन वातावरण मन्त्रालय मार्फत गोखियो पर्यटकीय ताल तथा चोयु हिमाल जाने पदमार्ग निर्माणका लागि 10 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। भवन पूर्वधारतर्फ वडा नम्बर खुम्बु पासाङ लामो गाउँपालिका खरीखोला मगर सांस्कृतिक भवन निर्माणका लागि 20 लाख सोलुखुम्बु बहुमुखी क्याम्पस भवनका निर्माणका लागि 50 लाख रूपियाँ बजेट विनियोजन गरिएको छ। सम्मपूरक अनुदानतर्फ आर्थिक मामला तथा योजना मन्त्रालय मार्फत सोलो दुतकुण्ड नगरपालिकाको मौतुम बस्तीमा पर्यटकीय पूर्वधार निर्माणका लागि 1 करोड़ बजेट विनियोजन गरिएको छ। यस्तै मात्र दुतकोशी गाउँपालिका अस्पताल भवन निर्माण खासतापका लागि 1 करोड़ 60 लाख र लिखुपिकी गाउँपालिका वडा नम्बर 3 वडा कार्य भवन निर्माणका लागि 1 करोड़ 60 लाख रूपियाँ बजेट विनियोजन भएको छ। सोलुखुम्बु जिल्लामा आर्थिक वर्ष 2082-83 भएका 56 वटा सड़क दुर्घटनामा परि 7 जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उक्त अवधिमा भएका विभिन्न दुर्घटनाहरूमा परि मृत्यु हुनेहरूमा 4 जना पुरूष 2 जना महिला र 1 जना बालिका रहेका छन्। प्रहरीको तथ्याङ्क अनुसार वर्षभरिको तुलनामा सबैभन्दा धेरै दुर्घटनाहरू माघ महिनामा दर्ता भएका छन्। यद्यपि मानवीय क्षतिको हिसाब हिसाबले सबैभन्दा बढी प्रभावित महिना कार्तिक बनेको छ। कार्तिक महिनामा मात्रै एकजना पुरूष, दुईजना महिला र एकजना बालिका गरी कुल चारजनाको दुर्घटनामा पनि ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी चन्द्र बहादुर बस्नेतका अनुसार कार्तिक बाहेक असोज महिनामा एकजना र पौष महिनामा एकजनाको सड़क दुर्घटनाका कारण मृत्यु भएको थियो। भौगोलिक विकटतासँगै जिल्लामा सड़क दुर्घटनाको जोखिम र क्षति न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतनामूलक कार्यहरू गरिरहेको जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि सड़क पूर्वाधार सुधारसँगै सवारी चालक र सड़क प्रयोगकर्ताले ट्राफिक नियमको पालना गर्न आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सोली दुधकुण्ड नगरपालिकाको नम्बर 11 तिनमा स्थायी ठेगाना भई हाल काठमाडौँमा बसोबास गर्दै आएका उरावासीका लागि काठमाडौँबाटै सेवा प्रभाव सम्बन्धी शिविर सञ्चालन गरिने भएको छ। नगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार विगत चार वर्षदेखि निरन्तर दिँदै आएको सेवालाई स्पष्ट पनि निरन्तरता दिने उराध्यक्ष टंक बहादुर कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार आगामी साउन 7-8 गते काठमाडौँको रामनगर पार्टी कलेजमा आयोजना हुने उक्त शिविर मार्फत ओडावासीले आफ्नो पाइपने स्थानबाट सेवा लिन सक्नेछन्। ओडा कार्यालयको अनुसार यस विशेष शिविरमा जन्म, मृत्यु, बसाईसराई र सम्बन्ध विषय जस्ता पंजीकरण सम्बन्धी कार्यहरू सञ्चालन गरिनेछ। यसका साथै सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमिकर संकलन ओडा कार्यालयबाट प्रदान गरिने अन्य सम्पूर्ण प्रकारका सिफारिशहरू समेत सो स्थानबाट उपलब्ध गराइने ओडा कार्यालयले जनाएको छ। पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत माउन्टेन गाइड लिडर तथा ट्रेकिङ गाइडहरूको डिजिटल सिप अभिवृद्धि गर्दै देशको पर्यटन प्रवर्तन गर्ने उद्देश्यले एक विशेष कन्टेन्ट क्रिएसन तालिम आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड एनपीबी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको दिगो पर्यटन परियोजना एसटीपी र माउन्टेन गाइड एसोसिएशन अफ नेपाल माउन्टेन गाइड एसोसिएशन अफ नेपालको संयुक्त सहकार्यमा यो तालिम सञ्चालन हुन लागेको हो। यसै सिलसिलामा तालिममा सहभागी हुन चाहने योग्य गाइडहरूका लागि औपचारिक रूपमा आवेदन खुल्ला गरिसकिएको छ। 18 घण्टा अवधिको यस तालिमका लागि देशहरूबाट 50 जना सहभागीहरू छनौट गरिनेछ। तालिमका लागि आवेदन शुल्क 2000 रूपियाँ तोकिएको छ भने यसबाहेक तालिमको अन्य कुनै अतिरिक्त शुल्क लाग्ने छैन। इच्छुक डिजिटल क्रिएटर तथा गाइडहरूले साउन 11 गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। यो तालिमलाई थप समावेशी बनाउनका लागि योग्य आवेदकहरूमध्ये महिला, दलित, जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा अन्य पिछड़िएका समुदायका उम्मेद्वारहरूलाई छनौटमा विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ। तालिम लिइसकेपछि सहभागीहरूका लागि एउटा अनिवार्य शर्त पनि राखिएको छ, जस अनुसार उनीहरूले तालिम सकिएको 3 महिनाभित्र अपीस, पैपाल, मनासू र कञ्चनजंघा क्षेत्रको पर्यटन प्रवर्तन गर्ने उद्देश्यका साथ कम्तीमा 5 वटा भिडियो सामग्रीहरू तयार पार्नुपर्नेछ। ओखलढुङ्गामा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिलाई भाडा छुट कार्यान्वयन गर्न माग गरिएको छ। समावेशी विकासका लागि विकाङ मञ्च नेपाल फोडिट नेपालले शुक्रबार प्रमुख जिल्लाधिकारी टुपराज पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक सवारीमा भाडा छुट कार्यान्वयन गर्न माग गरेको हो। ज्ञापन पत्रमा अपाङ्गता भएको व्यक्तिको संवैधानिक तथा कानूनी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रशासन, यातायात व्यवसाय र सम्बन्धित निकाय बीच आवश्यक समन्वय हुनुपर्नेमा जोड़ दिएको छ। फोडिट नेपाल ओखलढुङ्गाले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिले पाउने 50% भाडा छुट प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत माग गरिएको छ। ज्ञापन पत्रमा सार्वजनिक सवारीको भाडा दर वैज्ञानिक र व्यवहारिक बनाउन प्रशासनले चालेका पहलको स्वागत गरिएको छ।
2: खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। दिक्कल गोपाकोट मजुवागढ़ी नगरपालिका वडा नम्बर 6 नेउपाकी 43 वर्ष स्वस्थान तराई र केपिलासकोडी गाउँपालिका चार ब्लाक सिन्धाका 71 वर्षीय परशुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय साँगे खोलाले बगाएको हो भने परियारलाई गाई खुले खोल्सीमा आएको बाढ़ीले बगाएको हो। यस्तै बितेको 24 घण्टामा देशभर विपदका 98 घटना भएकोमा 3 जनाको ज्यान गएको छ। खोटाङमा 2 जनाको बाढ़ीले बगाएर र दोलखाको भीमेश्वर नगरपालिका 2 का 55 वर्षीय भक्त बहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो। यस्तै 24 घण्टामा प्रहरीले 1 जनाको उद्धार गरेको छ भने 13 जना घाइते भएका छन्। निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव 2 लाख शेष नागेको छ। आइतबार बिहान 8 बजे 1,76,305 क्युसेक पानीको बहाव मापन गरेकोमा दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्युसेक पुगेको थियो। जिल्ला प्रहरी कार्य 70 का प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढ़ेसँगै कोशी बारेजका 56 मध्य 28 टोका खोलिएको छ। यसअघि दिउँसो 3 बजेसम्म पानीको बहाव 1,90,390 क्युसेक मापन गरिएको थियो। पानीको बहाव खतराको तह नजिक पुगेपछि कोशी बारेजमा चेतावनी स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। साथै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा नदी किनारामा नजान समेत प्रशासनले आग्रह गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबारको तुलनामा आज सुन तोलामा 1,900 र चाँदी 40 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,84,000 र चाँदी तोलाको 4,240 रूपियाँ निर्धारण भएको छ। शुक्रबार सुन तोलामा 2,82,100 र चाँदी 4,200 रूपियाँमा खरीद बिक्री भएको थियो। नेपाली कांग्रेसको संस्थापन नेतापछि नेपालीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौँको जुनदेवीमा आज आयोजित पत्रकार सम्मेलनमा इतर समूहले पार्टी एकताका लागि गरेका प्रयासहरू सार्थक हुन नसकेको र नेतृत्व एकलौटी ढंगले अगाडि बढ़न खोजेको आरोप लगाएको छ। पार्टीभित्र उत्पन्न नियमित किए विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसलाई विभाजनको श्रृंगारमा पुर्याएको बैठकको निष्कर्ष छ। संस्थापन नेतर पक्षले निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला निर्णयहरूलाई बदनामीपूर्ण र अन्यायपूर्ण ठहर गर्दै विधिको शासनका लागि अझै पनि एकताको पहल गरिरहेको दावी गरेको छ। संस्थापन पक्ष व्यवहारमा फरक ढंगले प्रस्तुत हुँदा एकता प्रक्रियामा बाधा पुगेको उत्तर पक्षको ठहर छ। यद्यपि पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत आएका प्रस्तावहरूमाथि छलफल गर्दै उत्तर पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई पूर्णता दिने 15 महाधिवेशनको कार्यतालिका घोषणा गर्ने र क्रियाशील सदस्यता विवाद समाधान गर्ने लगायतका मुद्दामा सहमति हुन सक्ने स्पष्ट पारेको छ। यसै बैठकले कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको 44 औं स्मृति दिवस 6 गते काठमाडौँको प्रज्ञा भवनमा भव्य रूपमा मनाउने निर्णय समेत गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले देशभरका बाल सुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई 4 बुधे निर्देशन दिएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढ़ाउन निर्देशन दिएको हो। समितिकी सभापति समीक्ष बास्कोटाले सुधार गृहहरूमा बढ़दो चाप र समिति पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो। यसै गरी रूपन्देहीको बाल सुधार गृह साङ्गुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ। समितिले बाल बालिकाले पाउँदै आएको दैनिक सुधार रकम उनीहरूको उमेर र शारीरिक आवश्यकता अनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्न समेत सरकारलाई सचेत गराएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क र अध्ययनसहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। पार्टीको केन्द्रीय संसदीय विभागले केन्द्रीय कार्य चासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो। यस प्रकारको भूमिकाले लोकतान्त्रिक अदालतलाई थप सशक्त बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा दुईजना अमेरिकी सैनिकको ज्यान गएको छ। एकजना सैनिकको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ। आक्रमणबाट चारजना सैनिक घाइते भएका छन्। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले इरानमाथि लगातार आठौं रात हवाई आक्रमण गरेको छ। ती आक्रमणहरू हर्मुज जलमार्गमा इरानको क्षमतालाई कमजोर बनाउने तथा जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इस्लामिक रिभोल्युशनरी गार्ड कोर्सलाई जवाब दिन केन्द्रित थिए। मोबाइल इन्टरनेट बन्द हुँदा कार मार्फत हुने भुक्तानीमा अवरोध आएपछि रूसी फेरि नगद कारोबारमा फर्किएको छ। युक्रेनसँगको युद्ध शुरू भएको चार वर्षभन्दा धेरै समय बितिसक्दा बढ़दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायहरूको संख्या पनि बढ़ेको बीबीसीले जनाएको हो। रूसी केन्द्रीय बैंकको तथ्याङ्क अनुसार यस वर्षको शुरूआतदेखि झण्डै 20 अर्ब अमेरिकी डलर बराबर नगद प्रवाह भएको छ। कोविड-19 महामारीको समय भएका अन्य कुनै पनि समय वा कुनै पनि वर्षीय अवधिको तुलनामा सबैभन्दा वृद्धि भएको हो। युक्रेनी ड्रोन आक्रमणहरूको लहरका बीच नगद कारोबारमा वृद्धि देखिएको छ। फिफा विश्वकप फुटबल सन् 2026 उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति 12:15 शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल गरेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रक्षा पंक्ति बीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। यो विश्वकपको फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनल मेस्सी बीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेस्सी 8 गोल र 4 असिस्ट सहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बाप्पे 10 गोल सहित शीर्ष स्थानमा रहेका छन्। यता स्पेनले सन् 2010 पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। दुवै टोलीले समान 6-6 खेल जितेका छन् भने 2 खेल बराबरीमा सकिएका छन्। विश्वकपमा स्पेन र अर्जेन्टिना 60 वर्षपछि पहिलो पटक खेल्न लागेका हुन्। यसअघि सन् 1966 को समूह चरणमा यी दुई टोलीले खेलेका थिए। त्यसबेला अर्जेन्टिना 2-1 विजयी भएको थियो। खेल खबर सुने सोलो समाचार सकियो। बिदा हुन अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कोशी प्रदेशबाट सोलुखुम्बु निर्वाचन खर्चका लागि करोडौं बजेट विनियोजन। सोलुखुम्बुमा 1 वर्षमा 56 वटा सड़क दुर्घटना, 7 जनाले ज्यान गुमाए। कार्तिकमा सबैभन्दा बढ़ी क्षति। काठमाडौँ बसोबास गर्ने सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 11 का नागरिकका लागि शिविर सञ्चालन हुँदै पर्यटन प्रबन्धनका लागि कन्टिन्युएसन तालिम सञ्चालन हुने। कोशीमा पानीको बहाव उच्च, ब्यारेजका 28 ढोका खोलियो। बालियो रातो बत्ती। खोटाङमा खहरे खोलाको बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गयो। काँग्रेस संस्थापन उत्तर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा। देशभरका बाल सुधार गृहको अवस्था सुधार गर्न सरकारलाई 4 बुधे निर्देशन। जनआवासलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन। इरानी आक्रमणबाट जोर्डनमा 2 अमेरिकी सैनिकको ज्यान गयो। युक्रेनसँगको युद्धका कारण रूसीहरू फेरि नगद कारोबार तर्फ फर्किए। र विश्व फुटबल उपाधिका लागि आज राति अर्जेन्टिना र स्पेन भेट्दै। अवस्था साँझ सात बजे स्वरूप समाचार वाप समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान सात बजे स्वरूप समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सलुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।
3: सूचना सूचना सूचना
4: कोट देखिए
3: यदि तपाईंको बस्नामा जन्मजात कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर सोह्र सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 9852555768।

कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: voice to your heart. Solo FM 101.2 MHz.
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि 28 ढोका खोलियो। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील। नारायणगढ़ मुगलिङ सड़क सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक।
2: राति 10 बजेदेखि नारायणगढ़ मुगलिङ र काठमाडौँ सड़क खण्डका आवागमन हामीले बन्द गरेका हौं।
1: वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै दक्ष कामदारको हिस्सा भने बढ़दै। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय। रूपन्देही बाल सुधार गृह तत्काल संसदीय समितिको निर्देशन।
3: रौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि अचल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: पाल्पामा बाँचो पाखामा हरियाली बनाउने अभियान तीव्र। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप। एकता कायम राख्न देउवा समूहको 5 बुँदे प्रस्ताव।
4: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र 14 महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने।
1: र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दै।
0: हजारौं रेडियो कर्मी र करोड़ नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बर्खायाममा बाढ़ी पहिरो र सड़क अवरोधको जोखिम बढ़ने भएकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्छ। मौसम र सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्ने तथा जोखिमपूर्ण क्षेत्रमा सकेसम्म जाँदै नजाने गर्नुपर्छ। चालक र यात्री दुवैले जिम्मेवार व्यवहार गरे दुर्घटना र मानवीय क्षति कम गर्न सकिन्छ। बर्खामा हतार होइन सुरक्षित यात्रा नै सबैको पहिलो प्राथमिकता हुनुपर्दछ। कोशी नदीमा पानीको बहाव बढ़ेपछि नदी आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सत्तरीले नदी किनारमा अनावश्यक रूपमा नजान र बाढ़ी सम्बन्धी सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गर्नुभएको हो। कार्यालयका अनुसार आज बिहान 8 बजे 176,305 क्यूसेक रहेको पानीको बहाव दिउँसो 4 बजेसम्म बढ़ेर 2,09,840 क्यूसेक पुगेको हो। बहाव खतराको तह नजिक पुगेपछि कोशी ब्यारेजमा सतर्कता स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक हिमराज खिमरेले सीआईएनसँग बताउनुभयो।
5: कोशीको 28 ढोका खोलिएको अवस्था छ। त्यसमा विशेष गरेर जुन जिल्ला प्रहरी कार्य सप्तरीले जुन हेर्दा र सप्तरी जिल्लाभित्र परेको एरियाहरू छन् त्यसको लागि विशेष गरेर हामी प्रहरीहरूलाई जो छेउछाउमा विशेष गरेर दाउराहरू विशेष गरेर बगाएर माथिबाट बगाएर लिएर आएको जो दाउराहरू टिप्नु जाने कामहरू भइरहेको छ त्यसलाई चाहिँ हाम्रो प्रहरीहरूले नै उक्त ठाउँमा गएर उहाँहरूलाई सम्झाइ बुझाइ गरेर अहिलेको यो विषम परिस्थितिमा चाहिँ उक्त स्थानमा जानलाई रोक पनि लगाएका छन् उहाँहरूले हामीले सुसूचित गरिएको अवस्था छ।
1: यसैबीच लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढ़ी र पहिरोको जोखिम बढ़दै जाँदा 8 स्थानका मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। जोखिम न्यूनीकरणका लागि प्रशासनले 21 जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको अरनीको राजमार्गमा रहेका 2 स्थानका सड़क अवरूद्ध भएका छन् भने बाँकी इलाम अर्घाखाँची बागलुङ ललितपुर र सुवा रोल्पा र डाँडेदुरामा रहेका छन्। यस्तै वर्षाको पूर्वानुमान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ़ मुगलिङ सड़क खण्ड र मुगलिङदेखि अगाडिको पृथ्वी राजमार्गमा आज राति 10 बजेदेखि सवारी सञ्चालनमा रोक लगाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सीआईएनलाई भन्नुभयो,
2: यो बागमती प्रदेशका विभिन्न जिल्लामा चाहिँ भारी वर्षा हुने भन्ने आकलन छ। त्यसलाई मध्यनजर गरेर हिजो पनि हामीले राति 10 बजेदेखि मुगलिङ नारायणगढ मुगलिङ र काठमाडौँ सडक खण्डको आवागमन हामीले बन्द गरेका हौ। हिजोभन्दा मौसम आज झन बिग्रिने देखिएको छ र चाहिँ मौसम विज्ञान विभागको प्रक्षेपण पनि त्यही किसिमको छ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गरेर आज पनि हामी राति 10 बजेदेखि आवागमन बन्द गर्छौँ र चाहिँ मौसमको अवस्था हेरेर भोलि उज्यालो भइसकेपछि कस्तो अवस्था हुन्छ त्यही किसिमले हामीले चाहिँ आवागमनलाई सहजीकरण गर्ने हिसाबले निर्णय गर्छौँ।
1: जिल्ला प्रशासन कार्यालय अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि गए राति पनि उक्त सडक खण्डमा सवारी रोकिएको थियो। वर्षाको अवस्था अपेक्षाभन्दा कम भएपछि आइतबार बिहानदेखि यातायात सञ्चालन गरिएको थियो तर मुगलिङ नजिक जलबिरे क्षेत्रमा लेन अनुसार पालना नगरी सवारी चलाउँदा दुई बस र ट्रक ठोकिएर करिब 30 जना घाइते भएका थिए। प्रहरीले लेन अनुशासन अनिवार्य पालना गर्न निर्देशन समेत दिएको छ। प्रशासनले सवारी रोकिएको अवस्थामा आपतकालीन सहयोग आवश्यक परे नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 जिल्ला आपतकालीन केन्द्रको 1-2-3-4 र जिल्ला प्रहरी प्रवक्ताको 98-5-50-13-969 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस्तै डीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे सड़कमा साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म तथा कान्ति लोक पथमा साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा 5.6% घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष 7,92,187 जनाले श्रम स्वीकृति लिएका छन् जबकि अघिल्लो वर्ष यो संख्या 8,39,266 थियो। विभागका अनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये 88% पुरूष र 12% महिला रहेका छन्। गन्तव्यका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सबैभन्दा लोकप्रिय श्रम गन्तव्य बनेको छ। कुल कामदार मध्ये करिब 23.2% यूएई पुगेका छन्। मलेसियामा 16.7%, कतारमा 16.7% र साउदी अरबमा 15.7% नेपाली रोजगारका लागि गएका छन्। यी चार देशमा मात्रै करिब 72% नेपाली कामदार गएका छन्। सिपका आधारमा हेर्दा 60.9% कामदार दक्ष, 24% अध्यक्ष, 14.5% अर्धदक्ष, 0.5% व्यावसायिक र 0.1% मात्र उच्च दक्ष रहेका छन्। यसले दक्ष कामदारको संख्या बढ़दै गए पनि करिब 39% कामदार अझै अर्धदक्ष वा अध्यक्ष रहेको देखाउँछ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले रूपन्देही स्थित बाल सुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ। हाल सञ्चालनमा रहेको भवन सागुरो र बाल सुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्ष सहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रूपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो। आज बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले समितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बाल सुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।
3: कारागारमा पनि जस्तो अदालती प्रक्रियामा पनि बाल विजयकर्तालाई उपस्थिति गराउँदाखेरि हामीले डिजिटल्ली नै अहिले त अदालतले कति काम चाहिँ डिजिटल्ली पनि गरिदिइरहेको छ र कारागारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ। त्यो गर्दाखेरि चाहिँ हामीले जुन अघि गाडीको अभाव छ भने त्यसमा पनि अलिकति फोकस्ड हुने र उहाँहरूलाई यता रौता अदालती लिएर जाँदाखेरि यो बाल विजयकर्तालाई म चाहिँ कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ कसरी प्रयोग गर्न सक्छौं त्यसमा पनि हामीले काम गर्नुपर्ने जस्तो देखिन्छ।
1: निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकता कायम राख्न 5 बजे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी सदस्य प्रदेश समितिका सभापति जिल्ला सभापति सहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएको पाँच बजे प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावका विषयमा नेता मिन विश्वकर्माले भन्नुभयो,
4: विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्य समिति र चौधौं महाधिवेशनबाट विशेष महाधिवेशनमा भाग नलिएका केन्द्रीय कार्य समितिलाई मिलाएर केन्द्रीय कार्य समिति पुनर्गठन गर्ने र त्यो पुनर्गठित केन्द्रीय कार्य समितिले आवश्यकता अनुसार सभापति गगन थापाको नै बहुमत रहने गरी कार्य सम्पादन समिति बनाउने, पन्ध्रौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि पुनर्गठित केन्द्रीय कार्य समितिले सहमतिमा पन्ध्रौं महाधिवेशनको कार्यपालिका घोषणा गर्ने, सहमतिकै आधारमा केन्द्रीय समितिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक पर्ने विभिन्न समितिहरू बनाउने र त्यो समितिमा पनि सभापतिकै बहुमत राख्ने।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषित विहीन दिशाविहीन नीतिविहीन र स्थितिविहीन राजनीति भइरहेको बताउनु भएको छ। आज सांसदहरूलाई प्रशिक्षण दिँदै उहाँले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक कानूनी संसदीय बाटाहरू भए पनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने मराउने षड्यन्त्र गराउने बाटा शुरू भएको आरोप लगाउनुभयो। उहाँले अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ, दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, स्थितिविहीन राजनीति, त्यस ढंगको राजनीति चलिरहेको छ। नेपालको अधिकांश ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा ज्येष्ठ नागरिक 2083 अनुसार 72.6% ज्येष्ठ नागरिक कृषि क्षेत्रमा काम गरिरहेका छन्। प्रतिवेदन अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्। उनीहरूमध्ये 68% आफ्नै व्यवसाय वा श्रम गरेर जीविकोपार्जन गरिरहेका छन्। 13.4% रोजगारीमा छन् भने 0.8% रोजगारदाता हुन्। यस्तै 17% ज्येष्ठ नागरिक परिवारका सहयोगीका रूपमा सक्रिय रहेका छन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 उपाधिका लागि आज मध्यराति स्पेन र साविक विजेता अर्जेन्टिना बीच खेल हुँदैछ। अमेरिकाको मेट लाइफ स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने 1 बजे शुरू हुनेछ। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक 19 गोल रहेको छ भने स्पेनले जम्मा 1 गोल मात्र बेहोरेको छ। 39 दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रमक शैली र स्पेनको उत्कृष्ट रचा पंक्ति बीच कड़ा प्रतिस्पर्धा होने अपेक्षा गरिएको छ। यो विश्वकपमा फाइनलमा 19 वर्षीय युवा स्टार लामिन यामाल र 39 वर्षीय स्टार लियोनेल मेसी बीचको प्रतिस्पर्धा पनि खेललाई थप विशेष बनाएको छ। अर्जेन्टिनाका कप्तान मेसी 8 गोल र 4 असिस्ट सहित गोल्डन बुट तथा गोल्डन बलका प्रमुख दावेदार बनेका छन्। तर फ्रान्सका किलियन एम्बापे 10 गोल सहित शीर्ष स्थानमा छन्। यता स्पेनले सन् 2010 दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको छ। स्पेन र अर्जेन्टिना बीच हालसम्म 14 खेल भएका छन्। पाल्पामा बिरुवा रोपेपछि किसानले नगद प्रोत्साहन,
6: कमसे कम 4 वर्षसम्म त्यो त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, एक बोट 100 को नोट भन्ने कार्यक्रम ल्याएको छ, अति राम्रो ल्याएको छ।
1: एक बोट 100 को नोट अभियान प्रभावकारी बन्दै रिपोर्ट सँगै बर्खामा बालबालिकालाई लाग्न सक्ने रोग र समाधानका उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5242-5253।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। सक्षम गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङको लागि देशभरि इन्टरनेट अत्याधुनिक प्रविधिको प्रदान पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने देशभरि इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई सिक्स प्रविधि भएको वाइफाई सिक्स मन्त्रहरूसँग उत्कृष्ट जवान प्रदान गर्ने देशभरि इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिसन एप
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पाल्पाको रिद्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट अभियानले यति बेला स्थानीय किसानहरूमा उत्साह जगाएको छ यस कार्यक्रम अन्तर्गत फलफूल तथा जड़ीबुटीका विरूवा रोप्नका लागि गएको आर्थिक वर्ष 2082-83 मात्रै 388 जना किसानले गाउँपालिकामा आवेदन दिँदै 37,000 भन्दा बढ़ी विरूवा रोपण गरेका छन्
11: पाल्पाको रिद्दीकोट गाउँपालिका दुई देउराली चितपानीका 81 वर्षीय खिमानन्द पोखरेलले यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नुभयो अघिल्लो वर्ष पनि सुन्तला कागती मौसम लगायतका 200 बढ़ी बिरूवा लगाउनु भएका उहाँले यस वर्ष भने रिद्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रम अन्तर्गत सुन्तला लगाएर वन्य जन्तुबाट समेत बाली नाली जोगाउन सकिने बताउनुहुन्छ
12: बिरुवा सुन्तला अथवा कागती अरू अन्य फलफुल हुन सक्छन् त्यो सिमी फलफुलमा बन्नुपर्छ
11: सुन्तलाको बिरुवा रोप्दा जंगली जनावरबाट समेत बाली जोगाउन सजिलो हुने अनुभव खिमानन्दसँग छ स्थानीय सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको लगानी सुरक्षित गर्न चार वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने रणनीति बनाएको छ किसानहरूले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने सुनिश्चित बढेको र एक बोट सयको नोट अभियानले पालिका भित्रका किसानलाई हौसला थपेको बताउँदै कुसुम खोलाका दिवाकर अर्याल
6: एक बोट सयको नोट भन्ने कार्यक्रम ल्याएको अति राम्रो ल्याएको छ कमसेकम चार वर्षसम्म त्यो त्यसले प्रतिफल नदिनासम्म त्यसलाई कन्टिन्यू चाहिँ अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको चाहिँ यस्ता फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू चार पाँच वर्ष चाहिँ लगानी गरिदिने गर्यो भने चाहिँ कृषकहरूको जीवनस्तर माथि उठ्छ जस्तो मलाई लाग्छ
11: रिद्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम चलाएको छ चालू आर्थिक वर्षमा गाउँपालिकाले एक बोट सयको नोट कार्यक्रम ल्याएपछि 388 जना किसानले 37,000 भन्दा बढ़ी बिरूवा रोपण गर्न गाउँपालिकाले यो कार्यक्रमका लागि 40,00,000 रूपियाँ यस वर्ष विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषाल बताउनुहुन्छ
13: अधिक मात्रामा रहेको यहाँको बाटो चक्कालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई चाहिँ यहाँ चाहिँ कृषितर्फ चाहिँ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जड़ीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने
11: लामो समयदेखि बाँचो रहेका झारी र पाखाहरूमा स्थानीय सरकारको कार्यक्रमका कारण यति बेला व्यावसायिक कृषिको विस्तार हुनुका साथै ग्रामीण अर्थतन्त्र बलियो बन्ने आशामा रिद्दीकोटका किसान छन् खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जड़ीबुटी उत्पादन मार्फत किसानको आय आर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की बताउनुहुन्छ
14: एक बोट सयको नोट भन्ने एउटा शीर्षक राखेर किसानहरूले एउटा चाहिँ बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष अर्को वर्ष 75 पाउने अर्को वर्ष फेरि अर्को वर्ष चाहिँ तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर चार वर्षसम्म हामीले त्यहाँ निरीक्षण निगरानी पनि अनुगमन पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने
11: एक बोट सयको नोट जस्ता उत्पादनमुखी र दीर्घकालीन सोचका कार्यक्रमले गाउँको जमिन बाँझो राखेर शहर पस्ने वा विदेशी युवालाई आफ्नै माटोमा सुन फलाउन ठूलो प्रेरणा मिलेको स्थानीय वासीको भनाइ छ भुवन राय माझी सीआईएन रेडियो मुक्तिमा पाल्पा
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ बर्खयाममा बालबालिकालाई लाग्न सक्ने रोग रोगबारे बालबालिकाको सवालमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
15: 5 बिहान उठेर भरे 10 राखिसन मैले आधै नै मेहनत गरेर हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुलिसकै नाउँमा आउँछ केही तयारी भएर पत्र आयो भने पुलिसकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुलिसकै नाउँमा आउँछ
16: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
17: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
16: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
17: महिलाको श्रम, अधिकार र सम्मानको आवाज
10: कार्यक्रम साझा आवाज,
16: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसान का संघर्ष, सपना र सफलता का कथा।
18: प्रोपाइटर मधुमाया जीजी, पर है ना प्रोपाइटर वाले से यानी सब घर खर्च दाना पानी सब का दारे 6 लाख जाती कमाई चल।
16: अरे 15 दिन में शनिवार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत विश्व भर
17: तपाई के आफ्नै सामुदायिक रेडियो में अनि CIN को फेसबुक पेज र यूट्यूब CIN चैनल में पनि
10: पसिनाको सम्मान, समानताको अभियान कार्यक्रम साझा आवाज।
19: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घर में शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रम लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछ। क्लासिक टेक छोयो कि छोयो
10: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
20: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 311 खण्डमा छौं। बर्खामा बालबालिकालाई विभिन्न रोगहरूको संक्रमण देखिने गर्छ, यस्तो अवस्थामा अभिभावक चुनाव हुनुपर्ने चिकित्सकहरू बताउँछन्। बर्खामा कस्तो रोग लाग्न सक्छ, बालबालिकाको हेरचाह कसरी गर्ने, बालबालिकाको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर श्रीबहादुर पुण्य जवाब दिनुहुन्छ।
21: मेरो नाम श्रेष्ठ, हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्ता रोग लाग्छन्, कसरी बस्ने? मेरो नाम युवा, हामी जस्ता बालबालिकाहरूलाई यो बर्खायाममा कस्ता रोग लाग्छन् र कसरी बस्ने? नमस्कार, मेरो नाम मनिता, हामी जस्ता बालबालिकालाई यो बर्खायाममा कस्तो रोगहरू लाग्छन् र यसबाट कसरी बस्ने उपाय भनिदिनु।
20: बालबालिकालाई खास गरी बर्खायाममा झाडा पखाला, ज्वरो समस्याहरू बढी देखिन्छ। अब यो सामान्यतया धेरैजसो चाहिँ अब प्रदूषित पानी पिउनाले भएको देखिन्छ र अर्को चाहिँ रुगाको के भनौँ, अब यो रुगाको पनि पछिल्लो समयमा देखिने समय पनि हो, यो आगामी केही हप्तामा अझ बढ्दै जान सक्छ र रुगाकोले गर्दाखेरि पनि धेरै बालबालिकाहरू बिराउनु भएको हामीले पाउँदछौँ। तसर्थ अब यो जुन रुगाको के छ यसबाट बच्नको लागि चाहिँ अब सकेसम्म यदि रुगाको लक्षणहरू देखेको छ भने उनीहरू घरैमा आराम गराउने, यदि केही गरी थप अब लम्बियो यो रुगाको केही ज्वरो लम्बियो भने चाहिँ तुरन्त नजिकको बाल रोग विशेषज्ञसँग सल्लाह गरेर यो उपचार गर्न चाहिँ जानुपर्ने हुन्छ।
22: नमस्कार, म सरदानी बौद्धै, आजकल पानी नसुनी परेको कारण पानीबाट लाग्ने रोगबाट कसरी बच्न सकिन्छ?
21: नमस्कार, मेरो नाम इच्छा, हामी जस्ता बालबालिकालाई यो बर्खायाममा चाहिँ कस्तो रोग लाग्छन् र कसरी बस्ने?
20: पानीहरू विशेष गरेर सफा पिउनु पर्ने हुन्छ, पानी यदि सफा पिउनको लागि खास गरी उमालेको पानी अनि फिल्टर गरेको पानीहरू दिँदा सबभन्दा राम्रो हुन्छ। यो समयमा खास गरी अब हामीले अलिकति जारको पानी पनि प्रयोग गर्ने भएको हुनाले हामीले त्यो जारको पानी पनि कस्तो छ, कतिको सुरक्षित छ भनेर बुझ्नुपर्ने हुन्छ। मेरो विचारमा सबैभन्दा राम्रो भनेको यदि पानीलाई हामीले उमालेर पिउन सक्यो भने त्यसबाट झाडा पखाला पनि बन्द हुने लाग्ने सम्भावना अर्थात् लाग्ने सम्भावना धेरै कम भएर जान्छ र जुन ज्वरो भन्छौँ ज्वरो जस्तो टाइफाइडहरू हुनसक्छ, अरू विभिन्न प्रकारका रोगहरू हुन्छ, त्यसबाट पनि हामी बढ्न सक्दछौँ। तसर्थ बालबालिकामा अहिले पछिल्लो समयमा देखिन पनि सुरु भइसकेको अवस्था छ, रुगाको निम्ति झाडा पखाला ज्वरो अनि निरन्तर वर्षात पनि भइरहेको अवस्था छ। हामी विचार गरौँ, बालबालिकाको स्वास्थ्यमा ध्यान दिउँ, हामी खानेकुराहरू

अथवा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01 52 68 6 4 6 मा फोन गरे।

कोशी नदीमा पानीको बहाव बढेपछि 28 ढोका खोलिएको छ। नदी किनारका वासिन्दालाई सतर्क रहन अपील गरिएको छ। नारायणगढ़ मुगलिङ सहित 21 जिल्लामा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गइरहेको छ तर दक्ष कामदारको हिस्सा भने बढ़दै गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। नेपालका 72% ज्येष्ठ नागरिक अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको देखिएको छ। रूपन्देही बाल सुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन छ। पाल्पामा बाँझो पाखामा हरियाली बनाउने अभियान तीव्र बन्दै गइरहेको छ। वर्तमान राजनीति षड्यन्त्रमा चलेको एमाले अध्यक्ष ओलीको आरोप रहेको छ। एकता कायम राख्न देउवा समूहको 5 बजे प्रस्ताव छ। र विश्वकप फुटबलको आज फाइनल खेलमा अर्जेन्टिना र स्पेन भिड्दैछन्।

0: यस्तै टिप्पणी र प्रश्न गर्दै आएकामा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचनामा सत्ता पक्षकै सांसदहरू पनि बोल्न थालेका हुन्। किसानले मल बी पाउन नसकेको, सुकुम्बासीमाथि ज्यादती भएको, प्रश्न गर्ने मीडियाका गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको, राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको, नवयुवाका अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको, सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको, सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको, ट्राफिक जरिवाना अत्यधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासपाके सांसदले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन्। सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने निर्णयको पनि विरोध भइरहेको छ। कतिपय रासपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन्। तर रासपाकै कतिपय नेताहरू भने सरकारले राम्रो काम गरिरहेको र भविष्यमा कसैले प्रश्न गर्न नपाउने गरी नतिजा दिने दावी गर्छन्। आजको कार्यक्रममा हामी रासपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ रासपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। प्रकाश चन्द्र परियारजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धेरै धेरै धन्यवाद।
0: आज हामी तपाईँसँग सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव, सरकार र सदनको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ सांसदको रूपमा अहिलेसम्मको तपाईँको अनुभव कस्तो रह्यो?
1: जुन हिसाबले हामी संसदीय मामिलाको रिपोर्टिङ गर्थ्यौं, यसका बारेमा हामी लाइभ हेर्थ्यौं, प्रभावकारी सांसदहरूसँग उठबस गर्थ्यौं, उनका तर्क अनि कानून र जनतासँग जोड्ने कुरा, विपक्षी धर्म, सत्तापक्ष धर्म, प्रतिपक्ष धर्म र कानूनको दफावार छलफलको कुराहरू होला, विशेष समय, शून्य समय, होइन, आकस्मिक समय, सार्वजनिक महत्वको विधेयक, होइन, अनि सरकारी विधेयक, गैर सरकारी विधेयक, यस्ता धेरै एउटा प्राविधिक जस्तो तर हामीलाई सामान्य लागेको कुरा, वैचारिक सैद्धान्तिक हिसाबले त त्यसलाई हामीले थाहा पाइरहेका थियौं, तर अप्लाइड आफैले अभ्यास गर्ने कुरा, जनताको प्रतिनिधि भएर, अनि विपक्षी दल पनि छन्, सड़क पनि छ, मीडिया पनि छ, तन्मन गरिबी कार्यक्रममा रहेका नागरिक पनि छन्, भोलि मान्छे पनि छन्, र यसलाई कानूनले व्याख्या गर्ने, संविधानको मर्म अनुसारले व्याख्या गर्ने, अपव्याख्या समेत गर्ने पनि अर्को पाटो छ। त्यो सबै पाटोलाई निहालेर हेर्दा यो अपराइट भने मैले व्यवहारिक र

0: भयो अलिकति आकाश पाताल नै फरक हुँदो रहेछ किनकि सत्तारूढ दलको सचेतक सांसद भएर त्यसको धर्म निर्वाह गर्ने कुरा एउटा छ आलोचनात्मक चेतसहित अलिकति रचनात्मक खबरदारी गर्ने कुरा एउटा छ निरन्तर निगरानी गर्ने कुरा एउटा छ तर त्यो विधेयकको मर्म त्यो विधेयकको आशय र त्यसको ग्राभिटी अनि त्यसको अर्जेन्सी क्या त्यसको त हतार पनि छ नि त अनि जति हामीले यसलाई प्रक्रिया र संसदीय मामिलाको सारा मर्मलाई आत्मसात गरेर थ्रु गर्छौं यसका धेरै चरण छन् त्यसले चाहिँ एकदम सिधै युनिभर्सिटीबाट युनिभर्सिटी नै गए खालको भयो एउटा युनिभर्सिटीबाट पढेको युनिभर्सिटीबाट पढाउने युनिभर्सिटीमा गए जस्तो भयो
1: तपाईँले भनिहाल्नुभयो तपाईँ पहिले सक्रिय पत्रकार भएर काम गर्नुभयो संसदको रिपोर्टिङहरू गर्नुभयो अभियन्ताको रूपमा पनि तपाईँ सक्रिय हुनुभयो र बाहिरबाट तपाईँले संसदको रिपोर्टिङ गर्दा जे जस्तो महसुस गर्नु भएको थियो त्यहाँ पुग्दाखेरिको अनुभव चाहिँ फरक हुँदो रहेछ त्यसो भने होइन तपाईँको अनुभवमा
0: मैले भने नि आकाश पातलको फरक त्यसलाई हेरिरहेको कुरा र त्यो प्राविधिक पाटो समयको कुरा त्यो संख्यात्मक हिसाबमा कुन जगमा आएको छ भन्ने कुरा र 2016 सालदेखि नै अध्ययनको हिसाबले त पार्लियामेन्ट्री प्रोसिजरको अध्ययन गरिन्छ यस्तो यस्तो भयो भन्छ क्या तर आफै क्या आफू नम्बरी स्वर्ग देखिँदैन भने यस्तै अथवा यस्तो रहेछ भन्न त सकिन्छ किन अहिलेको युग हिजोको युग त होइन तर आफै उभिएर त्यो दलको म प्रतिनिधि पनि छु होइन जनताको प्रतिनिधि पनि छु मलाई माइक्रोस्कोपबाट हेरिएको छ भने मलाई थाहा पनि छ अनि मैले प्रभावकारी प्रस्तुति गर्नुपर्छ अध्ययन गर्नुपर्छ मैले बोलिरहेको विपक्षीले कसरी सुनिरहेको छ त्यसले कसरी लिएको छ जनताले कसरी हेरिरहेको छ मीडियाले कसरी हेरिरहेको छ आफ्नै पार्टीका अगुवाहरूले र सहयोगी कार्यकर्ताले कसरी बुझिरहेका छन् यो सबैको सन्तुलन प्याकेज र मर्मसहित आफू प्रस्तुत हुँदा चाहिँ यो मलाई फेरि पनि भने अप्लाइड व्यवहारिक हिसाबले फरक छ किन फरक छ भने हरेक चरण हरेक निर्वाचन फरक म्यान्डेट फरक जनादेश लिएर आएको हुन्छ तर संविधान त त्यही हुन्छ फेरि पनि संविधान संशोधन होला शैली फरक होला तौर तरिका फरक होला जनता तिनी हुन् तर जनताको आकांक्षा मनोविज्ञान धरातल यथार्थ र वाचापत्र फरक फरक तरिकाले आएको हुन्छ त्यसकारणले म समग्रमा भन्दा यो अनुभव अभ्यास अभूतपूर्व अनुभव र साँच्चै मजाको जिम्मेवारी जस्तो लाग्छ
1: प्रकाशचन्द्र परियारजी तपाईँ सबैभन्दा ठूलो पार्टी संसदको सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतक हुनुहुन्छ सचेतकको रूपमा काम गरिरहनु भएको छ तपाईँलाई अघि भनिहाल्नुभयो नागरिकको प्रतिनिधिको रूपमा काम गरिरहनु भएको छ र एउटा जिम्मेवार राजनीतिज्ञको रूपमा र अभियन्ताको रूपमा पनि तपाईँले काम गरिरहनु भएको छ र तपाईँको नेतृत्वको सरकारले 100 दिन पूरा गरेर त्यसपछि अहिले अगाडि बढ़िरहेको अवस्था पनि छ अब धेरैले आफ्नो टिप्पणी गरेका छन् 100 दिनलाई तपाईँ आफैले आफ्नो पार्टीको नेतृत्वको सरकारको 100 दिनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ
0: म बडो अलिक ध्यान दिएरै बोल्छु यो सवालमा कि विपक्षीले जसरी उछालिरहेका छन् मैले उछालिरहेका छन् र उछालिरहेका छन् भन्ने शब्द प्रयोग गरेको छु नेपाली मीडियाले जसरी माइक्रोस्कोपबाट यसको कपरछन गरिरहेका छन् र नेपाली जनताले जसरी आत्मसात गरिरहेछन् यसलाई मैले पार्टीको जिम्मेवार नेता र संघीय संसदीय दलको सचेतकको हिसाबले भन्दा पनि समग्र विश्लेषण गर्दा यो चाहिँ अत्यन्त 100 मा कम्तीमा 71 भार दिँदा न्याय हुन्छ भन्छु किनभने 100 दिन दोस्रो कुरा हामीले कुन जगमा आयौं भनेर थाहा पाउनुपर्छ जेएनजी विद्रोह र जेएनजी शहादतको जगमा आएको र नेपाली जनताले अभूतपूर्व मत क्रान्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजका शासन प्रशासनको बागडोर र तास पर्याइदिएको शपथ ग्रहणको दिनदेखि अहोरात्र खटिरहेको सरकार जसले संसदलाई पनि पर्याप्त बिजनेस दिएको छ र स्वयं आफूले यति धेरै थिति बसाल्नु पर्ने विधि बसाल्नु पर्ने अनि भ्रष्टाचार अनियमितता व्यतिथिको च्याङलाई स्वर्दै आफूले काम गर्नुपर्ने र जनताको यति धेरै आशा भरोसा र आकांक्षा र फास्ट ट्र्याकको मनोविज्ञानलाई सम्बोधन गर्ने फेरि किनकि हामी त नेपालको संविधान 2072 को जगमा छौं यसलाई छाता मानेर आवश्यकता अनुसारले संविधान संशोधन पनि गर्न सकिन्छ किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको आजको अंक भनेको 2.2 2016 सालमा 2/3 मत आएको थियो र आज पनि 2/3 सन्निकट मत हो र 2016 सालमा लोकप्रिय मतको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको मतभन्दा कम हो यस्तो अवस्थामा शुरूआती चरणदेखि नै जे सप्रयास गर्यो जे परिणाम ल्याए यो चान्सो नै छैन यसमा किनकि सत्ताले नभएको कुरालाई प्रचार गर्न पाइँदैन विपक्षीहरूले प्रमुख प्रतिपक्षीहरूले चाहिँ आफ्नो भाष्य बनाउने रचनात्मक शैली पनि अपनाउँछन् मीडियाको साथ लिन सक्छन् जनतालाई पनि हो जस्तो बनाउँछन् तर सत्ताले जहिले पनि तथ्याङ्कको आधारमा प्रस्तुत गर्नुपर्छ यस मानेमा के भन्नुपर्छ भने म पैसा तिरेर स्वदेशमा राम्रो रोजगार भएन म वैदेशिक रोजगार जान्छु भन्दा पनि पासपोर्टको लाइन र अवधारणा अपमानलाई हेर्दाखेरि त्यहाँ आकाश पातालको परिणाम आइसकेको छ यो सुधारको ठूलो कुरा हो
1: अब अरू सुधार
0: अर्को कुरा लाइसेन्स नवीकरण गर्न गएको छ तर 2 वर्षदेखि त्यो चिट गोजीमा राखेर ट्राफिक प्रहरीलाई कहीँ परीक्षण गर्दाखेरि त्यही चिट देखाउनु पर्ने कुराको लगभग अन्त्यमा हामी पुग्यौं र साउनको के अरे असारको अन्त्यमा पनि फेरि झण्डै 32 लाख जति हामीले छाप्ने
1: काम सकिएको पुरानो स्मार्ट लाइसेन्स सकिएको
0: भनेको छ त्यो पनि चान्चुने कुरा होइन किनकि हामी के भनेर आयौं सुशासन विकास समृद्धि पब्लिक सर्भिस डेलिभरी अर्को कुरा यो शक्तिशाली भन्ने शब्द त म प्रयोग गर्दिन यो स्थायी सरकारको सन्देश चाहिँ कस्तो सकारात्मक हुँदो रहेछ भने तेन्सिनाजी ओहो यो सरकारको स्पीड यो सरकारको स्पिरिट अनुसारले हामी चल्न सक्यौन भने हामी पनि धेरै पछाडि हुन्छौ भनेर कर्मचारी तन्त्रले सरकारको रफ्तार सरकारको मर्म सरकारको काम गर्ने शैलीलाई सँगसँगै सहयोग गरिरहेको छ यसले पब्लिक सर्भिस डेलिभरी अथवा मानिसलाई जनसेवा प्रवाहमा धेरै सुधारात्मक काम गरिरहेको छ भले परम्परागत शैली बताएको ब्युरोक्रेट्स कर्मचारी तन्त्र जो प्रक्रिया प्रक्रिया प्रक्रिया भन्छ र हामी चाहिँ छिटो छिटो त प्रक्रिया परिणाम परिणाम परिणाम जनतालाई छिटो छिटो परिणाम भन्छौं यसको समन्वय भइरहेको छ अर्को कुरा हामीले यो बजेट मार्फत यो कणिकासरी छर्ने र दलै पिच्छेको नेता पिच्छेको तपाईँलाई निर्वाचन क्षेत्रमा होइन चिट लेखेको भरमा बजेट दिएर यो नेपालको सरकारी बजेटलाई तहस नहस बनाउने हिजोको संस्कारलाई हामीले विस्तारै कस्तो विधि प्रक्रिया र धरातले यथार्थदेखि लिएर सम्हाल्दै आएका छौं भने हामीले त बाहिर जे गर्दा पनि हुन्छ भन्ने बाहिर बुझिरहेका थिएनन् हामीले त्यो गर्यौं
1: किन मैले यसमा
0: अलिकति किन गर्यौं भने त्यो गठबन्धनको सरकार हुँदा सरकारमा बोलिराखेर सरकार ढाल्ने शैली हुँदाखेरि चाहिँ अन्तसन्तको बजेट होइन राज्य कोषलाई होइन जबरजस्तीकरण शक्तिकरण र नेताकरण र दलीयकरणको पनि अति दलीयकरणको अभ्यासलाई चाहिँ हामीले यसलाई सम्हाल्दै धरातल यथार्थ आशा जगाउने अनि अभ्यासमा आउने बजेटको जुन अभ्यास गर्यौं यो अहिले चाहिँ खासै तपाईँलाई धेरै चर्चा र अभ्यासको बारेमा ठूलो यसको स्वागत गरिएको छैन तर अर्थविज्ञ व्यापारी व्यवसायी र नेपालको अर्थ धरातल यथार्थ अनि अर्थ राजनीति बुझ्ने अनि दिगो अर्थ राजनीति बुझ्ने मान्छेले यसलाई स्वागत गरे
1: भनेपछि मितव्ययी बजेट ल्याउन खोज्यो भन्ने कुरा तपाईँले गर्नु
0: मितव्ययी मात्र होइन विकृतिलाई चिर्ने र अगाडिका खराब कुराहरूलाई सम्हाल्दै सम्हाल्दै थितिविधि बनाएर ल्याउने कुरा किनकि राज्य भनेको त आज तुरन्त आएको होइन नि हिजो पनि थियो आज पनि छ भोलि पनि छ त्यसकारणले हामी राजनीति शास्त्रमा के भन्छौं भने मिलनजी राज्य भनेको अविच्छिन्न उत्तराधिकारी वाला संस्था हिजो को सरकार ने के गर्यो भने उसका बजेट उसका कार्यक्रम उसका नीति सबैले च्याचुट पार्ने खालको हिसाबमा हामी पनि आएउन शक्तिशाली भनेको दुई कम दुईतै भनेको रगतको चोकमा आएको राजनीति पोलिटिक्स हैन पोलिटिकल चेन्ज हैन राजनीतिको भाषा नै परिवर्तन गरेर आएको सरकार भए पनि हामीले राज्यको मर्यादा राज्यको इतिहास लिगेसीलाई आत्मसात गरेर त्यसलाई त्यसका कमी कमजोरी हिजोका लायबिलिटीज हिजोका विकृतिहरूलाई चिरेर अब त्यसलाई चाहिँ स्वीकार्दै सम्हाल्दै सललल बग्नलाई तीन वर्ष हेर्नुहोस् है हामीले परम्परागत दलहरूले चाहिँ एक वर्ष अनि यही वर्षको बजेटमा बाँचुन भागशान्ति जैनिफा मिलिभगत लालसलाम बोलो मधेस लुटो मधेसको शैलीबाट पनि गर्न चलन थियो
1: अब यो तपाईँले भन्नुभयो यो विकृति पहिलेका दलहरूले गरेको विकृति अन्त्य गर्नको लागि तपाईँहरूले प्रयास गर्नुभएको छ र केही प्रयासहरू भएको पनि देखिन्छ तर यसमै एउटा कुरा गर्दाखेरि तपाईँहरूले पहिलाको विकृति अन्त्य गर्न पहल भइरहेको छ भन्नुभयो तर सांसदहरूलाई स्वकीय सचिव दिने त्यो पहिलाको विकृति भयो भनेर तपाईँहरूको पार्टीले पहिला भन्थ्यो तर भर्खरै मात्रै सरकारले सांसदलाई स्वकीय सचिवको व्यवस्था गर्ने निर्णय गर्यो अब यो चाहिँ विकृतिलाई चाहिँ अन्त्य गर्न खोजेको प्रयास भन्ने अथवा चाहिँ यसलाई सुधार्न गरेको प्रयास भन्ने
0: अब यसमा चाहिँ प्रश्नमाथि पनि तथ्याङ्कै हिसाबले प्रति प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीले स्वकीय सचिवको बारेमा कहिले पनि सार्वजनिक विरोध गरेन त्यसलाई रचनात्मक बनाउन त्यसलाई त्यसलाई कार्यविधि बनाउन के अरे आफन्तवाद श्रीमतीको नाममा भाइ भतिजको नाममा होइन आफ्ना कुनै निश्चित सर्कलका मानिसहरूलाई उसका नागरिकताको फोटो लिएर उसलाई पैसा नदिए क्वालिटी नल्याउने जुन गर्यो त्यसको विरोध
1: गर्ने
0: यसलाई सकारात्मक सन्देशको रूपमा लिने स्वागत गर्ने तर परिणाममुखी ल्याउनलाई विधि कार्यविधि बनाउने दुरूपयोग नगर्ने एक स्नातक राख्ने राख्नु परेन ए जसलाई पनि बाटोमा टिपेर ल्याएर नेपाल सरकारको
1: आफ्नो मान्छे पर्दैन
0: राज्यको ल्याउने आफ्नो मान्छे यसलाई चाहिँ तपाईँलाई पोजिटिभ डिस्क्रिमिनेसन गर्न नदिने एक अव्वलता पनि परिणाम पनि युवा मैत्री पनि र कार्यविधि सहित त्यसको मर्मलाई आत्मसात गर्न मान्छे ल्याउने र राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलले यसलाई आफ्नो कार्यविधि ल्याएर मात्रै थो गर्छ एक दोस्रो कुरा विगतमा विकृति भएको चाहिँ सोके राख्दा स्नातक राख्दा पनि स्नातक नहुँदा पनि हुने अनि ब्याङ्क खाता पनि तपाईँलाई सांसदकै हुँदा पनि हुने अनि नाम पठाउँदा पनि हुने अहिले उसको नाम जिल्ला ठेगाना प्यान नम्बर उसको शैक्षिक योग्यता फोटो होइन अनि तपाईँलाई सबै राखेर उसलाई नियुक्ति गरेर चाहिँ संघीय संसदले तपाईँलाई जानकारी दिएर मात्रै उसलाई नियुक्ति गर्ने अब यो त सरकारको कुरा हो पार्टीले आफ्नो मापदण्ड बनाएर कसरी परिणाम ल्याउन सक्छ जस्तो हामीले संसदमै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तत्कालीन सहमहामन्त्री विपिन आचार्यले संसदमा प्रभावकारी भूमिका खेल्न सांसदलाई स्वकीय सचिव भएन भने उसले कसरी परिणाम ल्याउँछ उसलाई कसरी सहयोग गर्न सकिन्छ उसले उसले जनतासँग कसरी एक्लैले कसरी सम्बन्ध सहकार्य र त्यहाँको धरातल यथार्थ सरकारसँग पुर्याउने संसदमा बोल्ने र जनतासँग जोडिने एक कानून नियम अध्ययन जितेर आउनु मात्रै संसारको जान्नु होइन एउटा नेपाल सरकारको सहसचिवले स्वकीय राख्न पाउँछ एउटा प्रदेश सभाको सदस्यले स्वकीय राख्न पाउँछ संघीय सांसदलाई चाहिँ अवहेलना गरेर राम्रो कानून बन्छ मिलनजी म फेरि पनि सम्झाउन चाहन्छु आज अघि तपाईँले संघीय संसदीय दलको सचेतक र सांसदको हिसाबले अनुभव भन्दाखेरि म यहाँ जोड्न पनि चाहन्छु एकदम 2042 सालमा चलचित्र ऐना आयो आज पनि त्यसो 2042 ऐन अनुसार चलचित्र बनिरहेको छ आजको युगमा त्यो 2042 सालको चलचित्र ऐनले त्यो चलचित्र कर्मी कलाकार प्रोड्युसर निर्देशक र यसका देखिने नदेखिने सबै प्रकारका नायक र लगानीकर्ताहरूलाई ल्याए होला र राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र सम्बन्धी विधेयक जो अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको छ त्यसलाई हामीले ओपनता लिएर अहिले थ्रु गरिरहेछौं र अहिले यो संशोधनको चरणमा छ भने चाहिँ कति काम गर्न बाँकी छ र हालै कानून मन्त्रीले सभामुखलाई
1: त्यो सहयोग गर्नको लागि त्यो आवश्यक छ। म अब यसलाई यतिकै छोडेर मैले अघि नै तपाईँले भन्नुभयो सरकारका सय दिने उपलब्धिहरू बाहिरबाट हेर्दा पनि एउटा चाहिँ पासपोर्टलाई छिटो छरितो घर घरसम्म पुर्याउने
0: उदाहरण
1: मैले तपाईँलाई धेरै धेरै तपाईँले भने अनुसार 71 अङ्क ल्याउने गरी सरकारले 100 दिनमा काम गर्यो भनेर भन्नुभएको छ। योभन्दा अगाडि तपाईँले अघि नै भनिहाल्नुभयो नवयुवाको आन्दोलनको जगमा बनेको सरकार त्यसै जगबाट चाहिँ तपाईँहरूले अत्यधिक बहुमत ल्याएर सरकार सञ्चालन गरिरहनु भएको र योभन्दा अगाडि नवयुवाका प्रतिनिधिसँग हामीले कुरा गर्दाखेरि सरकारले जसरी काम गर्नुपर्थ्यो जसरी नागरिकका गुनासाहरू अन्त्य गर्ने गरी काम गर्नुपर्थ्यो त्यो गर्न सकेन। उदाहरणको लागि पहिले जस्तै अहिले पनि किसानले मल पाएका छैनन्। सुकुम्बासी समस्या झन् सरकारले बढाएको छ जताततै कर लागेको छ साउन शुरू हुनेदेखि नै अब शिक्षामा स्वास्थ्यमा अर्को त यो बिजुली 50 युनिट भन्दा बढी बिजुली प्रयोग गर्ने बित्तिकै कर लागेको छ। सरकारले जे गर्न खोजिया गर्न पर्ने हो त्यो भन्दा अन्ततिर ध्यान गयो प्रश्न गर्नेहरूलाई तर्सायो त्यो कुरा त तपाईँले पनि संसदमा बोल्नु भएको थियो भनेको अब यो सरकारले धेरै कुरा चाहिँ गर्नुपर्ने कुरा चाहिँ अझै धेरै गर्न सकेन भन्ने कुरो गुनासो छ। यसमा के भन्नुहुन्छ?
0: गुनासो छ जायज गुनासो जेन्युइन गुनासो र साँच्चै भोइ मान्छेबाट आएको साँच्चै त्यो चुलोमा समस्या गरेको गुनासोलाई सम्बोधन गर्ने दायित्व सरकारको हो। त्यस कारणले हामीले के भनिरहेको छु भने सरकारले बाटो नबिराओस् सरकारले जुन अहिले स्पीड र स्पीडमा काम गरिरहेको छ त्यसमा हाम्रो भर्थेक छ अत्यन्त सदासीता सक्रिय सहयोग छ रचनात्मक खबरदारी हो यो एकदम वैज्ञानिक शब्द हो निरन्तर निगरानी अत्यन्त साइन्टिफिक कुरा हो तर सरकारले बाटो बिराउनु हुँदैन सरकार अल्मलिनु हुँदैन किनकि सरकारसँग ठूलो आशा छ सरकारसँग ठूलो भरोसा छ र सरकार रगतको जगमा आएको नवयुवाहरूले रगत बजाएका आज पनि घाइतेहरू अपाङ्ग छन् र संसदमा हामीले शहीदकी आमालाई सांसद बनाएर अहिले राखेका छौं। यो किनभने हामीले कतै बाटो पो बिराउँछौ कि कतै हामी अल्मल्छौ कि
1: तपाईँ आफूलाई चाहिँ बाटो बिराउन खोजिया जस्तो लाग्छ
0: बाटो बिराएको छैन
1: अल्मल चाहिँ अलि
0: होइन होइन कहीँ कहीँ ढङ्ग नपुगेको हुनसक्छ नियतमा एक चिरा पनि कहीँ गलत छैन तर कहिले काहीँ ढङ्ग नपुग्ने कुरा कहिलेकाहीँ हामी माथि नै तपाईँलाई कर्मचारी तन्त्रबाट असहयोग पुग्ने कुरा र योभन्दा बढी चाहिँ विपक्षी मोर्चाहरू त इतिहासमै साह्रै कमजोर हुन्छ तर्कशीलता भन्दा पनि एकदम खराब भाप्से बनाउन उहाँहरू जुन लागिरहनु भएको छ यसले राष्ट्रलाई काम गरिरहेको छैन। एक दोस्रो कुरा हामीले सचिनुपर्ने कुरा वर्षौंसम्म हुन्छ किनकि भगवान् त सचिनुपर्छ कि हामीले मर्यादा पुरूषोत्तम श्रीराम जसलाई हामी भगवान मान्छौं विष्णुको अवतार मान्छौं राजा नै थिए वास्तवमा उनी शासकै हुन् उनीमाथि त हामी प्रश्न गर्छौं तर्कशील भएर प्रस्तुत गर्छौं कुनै मिशनरीको भएर तर्क गर्दैन जस्तो उनले यति चाहिँ नगरिदिएको भयो आफ्नै हातबाट ती शम्भुक ऋषिको हत्या नगरिदिएको भए त हुन्थ्यो नि भनेर हामी मर्यादा पुरूषोत्तम श्रीरामलाई प्रश्न गर्छौं र मैले किन गान्धीलाई हत्या गरे भनेर नाथुराम गोडसेले किताब लेख्छ र गान्धीको आफ्नै छोरा पनि असन्तुष्ट हुन्छ आफ्नो बाउसँग जो विश्वकै एउटा अहिंसावादी नेता अक्टोबर 2 हामी विश्व अहिंसा दिवस मनाउँछौं किनकि हाम्रो दक्षिण छिमेकी मित्र राष्ट्रका को माटोबाट जन्मेको एसियाली व्यक्ति हो नि त जसरी हामी विश्वका एसियाली व्यक्तित्व गौतम बुद्धलाई मान्छौं गौतम बुद्ध लुम्बिनीको नेपालको मात्रै व्यक्ति हो र विश्वको व्यक्ति हो नि त्यसकारणले उहाँमाथि पनि प्रश्न छ होला तर मैले किन भनिरहेको छु भने हामीमाथि प्रश्न छ हामी प्रश्न चिर्छौं हामीमाथि आरोप छ हामी आरोप खनन गर्छौं तर हामीले जुन सप्रयासका साथ
1: तपाईँले भन्नुभयो नियतमा फरक छैन भन्नुभयो
0: अहोरात खटिरहेको छु मैले त अघि भने शपथ ग्रहणदेखि लिएर 24 घण्टा खटिरहेको कुरा जो इतिहासमै छ र हामी के सम्झाइरहेको छैनौँ भने हिजो 10 वर्ष दलपति तन्त्रको दङ्गीय दलालीकरण दलीय दलदल आन्द्रो स्टेट शैली राज्य नै करार झरा पार्ने आर्थिक रूपमा तहस नहस तहस नहस होइन ट्रेड युनियन अघि हामीले भन्दा ट्रेड युनियन सिंहदरबारमा जाँदा मन्त्रालय पछि 7-8 दलै पछिको ट्रेड युनियन हामीले आधिकारिक ट्रेड युनियनलाई ट्रेड युनियन अधिकार मात्रै सुनिश्चित गर्यौं यस्ता धेरै विकृतिको जडलाई चरणबद्ध हामीले के गर्यौं
1: सुधार्न खोजिरहनु भएको छ कार्यक्रम बदलिदो नेपालमा आज हामी राष्ट्रपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। लामा धुमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
5: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एयर टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निःशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 40 महिनासम्मको इएमआई।
6: Connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
6: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
9: 6 9841 94 54 81 वेबसाइट झुले.com.np

Urging their kids to learn that the muscle for a dad of back is home as fun. I भरपूर मनोरंजन सहित बाटाहरू 979 इस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा इस होम को कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रोदि तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: ऐश विचार रानो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी राष्ट्रपा नेतृत्वको सरकार र सदनको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग कुरा गरिरहेका छौं। अब प्रकाश चन्द्र परियारजी, अब चाहिँ तपाईँले अघि नै भनिहाल्नुभयो सरकारले गरिरहेको कामलाई तपाईँले 71 नम्बर दिनुभएको छ, तपाईँको सयमा 71 दिनुभएको छ, सबै तपाईँकै भनाई अनुसार त अब 29 नम्बर पुर्याउने गरी त काम गर्न बाँकी छ होइन। 29 नम्बर यो 100 दिनमा 29 नम्बरको पनि काम गर्नु छ। अब योभन्दा बढी नागरिकले सोचेका रोजेका खोजेका 100 नै ल्याउनु पर्ने गरी काम गर्नुपर्नेछ। अबको काम गराइ चाहिँ कस्तो हुन्छ, अब नागरिकले के आशा गर्ने, जस्तो अघि नै मैले भने नवयुवाहरू नै असन्तुष्ट हुनुहुन्छ, तपाईँले भने जस्तो विपक्षी र अरू विरोधीहरू मात्रै होइन आम नागरिकले पनि केही कुरा त सहज भयो तर म अस्पताल जाँदा अहिले पनि मैले लाइन बस्नुपर्छ, स्वास्थ्य सेवा राम्रो छैन, शिक्षा राम्रो छैन, झन्झन महँगो छ होइन, मैले जे पाउनु पर्यो रोजगारीको व्यवस्था छैन, कतिपय मान्छे त्यो रोजगारीकै कारणले गर्दाखेरि रोजगारी नपाएर चाहिँ ज्यान फाल्नुपर्ने अवस्था छ। अब सुधार चाहिँ कहिले हुन्छ त, हामीले खोजे जस्तो सुधार कहिले हुन्छ भन्ने नागरिकको प्रश्नमा तपाईँ के भन्नुहुन्छ?
2: नेपाली नागरिकप्रति शिर निभाएर म अपील गर्दछु कि हामीले सब प्रयास गरिरहेका छौं, यसको यो सत्प्रयासको प्रक्रियाले नेपाली जनता तुरन्त कृतज्ञता भइहाल्नुहुन्न, धन्यवाद जय सरकार भनिहाल्ने स्थिति किन छैन, त्यो स्वाभाविक छ कि अहिले हामी चरणबद्ध अवस्थामा छौं, स्थिति बिग्रिएको छ, खरबौं खरबको वैदेशिक ऋण छ, खरबौं खरबको बेरोजी छ, तपाईँलाई बेरोजगारको चाहन ठूलो छ, विकृतिको चाहन पनि ठूलो छ, पीड़ितको दुष्चक्र वर्षौंदेखि गुजार्दै आएको, हामीलाई कतिपय सवालमा भू राजनीति सन्तुलनको सवालमा पनि हामी काम गर्नुपर्नेछ, संविधान कानूनमै कतिपय संशोधन गरेर परिणाम ल्याउने कुरा पनि छ, यो कुरा नेपाली जनताले अहिले त्यो तिमी गर्दै गर मलाई परिणाम चाहियो भन्ने उहाँहरूको अधिकार हो। जब हामी यो प्रक्रियाबाट परिणामको चरणमा आउँछौं, जस्तो अहिले लाइसेन्स छाप्यो एक बिस्तारै परिणाम आयो, उहाँ बारेमा यो कुरा आउनु छोड्दैन, जब अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थितको चरण आउँछ, किन यसको पनि चरण छ नि, सरकारले त योजनाबद्ध काम गर्छ, आन्तरिक रूपमा रोजगारी सिर्जनाको बारेमा हामी जुन मेहनत गरिरहेछौं त्यसले परिणाम ल्याउँछ, उद्यमशील समाज निर्माणमा हाम्रो जुन प्रयास छ र हामी अहोरात्र खडिरहेछौं यसले परिणाम आउँछ, सहकारी पीड़ितहरूले बिस्तारै जब रकम पाउन थाल्नुहुन्छ, ऐन पनि हामीले कानून बनाइसक्यौं, अब त्यसको चरण छ, यसले परिणाम आउँछ, जब जस्तो अहिले समता करको कुरा आइरहेछ, कर हो समता कर छ भन्दा बढी 10,000 अथवा 15,000 तिर्न सक्ने मध्यम वर्ग अथवा मध्यम भन्दा उच्च वर्ग भन्दा अलिकति कम, निम्न मध्यम भन्दा मध्यम वर्ग, मध्यम वर्ग भन्दा त्यसको ग्रेडिङ छ भने महिनामा 15,000 तिरेर आफ्ना सन्तानलाई मासिक खर्च गरिरहनेमा त्यही 15,000 थोरै 1500 चाहिँ त्यो दुर्गम कालीकोटमा पढ़िरहेको सामुदायिक शिक्षामा लगानी गर्न सरकारले लिएको बारेमा हामीले व्याख्या गर्न सकेका छैनौं। यो हामी बिस्तारै बुझ्दै गर्छ, हामीले बुझाउनु पनि पर्छ क्या, कहिले काहीँ लियो लियो खायो खायो खायो हुन्छ, ए त्यो त ठिक रहेछ भनेर बुझाउने कुरा हो, यो बुझाउने कुरामा हामी अहिले त्यसलाई समय दिँदैनौँ, बिस्तारै समयले बुझाउँछ एक। दोस्रो कुरा, यो अलिक स्थिर सरकार, अलिकति सामरिक महत्वको सरकार, अलिकति लामै सोचको सरकार, अलिकति परम्परागत शक्ति ढलेर विचित्र भएको सरकार भएको कारणले अहिलेको हाम्रो काम जब परिणाम आउन थाल्छ यसले सकारात्मक दिन्छ, अनि हामी जनतासँग टाढा छैनौं, जनताको भावनालाई हामीले संसदमा पनि रचनात्मक हिसाबले आफ्नै सरकार हुँदा पनि काम सुन्ने बनाइरहेका छौं र सरकार पनि कान्ठारो पारेर त्यसलाई परिणाम ल्याएको छ, हामीले संसदमा बोल्यौं, संसदमा बोलेका कुराहरू छिटो सम्बोधन हो, यो त दुई महिनाको कुरा त छ, सरकार के भनिरहेछ, हरेक सांसदले यहाँ सत्तारूढ दलको सांसद भनेको छैन, प्रमुख प्रतिपक्षी दलको सांसद भनेको छैन, विपक्षी दलको सांसद भनेको छैन, 275 जना संघीय संसदका सांसदहरूले जनताका कुरा सम्मानित सदनबाट उठाइसकेपछि त्यसलाई ध्यान दिएर कुन मन्त्रालयको कहाँ गर्ने, तुरन्त रिपोर्टिङ गर्ने, त्यो रेकर्डिङलाई दस्तावेज गरेर सरोकारवाला मन्त्रीले सरोकारवाला विभाग महाशाखा सचिवसँग समन्वय गरेर फेरि संसदलाई उत्तर दिने र प्रगति विवरण स्टाटस रिपोर्ट दिने जुन शैली गरेको छ यसले अब हामीलाई कति सजिलो बनाउँछ
1: त्यसमा कति समय लाग्छ भन्नु नि त त्यो आम नागरिकले जेएनजी अथवा नवयुवाका प्रतिनिधिहरूले खोजिरहेका कुरा अथवा यो सरकार बन्नुभन्दा अगाडि जे आशा गरिएका थिए सरकारले 100 दिनमा त धेरै कुरा गर्छ भनेर जे आशा गरिरहेका थिए र जुन कुराहरू नागरिकले अहिले पनि प्रश्न गरिरहेका छन् अब त्यो सबै कुरा समस्या समाधान हुन्छ अब चाहिँ कति समय लाग्छ
2: यो समय जस्तो यो अहिले समय तोक्ने पिरियड होइन किनकि हामीलाई अहिले नेपाली जनतालाई अपिल अघि पनि मैले टाउको निहुराएर नेपाली जनतालाई अपिल गर्दछु हामीलाई तपाईहरूले मत क्रान्ति गरेर नेपाली जनताको सेवक हुनलाई जे गर्नुपर्ने निर्णय गरिसक्नुभयो होइन चप्पल नलगाई लाइन लाएर भोट दिनुभयो बाउ अथवा आमाको किमिया बसिरहेको अवस्थामा पनि हामीले भोट दिनुभयो व्हील चेयरमा गएर भोट दिनुभयो होइन
1: उहाँ त दिक्क भएका सबैले तपाईँहरूलाई भोट दिनुभयो होइन अरू पार्टीकाले भोट
2: दिनुभयो हामी हार्दिक कृतज्ञता व्यक्त गर्छौँ र तपाईँले आफ्नो मतक्रान्ति गरेर योगदान गरिसक्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतक्रान्ति गरेर अबको विकल्प 5 वर्ष तेरो परीक्षण काल कम्तीमा 3 दशक त अब यो देशको सेवक होस् भन्ने संकेत हो किनभने 2 कम 2 3 अनि हामी फुलफुलिने अङ्क गढे त्यहीँ अहंकार देखाउने आन्द स्टेट शैलीमा जनतालाई अन्याय गर्ने कुरा यो हाम्रो
1: तर अहंकार त देखाउन
2: थाल्यो यो हाम्रो कुरा होइन यो हामीमा हामीले देख्यौ कि हामी यसलाई सचिहाल्नुपर्छ यो हाम्रो कुरा होइन कुरा के हो भने 5 वर्ष तपाईँले जुन जनादेश दिनुभयो 5 वर्ष हामीलाई चरणबद्ध काम गर्नु छ र नागरिकको दायित्व जनताको दायित्व आफ्नो ठाउँ छ कारण भोगै भएन रचनात्मक खबरदारी होइन तिमीले विधानमा यो लेख्यौ तिम्रो कानून यस्तो बस्यो तिम्रो कर्मचारीले यस्तो गरिरहेको छ नि यो के हो रचनात्मक खबरदारी गर्नुहोस् तर राम्रा काम जुन तपाईँले पाउनुहुन्छ त्यसप्रति हामीलाई धन्यवाद दिनु पर्दैन यो किन हाम्रो धर्म हो दायित्व हो जिम्मेवारी यसको धन्यवाद दिनु पर्दैन तर हिजो सम्झिदिनुहोस् हिजो के थियो कम्तीमा म यो धेरै 36 वर्ष 38 भने 10 वर्ष के थियो दलै पछि के थियो भारतीय संस्थाले के गरेको थियो दलै दलालीकरण हाम्रो अदालत के थियो कुन न्यायाधीशको बेन्चमा कुन मुद्दा पर्यो भने कुन प्रकृतिको मुद्दा कस्तो निर्णय आउँछ भनेर हाम्रो राजनीतिक विशेषज्ञ वरिष्ठ अधिवक्ता जो अलिकति तटस्थ कानून न्याय संविधानको व्याख्या गर्ने कुरा थाहा हुने युगमा हामी कहाँ छौँ आज एक कति राम्रो चरण गएको छ दोस्रो कुरा हामी संविधान कानूनभन्दा माथि हो र होइन हामी संविधान कानूनलाई पालना गरेर परिणाम ल्याउन नै लागेको लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हो त्यसकारणले म के भन्छु भने नेपाली जनतालाई तपाईँहरूले जनादेश दिनुभयो मतक्रान्ति गरिदिनुभयो हामीलाई काम गर्न उद्धरण गरिदिनुहोस् होस्टेलमा हैसे गरिदिनुहोस् हामी कहीँ कतै चिप्ल्यौं भने कहीँ कतै ढङ्ग पुगेन भने कठालो समाधान रचनात्मक कठालो
1: तपाईँ अघि नै भन्नुभएको थियो कहीँ कहीँ कतै चाहिँ ढङ्ग नपुगे हुन सक्छ यो सरकारको नियत खराब होइन कतै ढङ्ग नपुगेको हुन सक्छ भन्नुभयो यो ढङ्ग नपुग्नुमा नयाँ भएकाले पनि हो तपाईँहरू पहिला पहिला अनुभव त्यति धेरै नभएर पनि हो
2: मिलन तिमसिनाजी धेरै अनुभवीहरू र सत्ताका माहिर खेलाडी संसदीय करियरका माइबापहरूले यो देश तहस नहस बनाएको आज हामीसँग नियत छैन सारा कुरामा तुरन्त क्षमा याचना सहित अगाडि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सुरुवातमै जुन चौतर्फी आक्रमण भइरहेको छ यो राम्रो संकेत छैन किन राम्रो संकेत छैन भने हामीले हामी जस्तै शक्तिशाली प्रमुख प्रतिपक्ष पाएका छैन प्रमुख प्रतिपक्षले
1: प्रमुख प्रतिपक्षहरूले खोजेका कुरा त अझै पनि संसदमा पुगेन नि उत्तर गएन नि
2: हुनु न प्रमुख प्रतिपक्षहरू त यस्तो होस् जो वेटिङ प्राइम मिनिस्टर होस् कुनै पनि बेला त्यसको छाया कार्यक्रम लिएर आओस् यस्तो हुनुपर्छ भनेर ब्ल्याक अन्ड व्हाइट लेखोस् तर्कशील प्रस्तुति हुनुपर्नेमा किचकिचे शैली त्यसरी त हुँदैन रामको बुवाको नाम के दशरथ दशरथको बुवाको नाम के 11 रथ अब यो खेल बिग्रन थाल्यो 11 रथको बुवाको नाम के 12 रथ यसले त हजारौं मान्छ एन्ड अन के अरे इनलेस लजिकले काहीँ पनि पुग्दैन।
1: अब हामी अन्तिम चरणमा प्रकाश चन्द्र परिवारजी, अब हामी तपाईँसँगको छलफलमा अन्तिम चरणमा छौँ किनकि तपाईँ अलिक हतारमा हुनुहुन्छ। तपाईँ प्रमुख दल होइन सत्तारूढ दलको सचेतक हुनुहुन्छ, हामीले अघि नै कुरा गरौँ सरकारले कतिपय राम्रो काम गरेको छ, कतिपय तपाईँकै शब्दमा ढङ्ग नपुगेको पनि हुनसक्छ। सरकारले राम्रो काम गर्दा समर्थन गर्ने र कमजोरी भए सच्याउन दबाव दिने, यी दुई भूमिका बीच सन्तुलन तपाईँले कसरी मिलाइरहनु भएको छ तपाईँ आफूले?
2: कति राम्रो कुरा यो हो, खासमा यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो, राष्ट्रिय स्वतन्त्र पार्टी छ है। पार्टी जीवनमा सदस्य सभापति रवि लामिछानेले सिङ्गो पार्टीले पार्टीको तर्फबाट संसद र सरकारसँग सम्मान गर्नुहुन्छ। सम्माननीय पत्र प्रधानमन्त्री वारेन्द्र शाह सरकार प्रमुख हुन्छ, प्रधानमन्त्रीले पार्टी सभापति र संसदसँग समन्वय गर्नुहुन्छ र हामी संसदै पदाधिकारी छौं। संसदमा हाम्रो 182 हामी संसदै पदाधिकारी, उपनेता, मुख्य सचेतक, सचेतक र होइन अगुवा सांसदहरू बीच हामी पार्टी सरकार र संसदको समन्वय गर्छौं। हामी आत्मरचना गर्छौं, हामीले गर्न खोजेको कुरा चाहिँ ढङ्ग पुगेन भने ढङ्ग कसरी पुगाउने, नियत ठिक हुँदाहुँदै प्रक्रिया पुगेन भने प्रक्रिया कसरी सच्याउने र जनताको जुन मनोविज्ञान छ, जनताको जुन आशा भरोसाको ग्राफ उकालो छ, त्यो उकालो ग्राफलाई सम्मोलन गर्न हामी संसदमा अहोरात्र खटिरहेका छौं, पार्टीमा अहोरात्र खटिरहेका छौं, सरकारमा अहोरात्र
1: खटिरहेका छौँ।
2: होइन, हामी सबैले हामी यो
1: मैले चाहिँ तपाईँको भूमिका भन्नु या सचेतकको भूमिका,
2: एकदम यो चाहिँ सचेतकको भूमिका सबैभन्दा बढी चाहिँ फेरि संसद नै हो, संसदले पदाधिकारी हो नि हामी। हामी राम्रा बिलमा कसरी प्रभावकारी त्यसलाई छलफल गर्ने, आफ्ना पार्टीका तर्फबाट निर्वाचित सांसदहरूको प्रस्तुति होइन, तपाईँलाई संसदले मर्म, संसदले गरिमा, संसदको ओज, त्यहाँ बोल्ने शैलीमा कसरी तपाईँलाई परम्परागत ढङ्गलाई चिरेर सशक्त हुने, ऐन कानून संविधान होइन यसबारेमा कसरी अब्बलता अभ्यास गर्ने, यो सवालमा र खासमा हामीले सरकारले दिएको विधेयकलाई जुन संसदको जुन ल्याबबाट हामी चरणबद्ध जनताको अनुहार हेरेर त्यसलाई छाता बनाएर हामी पास गर्ने प्रक्रिया हुन्छ, त्यसमा हाम्रो बढ़ो भूमिका हुन्छ। किनकि देशका धेरै चरण छन्, संशोधनका चरण छन्, सैद्धान्तिक छलफलका चरण छन् होइन, तपाईँलाई त्यसबारेमा आफ्नो बुझाएका कुराहरू छन्, हिजोको ड्राफ्ट कस्तो थियो, आजको ड्राफ्ट कस्तो थियो, हिजोको डेमोग्राफ सोच कस्तो थियो, आज कसरी त्यसलाई सम्बोधन गर्ने, यी सबै सवालमा हामी शून्य समयलाई पनि कसरी इफेक्टिभ बनाउने, आकस्मिक समयको जनता र सरकारलाई जोड्न कसरी त्यसलाई बडो प्रभावकारी बनाएर सरकारलाई जवाफदेही र एक्सन ओरिएन्टेड बनाउने, त्यसमा बढ़ी हुन्छ, त्यसमा हाम्रो सत्प्रयास जारी छ, अब्बलताको अभ्यास गरिरहेका छौं, यसले पुग्दैन।
1: कतिपय बाहिरबाट हेर्दा तपाईँले प्रयास गरिरहनु भएको छ तर पार्टी र सरकारबीच कतै न कतै चाहिँ असन्तुलन छ, खटपट छ भन्ने कुरा नि छ, तपाईँहरूले भित्रैबाट देखेको भएकोलाई चाहिँ प्रश्न पारिदिनुहोस् न।
2: के हुन्छ भने यो भाष्यलाई कसरी तपाईँलाई हाइप गर्ने भन्ने कुराहरू त्यो हाम्रो क्षेत्रको कुरा होइन, हामी सक्दो हुन र यसलाई निमोठेर ए हो र भन्दै उत्तर दिएर पनि सकिँदैन। कुरा के हो भने काम कसरी अगाडि बढ़िरहेको छ, यो जुन कुरा छ अहिलेको सदस्य सभापतिले पार्टीलाई चुस्त दुरूस्त बनाएर सरकारको एमिकस किरिने हो, संसदको एमिकस किरिने हो, अभिभावकै भूमिका गर्ने हो, सत्ताको नेतृत्व गरिरहेको सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटलाई कसरी स्ट्रङ बनाउने, कामयाबी बनाउने, प्रणाममुखी बनाउने, जनताका कुराहरू संविधान ऐन कानून र राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र अनुसारले आफ्नो सरकारलाई लाने र वाचापत्रमा उल्लेख गरेको सबैभन्दा ठूलो छाता मलाई मन लाग्ने, म जहाँ पनि बोल्ने गर्छु, नेपाललाई सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने, यो त कमसेकम 10 वर्षमा हो, त्यसका लागि कुरो सेन्टिमिटरमा काम किलोमिटरमा गर्नुपर्छ, त्यो काम सम्माननीय प्रधानमन्त्रीले आफ्नो क्याबिनेटबाट गरिनु भएको छ, रिबन काट्दै हिँड्ने, अन्डा सन्डा बोल्दै हिँड्ने होइन, खादामालाको थाक लगाएर के अरे समय बर्बाद गर्ने
1: प्रशंसा, नागरिकले प्रशंसा गरेका छन् तर कतिपय ठाउँ बोल्नु पर्ने ठाउँमा नि बोल्नु भएन प्रधानमन्त्री भनेर गुनासो आइरहेछ, कि बोल्न नपर्ने ठाउँमा बोल्नु भएन ठिक छ, बोल्न पर्ने ठाउँमा नि बोल्नु भएन भन्ने गुनासो छ नि
2: प्रधानमन्त्रीसँग। राजनीतिक चेक छ, सुझबुझ छ र त्यसै प्रधानमन्त्री बनेको होइन। दुई कम दु त्यही म भन्छु नि, त्यो चाहिँ मतक्रान्ति त्यसै गरिएको होइन, यो चाहिँ एउटा ठूलो प्याकेज नै छ होइन। नेपालको वैकल्पिक राजनीतिको 10 वर्ष निरन्तर निगरानी, रचनात्मक खबरदारी, दलपति तन्त्रको अचाक्ली दलीयकरण होइन, आनन्द स्टेट शैली, जेएनजी स्वागत, जेएनजी विद्रोह, सदस्य सभापति रवि लामिछानेमाथिको चौतर्फी राज्य आतंक, राज्यको अधिक अभियोजन र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा उदाएका युवा इन्जिनियर, आशाका केन्द्रको क्रेज क्रेज र तपाईँलाई नेपाली जनताको विकास, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा होइन समृद्धिको उत्कट चाहनाको प्याकेजमा रगत बगेर त्यसको जगमा हामी आएका कारणले कहाँ काम गर्नुपर्छ काम गराउने नि, कहाँ समन्वय गर्नुपर्छ समन्वयको जिम्मा गर्ने, कहाँ हामीले अहोरात खटेर जनताको अनुहार हेरेर कानून बनाउनुपर्छ र पार्टी सरकारसँग समन्वय गरेर परिणाम ल्याउनुपर्छ, यसको त्रिकोणात्मक अभ्यास हामीले गरिरहेका छौं। यो अभ्यास साँच्चै अभूतपूर्व छ, साँच्चै अमिट छाप छोड्ने खालको छ, साँच्चै परिणाम ल्याउने खालको छ र साँच्चै दशकौंमा सम्झिरहने र नेपाललाई साँच्चै एउटा जोक उठाएर अघि मैले भनेको कर्णालीबाट सार्वजनिक गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र नेपाललाई सम्मानजनक मध्ये आए भएको दक्षिण एसियाली राष्ट्र बनाउने कुरा चाम्चुने कुराले छैन। त्यस कारणले बाहिर आएको कुरालाई चिर्नु पर्ने दायित्व हाम्रै हो। भाष्यलाई आफ्नै हिसाबले भाष्य बनाइएको छ भने पनि काहीँ कमी कमजोरी छ भने त्यसलाई चिर्दै अगाडि बढ्ने कुरो दायित्व पनि हाम्रै हो। अनि कतिपय सवालमा त्यत्तिकै त्यो तपाईँलाई कपोकल्पित भ्रामक दुराशयपूर्ण आफ्नै हिसाबले आफ्नै रोटी सिक्ने हिसाबले आएको कुरालाई होइन कुकुर भुक्तै गर्छ हात्ती हिँड्दै गर्छ भन्ने कुरा त त्यो त राजनीतिमा स्वाभाविक।
1: अब अन्त्यमा जाँदा जाँदै प्रकाश चन्द्र परियारजी, हामीले धेरै कुरा गर्यौं, तपाईँले नि भनिहाल्नुभयो आम नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब राजनीतिक स्थायित्व हुन्छ, देशमा पहिले जे जे विकृति विसङ्गति थियो त्यो सबै अन्त्य हुन्छ, हामीले जे जे दुःख पायौं जे जे भोगौं अब त्यस्तो दिन नआउला, हामीलाई पनि सहज होला देशलाई पनि सहज होला भनेर भोट दिएका, सबैभन्दा ठूलो पार्टी बनाएका, झण्डै 2/3 बहुमत दिएका र त्यो बहुमत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाइरहेको छ। अहिलेसम्म आइपुग्दा 100 दिनसम्म आइपुग्दा नागरिकले एउटा खालको निराशा, खै हामीले त भोट त दिएर पठाएको हो तर यो पार्टी पनि पहिलेकै जस्तै त रहेछ होइन, कहिले काहीँ निरङ्कुश हुन खोज्छ, कहिले काहीँ उनीहरू पार्टीभित्रै फटफट भागो पनि सुन्न पाइन्छ भन्ने एउटा खालको चाहिँ यो गुनासाहरू आइरहेको छ। अब यस्ता गुनासा आउन नदिने गरी होइन तपाईँ पार्टीको जिम्मेवार ठाउँमा हुनुहुन्छ, सचेतक हुनुहुन्छ, त्यस्तो अवस्था आउन नदिने र नागरिकले खोजेको रोजेको र चाहेको कुरा ल्याउने गरी परिणाम आउँछ भनेर कि तपाईँले भनिहाल्नुभयो, त्यो आउँछ भनेर अब नागरिक आश गरेर ढुक्क भएर बस्दा हुन्छ, त्यो सरकार अब 5-6 वर्ष टिक्छ, बीचमा केही हुँदैन र अब चाहिँ अबका दिनमा चाहिँ धेरै सकारात्मक परिणामहरू आउँछ हामीले चाहिँ त्यो महसुस गर्न पाउँछौ भनेर आम नागरिक ढुक्क हुँदा हुन्छ,
2: कन्फर्म ढुक्क भए हुन्छ। मैले किन जोड दिएर भने होइन, सुनिश्चित छ म प्रकाश चन्द्र परियार बोलिरहेको छु र यो देश प्रकाश चन्द्र परियारले मात्रै बनाउने होइन, पारेन्द्र शाह रवि लामिछाने मात्रै होइन, हामी राज्यका कुरा गरिरहेछौं, देशको कुरा गरिरहेछौं र कुन परिस्थितिमा हामी आएका छौं र कस्तो सब प्रयास गरिरहेछौं त्यो महत्वपूर्ण कुरा हो। नियत अत्यन्त राम्रो छ, हामीलाई अब भिन्जोको विकृतिको त्यो चाङहरू व्याख्या गर्नै पर्दैन, त्यो नेपाली जनतालाई थाहा छ र त मतक्रान्ति गरेका, दुई कम दुई त्यही दिएका र राजकीय दायित्व दिएको, यो देशको ताला चाबी दिएर उनीहरूबाट हुँदैन भनेको, तर कसैलाई अन्याय गर्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई छैन, पार्टीलाई छैन, संसदलाई छैन र हामी पनि त्यसमा बडो जवाबदेही जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ। एकदम सिक्ने उत्कट चाहना छ, काम गर्ने उत्कट चाहना छ, हाम्रो हुटुटी अत्यन्त फास्ट ट्र्याकै छ, त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट र सरकारको स्पिरिट र नेपाली जनताको चाहनालाई सन्तुलन गरेर हामी अगाडि बढ्ने नै हो। हटो नहि डटो, आगे बढो, आगे हामी पछाडि फर्किनेवाला छैनौं, चाहे विकासमा होस्, चाहे समृद्धिमा, चाहे सुशासनमा होस्, चाहे सामाजिक न्यायमा हो, चाहे स्वाधीनतामा होस्, चाहे मानव मर्यादामा हो, नेपाललाई विकासको, सुशासनको, समृद्धिको, सामाजिक न्यायको राजमार्गमा अगाडि बढाउन शहादत यत्रो भइसकेको छ, जिम्मेवारी आइसकेको छ, अब पछाडि फर्किने कुरा होइन क्या। धर्म पुराएर, विधि पुराएर, खटेर, अहोरात्र खटेर कामै गर्ने हो। र संसारमै एउटा भनाइ छ, ओभरनाइट एक रातमा कुनै पनि देश बन्दैन, सय दिनमा कुनै पनि देश बन्दैन। तर संकेत सय दिनमा यति राम्रो सकारात्मक संकेत आएको छ, पुग्दैन त, त्यो त स्वाभाविक हो क्या। अझै राम्रो गरिदियोस्, छिटै परिणाम ल्याओस् भन्ने नेपाली जनताको भावना मनोविज्ञान हामी बुझ्छौं। सलाम छ,
1: धेरै धेरै धन्यवाद प्रकाश चन्द्र परियारजी। तपाईँले भने जस्तै अबको दिनमा चाहिँ आम नागरिकले गुनासो गर्न नपर्ने गरी तपाईँहरूको काम अगाडि बढ्छ। तपाईँ सचेतकको रूपमा अझै कतै ढंग पुगेन भने झकझक्याउने काम गर्नुहुन्छ भन्ने आशा गर्दै तपाईँको यो महत्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद।
2: धेरै धेरै धन्यवाद श्रोताहरूलाई, अनि फेरि पनि धन्यवाद टीम उज्यालोलाई।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार। उहाँले सरकारले राम्रो काम गरिरहेको तर अझै राम्रो गर्ने दावी गर्नुभयो। नागरिकले खोजे जसरी सरकारले अब कसरी काम गर्नु पर्ला त, जेएनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरोलासँग हामीले यसअघि कुराकानी गरेका थियौं, अब त्यो कुरा फेरि सुनौ।
3: दास बास कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौं। महँगी एकदमै बढ्दो छ, त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या, मेरो त्यो अपेक्षै छैन, मलाई त्यो चाहिएकै छैन। म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु, त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन। बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो, तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो, घरमा पासपोर्ट चाहिएको होइन कि। त्यही भएर गाँस बास कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ। उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन। जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू, उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ, 100 दिन मात्रै भएको छ होइन। त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल शुरू गरोस् भन्ने अनुरोध छ होइन। र अन्तिममा भन्नु पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन् होइन। ती संस्थाहरू भदौ 24 गते जले होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धमिरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था संगठन संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिमीहरूलाई खारेज नगरौं होइन, तिमीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाऊ, र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् कि होइन। यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौ। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र। त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
1: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी, एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँलाई नि भन्नुभयो भनाइ बोली, र सरकारको सञ्चालन गर्ने पार्टी होइन सरकार चलाउने पार्टी राष्ट्रपाका कतिपय नीति, भर्खरै पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
3: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई, होइन? त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि, जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ, होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यस्तो म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन, त्यसको त्यो असर हो नि त, होइन? त्यस कारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध हुनेछ, होइन? होइन, हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन, होइन? जसलाई मन लाग्यो त्यसलाई उठाइरहेछ, होइन? यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ, होइन? त्यसै गरी अघि पनि भनिहाले, यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ।
1: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य मोनिका निरौला। यसअघि हामीले रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारसँग रासोपा नेतृत्वको सरकारको अहिलेसम्मको काम र अबको अपेक्षामा केन्द्रित रहेर कुराकानी गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: विपद दुर्घटना व आपत का बेला चाहिने सहयोग का लागि छवटा निशुल्क हटलाइन नम्बरहरु आफ्नो मोबाइल मा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकल का लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरी का लागि 103,
1: बाल बालिका खोज तलाश का लागि 104
0: र विपद व्यवस्थापन का लागि 1177।
1: यी नम्बरहरुमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुनिदा मेरो कपडा प्याकिङ गर्दै त सञ्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो।
3: ए हो र? अनि सुनिदा अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आउँछको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0 54 94 33 4 93 5 55।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm. And the Zeno Radio app.
7: नेपाललाई चाहिएको सहयोग टाटा युद्ध रोकिन्छ।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 9 42 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8
10: भगवानको अनुरोध
11: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर नुहाउनमा